0: को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
3: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
3: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू:
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
7: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
8: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
9: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
10: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
11: इन्डोस्कोपी सेवा,
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
7: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
7: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
3: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
7: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
3: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
7: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
3: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
1: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28900।
11: 98095121871
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: अन्य सेवाहरू
15: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
20: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
23: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
23: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
23: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
23: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
23: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
24: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
9: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
25: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-30145। 53825।
0: भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
7: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
8: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
22: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
24: अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
26: हाम्रा सेवाहरू:
27: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
26: सामान्य किराले खाएको दाँत भर्ने,
24: मेसिनद्वारा आरसीटी गर्ने,
26: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
24: खोल लगाउने,
26: बाङ्गो टिङ्गो दाँत मिलाउने,
24: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
26: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
24: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
27: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।
28: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
29: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
29: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
28: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
29: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
28: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
27: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
28: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825606052।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रांक चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा अस्पताल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 28 गते बिहिबार, सन् 2026 अगस्त 13 तारिक साउन शुक्ल पक्षको प्रतिपदा तिथि।
5: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट प्राली,
5: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
3: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रुपियाँ छुट पाइने।
4: गाड़ीहरूको प्रदर्शनी नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाड़ीमा आकर्षण।
6: डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट, नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई।
3: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन, चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान।
4: र पिताको निधनपछि भावुक मेसी, फुटबलबाट सन्यासको संकेत।
7: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
8: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
9: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
3: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ। संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नै पुगेन। राष्ट्रोपाका सचेतक प्रकाश चन्द्र परियार भन्नुहुन्छ, हामी निर्मम समीक्षा गर्छौं, आत्मआलोचना गर्छौं र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसद जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौ। सांसदको मूल्यांकन प्रणालीलाई पनि थप कडाई गर्छौ। यस्तै कांग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ, सरकारको बिजनेसमा सत्तापक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ। हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ, हाम्रो अनुपस्थितिका लागि सत्तापक्ष जिम्मेवार रहेको उहाँको भनाई छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये धेरै काम कारवाहीमा प्रश्न उठ्न थालेका छन्। 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्ष कांग्रेसले गरेको छ, अरू सबैमा सत्तारूढ रासोपाको नेतृत्व रहेको खबर कान्तिपुरले लेखेको छ।
4: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा फागुन 13 त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो भने त्यसैता उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा फापुस 21 गते त्रिभुवन विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरूराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
3: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नुभएको छ। नेतृत्व पुनर्गठनबारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थाती राखिएको छ। एमाले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोगमा गएको जे 10 जेठमा कार्यदल गठन गरेको थियो, त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश र काठमाडौँमा गरी 11 भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
4: कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ। हिजो कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसैबीच नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिने हुनु भएको छ। भदौ 1 बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तय भएको भनिएको छ। आचार्यले भदौ 1 प्रदेशसभा बैठकबाट स्पष्ट बहुमत गर्ने देखिन्छ। अहिलेसम्म उहाँको पक्षमा 48 मत सुरक्षित जस्तै देखिएको छ। कुल 83 सांसद संख्या रहेको प्रदेशसभाको बहुमत संख्या 42 रहेको खबर नागरिकमा छ।
3: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत विगतमा चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ़ने र बजार मूल्य समेत बढ़ने भएकाले सरकारले विगतमा 10 तिहार र 6 सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सहुलियत पसल शुरू गरिएको थियो। यसपटक भने गएको वर्षको तुलना तुलनामा करिब एक महिना अघि नै पसल सञ्चालन गर्न लागिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागिएको बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व शुरू हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाइ छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 रूपियाँ छूट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छूट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाड़ीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाएपछि आज फर्कदै सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत
5: गर्यौं। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 अंग प्रत्यारोपण सम्भव भएको छ। तीमध्ये 17 मृगौला, 5 कलेजो र एउटा संयुक्त कलेजो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएकै व्यक्तिबाट हुने अंग प्रत्यारोपण शुरूआत सन् 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसैदा सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अंग प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अंगदाताबाट 8 भन्दा बढ़ी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अंगदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अंगदानलाई अझै प्रभावकारी रूपमा अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अंग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। मृत्युपछि हुने अंगदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने, अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अंग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अंग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
4: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाड़ीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छूट दिने योजना अघि सारेका छन्। काठमाण्डुको भिरकुटी मण्डलमा चलिरहेको एक्सपोको दोस्रो दिन बाइक तथा गाड़ीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि शुरू भएको एक्सपोको पहिलो दिन 29,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा धेरैले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाड़ीप्रति बढ़दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्राण्डका गाड़ीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्राण्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढ़ेको छ। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत. अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रोडक्सन एकदम राम्रै गरिरहेको हुन्छ. त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन इनर्जी होइन, ग्रिन इनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ. पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा धेरै सस्तो पर्यो नि त. त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अहिले इभीप्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ.
7: मेरो नाम रमेश पोखरेल, म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यो यसो बुझौँ भनेर खास आएको थियो. जस सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ. इभीमा चाहिँ बस आएको छ त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किनभने ठुलो गाडी आएको छ इभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ. खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यही ठिक लाग्छ. अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ.
8: मेरो नाम तुलसी प्रसाद नेवानी. अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू. मलाई एउटा दुइटा गाडीहरू पनि मन पर्यो, चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी उ गरेर मैले यो टिटोन, यो निसानको टिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ. अरू चाहिँ यसमा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ. अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलै गाडी चढ्छु. दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो.
9: मेरो नाम रामबहादुर विष्ट. पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई. मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक. म नयाँ नौलो के आयो भनेर आएको हो, म चाहिँ यो विशेष बस हेर्न आएको हो. मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन. त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको हो.
10: यो ललित सिरिज हो, अब भनेको विद्युतीय युग चाहिँ हो, तर यसमा गाडी भर पर्नुहुन्छ. जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो भने त राम्रो भएन. त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युतीय हो, तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी. तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताबबाट हरेक हिसाब किताबबाट चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न. बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले.
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ.
12: जमिनका ढाँचाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्.
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ.
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
1: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
0: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
1: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
1: सम्पर्क मोबाइल नम्बर 98229264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
7: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा,
7: उपलब्ध शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
7: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
7: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
9: गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट सेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई सेयरधनी बनाएको छ। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
10: अब विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
9: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेसीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन। मेसीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झिएका छन्। विश्वकप शुरू हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेसीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेनन्।
10: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यमसम्मको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
9: बालबालिकाहरूलाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
10: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी जिल्लाका पहाड़ी जिल्लामा अलैंची खेती र उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
9: धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पूँजी बजार सुधार नीति 2083ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
10: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 को प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
9: छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनघाट कुमिण्डी नगरपालिका एकमा जीप भेरी नदीमा खस्दा दुईजना बेपत्ता भएका छन्। दुईजना भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
10: सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्ष थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो।
9: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
10: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसंगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
9: एनसेल अजियाटाको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रूपियाँ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ।
10: काया कैरनमा अब पाल उखानको
9: रित्तो गोजी भारी मन
10: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
10: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने, खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रूपियाँ छूट पाइने,
9: गाड़ीहरूको प्रदर्शनी, नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाड़ीमा आकर्षण,
10: चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन, चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान,
9: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
10: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा हाजिर गरेर टाप कस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनलाई जोड़िएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबुलको टेलिफोनको घण्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन, संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथ
11: सूचना। न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित नभुल्नुहोला। हाम्रो कुनै शाखाहरू छैनन्।
12: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती। आयुर्वेदिक टी मात्र रु 50 मा।
13: घोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड घोराही दाङ। फोन नम्बर 082-5-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टर दिने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
15: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 082-5-62-23-98-78-18-617 र 98-78-35-643।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा धागोबाट महिलाहरूले विभिन्न सामग्री बनाएर आत्मनिर्भर बन्दै विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन व्यस्त।
0: लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सामाजिक सेवा गर्ने युवा सम्मानित।
1: र दाङका कार्यालयहरूको वार्षिक समीक्षा, प्रभावकारी समन्वय नहुँदा बजेट कार्यान्वयनमा चुनौती।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दान बिरामी भए गोर्खा हस्पिटल दान फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगक, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाहरूले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङ बंगलासुलीकी सुमिला नेपाली घोराईमा बसेर छोरी पढाउँदै आउनु भएको छ। पहिले छोरा छोरीलाई स्कूल पठाएपछि घरमा आएर टिकटक फेसबुक चलाउने बाहेक खासै काम हुँदैनथ्यो, तर अहिले उहाँको दैनिकी फेरिएको छ। उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त हुनुहुन्छ। पहिले त छोरा छोरीलाई स्कूल पठायो, त्यसै बस्यो, समय बिताउन कठिन हुन्थ्यो उहाँले भन्नुभयो, तर अहिले समय बिताउन पनि सहज भएको छ, आमदानी पनि हुने गरेको छ। उहाँले धागोबाट विभिन्न सामग्री बुन्न शुरू गर्नु भएको हो। अहिले उहाँको हातमा धागो मात्रै छैन, नयाँ सिप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ। त्यस्तै पूर्वी रूकुमकी झरना बुढा मगर पढ्न दाङको घोराई आउनु भएको हो। पढाई बाहेक खाली समय कसरी बिताउने भन्ने अन्यलमा रहनु भएकी उहाँले दैनिकी पनि अहिले फेरिएको छ। घोराई स्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उहाँले धागोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो। अहिले त व्यस्त भइयो, उहाँले भन्नुभयो, केही नयाँ सिक्न पाउँदा धेरै फाइदा भएको छ। उहाँहरू मात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन्। हिजोसम्म घर भन्दा र छोरा छोरीलाई स्कूल पठाएपछि के गर्ने भन्ने अन्यलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन्। उनको हातमा क्रुस र सियो मात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधार समेत देखिन थालेको छ। हाल स्याउ, सुन्तला, गाजर लगायत आकर्षक ढाँचाका सामग्री बनाउन सिकिसक्नु भएको छ। उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौना लगायत सामग्री बनाउन पनि व्यस्त हुन गरेका छन्। ए प्लसदेखि जेब्रासम्म ए टू जेडका सामग्री समेत धागोबाट बनाउने गरिएको छ। विभिन्न 56 प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिनुभयो। दाङको घोराईमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ। उहाँका अनुसार अहिले विद्यालयले समेत धागोबाट सामग्री बनाउन थालेपछि यसको माग बढ़ेको छ। सबै सामग्री धागोबाट बनाउन थालेपछि निकै काम पाएका छ। उहाँले भन्नुभयो, विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरण मैत्री हुने भएकाले सबैमा यसको माग बढ़ेको छ। उहाँका अनुसार उनबाट बनाइएका यी सामग्री बाल बालिकाका लागि सुरक्षित छन्। अन्य सामग्री जस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बाल बालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढ़ेको बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा दीपक बोहराले खबर लेख्नु भएको छ।
1: संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा जिल्लामा विनियोजित बजेट कार्यान्वयनमा चुनौती देखिएको सरकारवालाहरूले बताएका छन्। तीनवटै तहका सरकारबाट सञ्चालन हुने योजना तथा कार्यक्रमबीच समन्वय नहुँदा कतिपय योजनामा दोहोरोपना देखिने र कतिपय आवश्यक क्षेत्रमा बजेट पुग्न नसक्ने अवस्था रहेको उनीहरूले बताएका छन्। जिल्ला समन्वय समिति दाङको आयोजनामा भएको संघ प्रदेश र स्थानीय तहबीचको अनुभव आदान प्रदान सहितको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले बजेट कार्यान्वयनको अवस्था सुधार गर्न तीन तहकै सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्। जिल्लामा आएको बजेट पूर्ण रूपमा कार्यान्वयनमा हुन नसकेर वर्षेनी फिर्ता जाने अवस्थाको अन्त्य गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक रहेको उनीहरूले बताएका छन्। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालले जिल्लाको विकासका लागि आएको बजेट कार्यान्वयन हुन नसकेर फिर्ता हुनु दुखद भएको बताउनुभयो। बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सरकारका तीनवटै तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। जिल्लाको विकासका लागि आएको बजेट फिर्ता हुनु राम्रो होइन, यसले विकासमा असर पार्छ पार्छ उहाँले भन्नुभयो। बजेटको प्रभावकारी कार्यान्वयनका लागि तीनवटै तहका सरकार बीच समन्वय हुनुपर्छ। तीन तहका सरकार बीच प्रभावकारी समन्वय हुन नसक्दा एउटै प्रकृतिका योजना विभिन्न तहबाट सञ्चालन हुने र कतिपय आवश्यक क्षेत्रमा योजनै नपुग्ने अवस्था देखिएको उहाँको भनाई छ। संघ प्रदेश स्थानीय तहका कार्यालयको वार्षिक समीक्षा, समन्वय नहुँदा बजेट कार्यान्वयनमा चुनौती, आजको गोरक्षा दैनिकमा अमरराज आचार्यले यो खबर लेख्नु भएको छ।
2: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दाङ महिला जेसिसको आयोजनामा घोराई उपमहानगरपालिका 17 स्थित निर्णय पुनर्स्थापना केन्द्रमा सचेतनामूलक कार्यक्रम

0: सन्देश वक्ताहरूले दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षाविद फोलानाथ योगीले जीवनमा गल्ती हुनु अन्त्य नभएको भन्दै त्यसबाट सिकेर त्यही बाटोमा अघि बढ़न सके परिवर्तन सम्भव रहेको बताउनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले समाजमा पुनर्स्थापना हुन चाहने युवालाई समाजले असर र विश्वास दिनुपर्ने बताउनु भएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: त्रिभुवन नगर जेसिजले यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार 2026 सर्प उद्धार तथा सचेतनाको अभियानमा सक्रिय युवा बसन्त सुवेदीलाई प्रदान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार त्रिभुवन नगर जेसिजले घोराईमा एक कार्यक्रमको आयोजना गरी घोराई उपमहानगरपालिका 3 बालिम खोलाका सुवेदीलाई नगद 11,226 रूपियाँ सहित उत्कृष्ट युवा पुरस्कार प्रदान गरेको हो। एक दशकदेखि सर्प उद्धार सँगै नागरिकमा सर्पबारे सचेतना फैलाउँदै आउनुभएका सुवेदीलाई पुरस्कारका लागि प्राप्त आवेदन मध्ये छनौट समितिले उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि छनौट गरेको थियो। त्रिभुवन नगर जेसिज घोराईले सन् 2013 सामाजिक खेलकुद पत्रकारिता वन तथा वातावरण स्वास्थ्य अर्थतन्त्र लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका युवाहरूलाई आवेदन मार्फत छनौट गरी उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। आजको गोरक्षीय दैनिकबाट खबर लिएका छौं।
0: खबर पत्रिकामा अब कुराकानीको पालो। अन्तर्राष्ट्रिय युवा दिवस हिजो दाङ सहित देशैभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। यो दिवसका अवसरमा युवाहरूका सवाल, योजना, युवाहरूको वर्तमान अवस्था लगायतका विषयमा छलफल र बहस हुने गरेको छ। युवाहरूले स्वदेशमा रोजगारी नभएको, रोजगारीका लागि विदेशिनु परेको लगायतका कुराहरू जोड़तोड़ले उठाउने गरेका छन्। तर दाङ जिल्लामा केही त्यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर स्वदेश नै उद्यम गरेर रमाइरहेका छन्। त्यस्तै मध्येका एक हुनुहुन्छ होमबहादुर केसी। प्युठानबाट रोजगारीका लागि जापान पुगेर 8 वर्ष बिताउनु भएका केसीले जापानको बसाईलाई बीट मार्दै स्वदेश फर्कन भन्नुभयो र नेपालमै केही गर्न सपना देख्नुभयो। केसीले अहिले खोराई उपमहानगरपालिका बाराहापुरमा विद्यालयको जग्गा भाडामा लिएर कृषि कर्म गरिरहनु भएको छ। 5 बिघामा लगाएको केरा खेतीले उत्पादन दिन थालिसकेका छ भने 3 खोरमा बोइलर कुखुरा, 35 बाख्रा पाल्नु भएको छ भने 3 नियमित रोजगारी पनि दिँदै आउनु भएको छ। उनै केसीसँग हामीले युवा दिवसका अवसरमा पारेर कुराकानी गरेका छौं।
2: पहिला के सोचेर विदेश जाने भन्दा त पैसै थिएन हामीसँग। नेपालमा केही गरौँ भने पनि पैसा चाहिन्छ अलिअलि। अलिअलि घरको सम्पत्ति बेचेर बुवाआमाले लगानी गर भन्ने अवस्था नि हुन्न, पताउन्नन् कि केही गर्छ छोराले गर्छ कि गर्दैन भन्ने हुन्छ। त्यही भएर आफ्नै पैसा अलिअलि बनाऊ भनेर विदेश गएको हो। विदेश गएर पनि म ठिकै थिएँ। जापानमा पनि करिब 8-9 वर्ष जति करिब बस्यो। त्यहाँ पनि असन्तोष भन्ने म थिइनँ। अलिअलि पैसा पनि कमाइयो, आइयो, एउटा सानोतिनो घर सहर बनाइयो। खास म यहीँको काम गर्छु भनेर आएको त होइन, फेरि फर्किने अवस्थाले आएँ। तर 3-4 महिनाको लामो छुट्टी थियो, त्यही बेला घुम्दा घुम्दै यति गर्नुपर्छ कि भन्ने सोच्थेँ। 3-4 महिनामा आयो अनि हामीले सुरुमा त बाख्रा पाल्ने भन्ने उद्देश्य राखेर चाहिँ जग्गा जमिन खोजेको हो। तर आउँदै गर्दाखेरि यहाँ बाख्रा पनि पाले, अलिअलि त बाख्रा पनि पाल्न सुरु गरियो। यो ठाउँ फेरि कस्तो हो भने मभन्दा पहिला अन्य साथीहरू लिए यो केराको सुरुवात गरिसकेका थिए, तर बिचमै छोडेर हिँडेको भएर फेरि यसलाई चाहिँ मैले अलिकति कन्टिन्युटी
3: त्यो विदेश भाकेर म चाहिँ अब यतै लाइफ सेटल गर्छु, जान परिवार यतै ल्याउँछु, अथवा चाहिँ यही अब यस्तो देशमा आइसकेका छ किन नेपाल फर्किने भन्ने खालको सोच आयो कि आएन?
2: त्यो म यतै बस्छु, विदेशमै बस्छु भन्ने चाहिँ मेरो कति पनि सोच आएन। मैले 10 चाहिँ बस्छु भनेर चाहिँ म गएको हो, तर 10 एक 1.5 अगाडि।
3: यो कृषि कर्म चाहिँ तपाईँको पूर्व योजना अनुसार थियो कि अपर्जर आइलागेको योजना हो? यो
2: बाख्रा पाल्छु भन्ने चाहिँ मैले पहिल्यैदेखि नै पूर्व योजना नै थियो, यो चाहिँ अपर्जट आयो। यो अपर्जट कसरी आयो भन्दाखेरि यहाँको हावा पानी पानी पनि छ हाम्रो हावा पानी र अनि दोस्रो कुरा पहिला साथीभाइहरूले गरिरहे रहेछन् अनि बजारमा यसो मार्केट बुझ्दाखेरि यसको यो केराको माग चाहिँ अत्यधिक थियो। त्यस कारणले गर्दा यो केरा चाहिँ गरौं भन्ने चाहिँ सोच त्यति बेला आयो।
3: अहिले तपाईँले यो कति जग्गा भाडामा लिनु भएको छ र यसमा के गरिराख्नु भएको छ?
2: यस्तो सर, भाडामा त मसँग करिब करिब

0: नौ बिघा जति होला होइन। अब केरा चाहिँ साढे पाँच बिघामा चाहिँ केरा छ, साढे पाँच बिघा मध्ये करिब तीन बिघाले अहिलेबाट उत्पादन दिइरहेको छ। अब ढाई बिघा चाहिँ अहिले भर्खर नयाँ बेर्न लगाएको, अब आउँदो सालतिर उत्पादन देला त्यस्तै।
1: त्यो केराको अलावा चाहिँ के के छ तपाईँसँग?
0: केही थोरै बाख्रा, तीस पैँतिसवटा बाख्राहरू छ, त्यसपछि ब्रोइलर कुखुराहरू छ, सानसानो तीनवटा खोर छ, तपाईँको सात सयको हिसाबले एउटा खोरमा अर्छ, दुई हजार करिब चाहिँ ब्रोइलर पाल्छ।
1: यसको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ? धेरै मान्छेलाई चाहिँ कामदार पाइँदैन, एक्लै भ्याइँदैन भनेर पनि चाहिँ व्यवसायहरू बीचमै छोड्ने गरेका पनि छन्, यो तपाईँले चाहिँ कसरी भ्याइराख्नु भएको छ?
0: त्यो कुरा चाहिँ सही हो, कामदार पाइँदैन, व्यवस्थापन गाह्रो पर्छ। तर कस्तो छ भने अहिले कामदारमा दुईवटा जस्तो महिला कामदार यहाँ पाइन्छ, पुरुष पाउन गाह्रो छ। अहिले सायद नेपालकै कन्डिसन त्यो होला, यहाँको पनि विशेष त्यही छ। अनि अब यस्तो छ, तपाईँको अरू तरकारी खेतीमा जस्तो आजै गर्नुपर्ने भोलि गर्नुपर्ने त्यो अवस्था चाहिँ केरामा हुँदैन। केरामा दस दिन पहिले गरे पनि भयो, दस दिन पछि गरे पनि भयो। अनि कामदारहरूको छुट्टी कति बेला छ, उनीहरूको घरको काम र हाम्रो कामलाई चाहिँ एडजस्ट गरेर त्यसरी चाहिँ गर्न सकिन्छ। अलिकति तरकारी खेतीहरू भन्दा यसमा चाहिँ कामलाई चाहिँ एडजस्ट गर्न सकियो।
1: भनेपछि आफूले त्यो व्यवसाय छनौट गर्दै गर्दाखेरि कुन व्यवसाय चाहिँ गर्दाखेरि फाइदा हुन्छ र त्यो कामदारको अनुपात कसरी मिलाउनु पर्छ भन्ने कुरामा पनि ध्यान दिनु पर्यो।
0: हजुर, त्यो चाहिँ ध्यान दिनु पर्यो।
1: अनि तपाईँ आफू त स्वरोजगार बन्नु भएको छ, अब हामीले यहाँ देखिराखेका छौँ, मकै पनि लगाउनु भएको छ, केरा पनि लगाउनु भएको छ, बाख्रा पालिराख्नु भएको छ, कुखुरा पालिराख्नु भएको छ। अहिले रोजगारीको कुरा गर्दाखेरि तपाईँले अरूहरूलाई, आफू त स्वरोजगार बन्नु भएको छ नि, अरूहरूलाई रोजगारी चाहिँ के छ?
0: म बाहेक तीनजना चाहिँ पर्मानेन्ट हुनुहुन्छ, सधैँभरि चाहिँ काम गरे पनि महिनावारीको हिसाबले। अरू बाँकी तीनजना दिदीहरू चाहिँ महिनामा करिब पन्ध्रदेखि बिस दिन काम गर्नुहुन्छ।
1: भनेपछि पार्ट टाइम र फुल टाइम गरेर?
0: पार्ट टाइम चाहिँ तीनजना चारजना, पार्ट टाइमको फिक्स हुँदैन, फुल टाइमर चाहिँ म बाहेक तीनजना हुनुहुन्छ।
1: अब यो कारोबारको हिसाबले तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ भन्न मिल्छ कि मिल्दैन? के छ यो कृषि कर्ममा धेरैले चाहिँ दौउन्छ सकिँदैन भनेर पनि भनिराख्छन्, के छ भनिदिनुहोस् न?
0: अब सन्तुष्ट भन्नाले हामीले त्यो पैसासँग मात्रै जोडेर हुँदैन। म त उत्पादन नहुँदा पनि सन्तुष्टै थिएँ, अहिले पनि सन्तुष्ट छु। मैले भनेको आफूले गरिसकेपछि त्यो बोटमा कति फल्छ भन्ने पनि हो क्या, त्यसले गर्दा टन्न केरा फल्यो भने त्यो सन्तुष्ट भइन्छ। त्यसको मार्केट पनि छ, अहिले त मार्केट छैन भन्दा पनि मिलेन, मार्केट छ, राम्रो छ, अब आमदानी पनि हुन्छ। तर एउटा कृषिमा के हुने रहेछ भने घरको सम्पूर्ण फ्यामिली लाग्यो भने मनग्य आमदानी पनि कमाउन सकियो, तर आफू एक्लै अरू सबै चाहिँ पैसा दिनुपर्ने मान्छे भयो भने चाहिँ त्यति चाहिँ आफूले पैसा राख्न पाइँदैन। त्यही
1: आज अन्तर्राष्ट्रिय युवा दिवस पनि हो, धेरै युवाहरू विदेशको मोहले गर्दाखेरि देश छोडेर चाहिँ गइराख्नु भएको छ आफ्नो भविष्य यहाँ नदेखेर। तपाईँ एउटा सुविधा सम्पन्न देशमा गएको मान्छे र आठ दस वर्ष त्यहाँ बिताएको मान्छे यहाँ चाहिँ रमाइराख्नु भएको छ, त्यस्ता खालका युवाहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: यस्तो छ, सुविधा सम्पन्न देश जहाँसुकै भए तापनि हामीले त्यो हामीले बाहिरबाट हेर्दा चिल्ला गाडीमा हिँडेको, राम्रा कपडा लगाएर फोटो खिचेको त्यो त देख्छौँ, तर त्यो भनेको हप्ताको एक दिन शनिबार अथवा आइतबार होला, नत्र हप्ताको छ दिन त उहाँ गर्ने काम र यहाँ गर्ने काम चाहिँ त्यति फरक लाग्छ जस्तो फरक हुन्छ जस्तो मलाई लाग्दैन। एउटै हो, उहाँ पनि मरि मेटेरै काम गर्नुपर्छ, उहाँ कसैको अन्डरमा काम गर्ने हो, यहाँ चाहिँ आफूले अन्डरमा अरूलाई काम गराउने हो, त्यही हो फरक छ, नत्र काम चाहिँ उहाँ पनि गर्नुपर्छ यहाँ पनि गर्नु।
1: अन्त्यमा त्यस्ता युवाहरूलाई चाहिँ कृषि कर्ममा जोडिन चाहने, मैले पनि केही गर्न पाए हुन्थ्यो भन्ने त्यस्तो इच्छा चाहना भएका युवाहरूलाई के भन्नुहुन्छ?
0: यस्तो छ, यसमा चाहिँ मैले देख्ने दुईवटा कुराहरू छ। मैले चाहिँ काम गर्न पाए हुन्थ्यो, काम गर्न पाए हुन्थ्यो भन्ने एउटा शाब्दिक कुराहरू छ। जसले भन्छ मैले काम गर्न चाहन्छु, काम गर्न चाहन्छु भन्छ, तर ती मान्छेहरू धेरै जस्तो तपाईँको सयजनामा अस्सीजना मान्छेहरू त्यही गर्न चाहन्छु भन्छ तर फिल्डमा जान सक्दैन क्या, फिल्डमा गएर कामै गर्दैन ती मान्छेहरू। त्यो अहिले हाम्रो बाहिर चाहिँ जुन बजारमा तपाईँले देख्नुहुन्छ होला, बजार भन्नाले अब सोसियल मिडियाहरूमा म बेरोजगार भएँ, मैले काम पाइनँ भने ती मान्छेहरूले यहाँ काममा ल्याउने काम गर्दैनन् क्या, फेरि समस्या त्यो छ क्या हाम्रो। अब म स्वयं भन्छन् तैँले किन काम गर्छस् त, यत्रो चाहिँ के अरे व्यवसाय चला मान्छे, त मान्छे अराउने ऊ गर्ने लगाउने हो भन्ने कुरा हुन्छ। अब स्वयं नखटिकन हुँदैन, व्यवसाय भनेको आफू खटिनै पर्ने हुन्छ क्या। त्यही गर्दा धेरै जस्तो युवाहरू त मैले यहीँ पनि देख्छु बाटामा हिँडिरहेको हुन्छ, काम छैन भन्छ, अब दियो काम काम गर्दैनन्। त्यही गर्दा उनीहरू चाहिँ के भन्छन् के बेरोजगार भन्छ, बेरोजगारको विभिन्न प्रकार हुन्छ, त्यसलाई कुन बेरोजगारमा राख्नुहुन्छ त्यसरी हेरौँ। र युवाहरू विशेष गरेर अब अहिले चाहिँ मन लगाएर काम गर्ने हो नि, स्वदेशमै पनि छ विदेशमा पनि छ, मनै लाग्दैन चाहिँ यसो झारा टार्ने हो नि, त्यो कहीँ पनि हुँदैन।
2: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
3: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
4: पाठीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
3: पाठीघर सम्बन्धी समस्याको अपरेशन सेवा,
5: अन्य विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोडाई जाँच, फोन नम्बर 082-5563-218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हारजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
18: इन्डोस्कोपी सेवा,
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान, फोन नम्बर 082-5607-734 र 082-5607-138।
22: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।
23: अब बाँकी समाचार। देवसीका स्कूल कलेज घोराईका कक्षा 10 अध्ययनरत विद्यार्थीले बुधबार मिनी संसदको अभ्यास गरेका छन्। शैक्षिक संयोजक सन्तोष रेग्मीको अध्यक्षता एवं प्रिन्सिपल मनोज बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। सभामुख जुबिया खान र उपसभामुख रविन्सन अधिकारीले दुरूस्तै अभिनय गर्नुभएको थियो। देशका विभिन्न क्षेत्रका मानवीय सांसदहरूको राष्ट्रपतिको भूमिकामा पारस महरा, प्रधानमन्त्रीको भूमिकामा निबुधमान सिंह बस्यन्त हुनुहुन्थ्यो। विभिन्न मन्त्रालय मन्त्री बनाएको थियो। शपथ खुवाउनेदेखि सरकार गठनका सम्पूर्ण प्रक्रिया पूरा गरिएको थियो। सत्तापक्ष, विपक्ष, सम्पूर्ण दल खड़ा गरिएको थियो। सभामुख, उपसभामुखले पालै पालो सदन चलाउँथे। कार्यक्रममा सबै मन्त्री उपस्थित थिए। संसदको प्रश्नको उत्तर सभामुखको अनुमतिले दिन्थे। शून्य समयमा सांसदहरूले विभिन्न प्रश्न गरेका थिए। विशेष समयमा मन्त्रीहरूले जवाफ दिएका थिए। विधेयक प्रस्तुत भयो। सभामुखले हुन्छ भन्नेले हात उठाउनुहोस् भन्दै बहुमतले पारित गरेका थिए। उनीहरूले संसदीय अभ्यास हेर्दा सुन्दा प्रतिनिधि सभाकै झल्को दिन्थ्यो। सर्वोत्कृष्ट प्रदर्शनकर्ता दिपिसा भण्डारी, उत्कृष्ट मेना जीसी हुनुहुन्छ। मन्त्रालय लगायत योजना प्रस्तुतिमा प्रथम आराध्या नेउपाने, शिक्षा मन्त्री दोस्रो स्थानमा आज चौधरी र कृषि तेस्रो स्थानमा राधा पुन, विज्ञान प्रविधि मन्त्रीले पुरस्कार पाउनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा गोविन्द खड्काले खबर लेख्नु भएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेपाली कांग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो। कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको बहुमत कायम रहेको देखाउन मुख्यमन्त्रीले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले भदौ 1 गते विश्वासको मत लिने तयारी गर्नुभएको हो। विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार तथा मन्त्रालय बाँडफाँडको विषय टुंग्याउने तयारी गरिएको छ। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
23: बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि ग्यास लुकाएर राख्ने तथा उपभोक्तालाई सहज रूपमा बिक्री नगर्ने गरेको जनगुनासो आएपछि गदह गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले सोमबार गाउँपालिका भित्रका विभिन्न ग्यास विक्रेताका पसलमा छड्के अनुगमन गरेको छ। उपभोक्ताहरूबाट ग्यास विक्रेताले ग्यास लुकाएर राख्ने, समयमै बिक्री नगर्ने तथा लामो समयसम्म नाम टिपाएर र पैसा बुझाएर पनि ग्यास पाउन नसकेको गुनासो आएपछि बजारको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको गढुवा गाउँपालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभएको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा आलोक भावुकले खबर लेख्नु भएको छ।
0: छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा प्रकृतिको अनुपम उपहारमा गडबडी मान्छे भित्रै छ, नारायण प्रसाद शर्माको विचार छापिएको छ। नेपाली नागरिकहरूको समस्या र सरकारको दावी, सुरेश कुमार पाण्डेको विचार छापिएको छ भने आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा जलवायु परिवर्तन र हिमवत खण्डको भविष्य शीर्षकमा सम्पादकीय लेखेको छ।
23: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा किन टारिँदैछ परिवार शीर्षकमा अनिता अधिकारीको विचारलाई छापिएको छ। त्यसै गरी समक्षता प्रणालीमा सुधारका शर्त शीर्षकमा निरञ्जन पराजुलीको विचारलाई छापिएको छ भने चार लेनको गति बढाऊ शीर्षकमा सम्पादकले छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
0: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा संविधान संशोधनको औचित्य र एजेण्डा प्रकाश ज्वालाको विचार छापिएको छ भने संस्कृति संरक्षण शीर्षकमा राप्ती पोस्ट दैनिकको सम्पादकले लेखेको छ।
23: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा भीमकान्त दाजुलाई सम्झदा शीर्षकमा पद्म प्रसाद शर्माको घामछाया छापिएको छ भने उत्कृष्ट युवा पुरस्कार र समाजका मौन नायकहरूको सम्मान शीर्षकमा सम्पादकले छापिएको छ।
0: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक मित्र विशाल चौधरी र कार्यक्रम सुरु दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर सेती
23: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम जान चेक। यति बेला बिहानको 7 बजेको छ।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: किराले खाएको दाँत निकाल्ने,
11: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
10: खाली ठाउँमा दाँत राख्ने,
11: दाँतको जरैदेखि उपचार गर्ने,
10: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
11: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
12: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
13: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
13: बाङ्गा टिङ्गा दाँत मिलाउने,
11: शल्यक्रिया गरेर दाँत निकाल्ने,
13: खाली ठाउँमा दाँत भर्ने,
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
13: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-101।
15: आदर्शी एवं प्रभावकारी बनाउन अनलाइन ट्रेकिङ प्रणाली निर्माण गर्न लागि जानकारी दिनुभएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री गौरी कुमारीले सिंहदरबारमा आजदेखि खाद्यको स्टल मार्फत खाद्यान्न बिक्री वितरण गर्न लागि जानकारी दिनुभयो। समितिका सभापति रहबर अन्सारीले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने पेट्रोल पम्प, पेट्रोल ढुवानी गर्ने ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको अधिकतम कार्यवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो। सभापति अन्सारीले पेट्रोलियम पदार्थ सम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रण सम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढ़ाउन मन्त्रालय र मातहतका निकायसँग आग्रह गर्नुभयो। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने त्यस क्रममा जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र उन्नत राजनैतिक व्यवस्था भएको र शासनमाथि गरिने विवेकसम्मत प्रश्नले लोकतन्त्रलाई थप फैलावट प्रदान गर्ने बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा संचार संस्था अनलाइन खबर .com हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले अर्थतन्त्र, राजनीति, प्रविधि, संस्कृति, अनुसन्धान र सार्वजनिक बहसमा युवाको उपस्थिति थप आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले पछिल्ला वर्षहरूमा मुलुकको सामाजिक र राजनैतिक बहसमा युवा पुस्ताको आवाज अझ स्पष्ट र प्रभावकारी रूपमा सुनिन थालेको तर उक्त उपस्थितिलाई पुस्तान्तरणका रूपमा मात्र नभई विचार र कार्यशैलीको नवीकरणका रूपमा विकास गर्ने चुनौती युवा सामु रहेको बताउनुभयो। सत्तारूढ़ राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले वर्तमान सरकारले स्वदेशमा रहेका युवालाई रोजगारी दिने र स्वरोजगार बनाउने तथा विदेशमा रहेकाहरूलाई पनि स्वदेशमा फर्काएर स्वदेशमै काम दिने वातावरण बनाइरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा सभापति लामिछानेले युवाको पर्याप्त सक्रियता बिना मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो। जनताले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा दिएको अपार साथले नेपालले प्राप्त गरेको युवा नेतृत्वको अवस्थालाई एउटा ऐतिहासिक अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा सभापति लामिछानेले जोड़ दिनुभयो। उहाँले आफ्नो पार्टी र युवा नेतृत्वका लागि यो समय परीक्षाको घड़ी रहेको समेत बताउनुभयो। जनताले दिएको जिम्मेवारी पूरा नगरे युवाबाट पनि राजनीति सम्भव नहुने रहेछ भन्ने भाष्य सिर्जना हुने उहाँले बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सम्पूर्ण न्यायिक प्रक्रिया मर्यादा र व्यावसायिक निष्ठाको न्यूनतम शर्त हुनुपर्ने बताउनु भएको छ। नेपाल कानून व्यवसायी परिषदको 33 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधान न्यायाधीश डाक्टर शर्माले कानून व्यवसायीले नैतिक मूल्य मान्यताप्रति प्रतिबद्ध भई आत्ममूल्याङ्कन गर्दै पारदर्शिता र जवाबदेहिताको सफल अभ्यास गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 दशकदेखि निरन्तर काम गर्दै परिषदले न्यायिक समाजको मार्गदर्शकका रूपमा काम गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा कानून व्यवसायीलाई लाइसेन्स दिने संस्था मात्र नभई परिषदले व्यावसायिक सुरक्षाका लागि पनि काम गर्नुपर्ने बताउनुभयो। महान्याधिवक्ता एवं परिषदका अध्यक्ष डाक्टर नारायण दत्त कणेलले परिषदको संरचना अब प्रदेश स्तरमा पनि विस्तार गरिने उल्लेख गर्नुहुँदै सक्षम र मर्यादित कानून व्यवसायी बनाई विधिको शासनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय पक्ष राष्ट्रको सम्मेलन कोप 31 सहभागी हुन टर्किएका राष्ट्रपति रेसेप तैयब एर्दोगानले औपचारिक निमन्त्रणा पठाउनु भएको छ। कोप 31 सम्मेलन आगामी नोभेम्बर 9 देखि 30 तारीकसम्म टर्कीको अन्तालियामा आयोजना हुने कार्यसूची रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजोको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण प्रसाद ढकालले प्रधानमन्त्री शाहलाई आएको निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पठाइएको जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपालले जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो अधिकार र आवश्यकता प्रभावकारी रूपमा उठाउन कोप 31 लागि तयारी गरिरहेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल जलवायु परिवर्तनमा नगण्य योगदान गर्ने मुलुक भए पनि यसको असरबाट भने अत्यधिक जोखिममा परेको उल्लेख गर्नुहुँदै जलवायु न्यायको मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय तहमा थप सशक्त रूपमा उठाउने बताउनुभयो। आगामी कार्तिक 23 देखि मंगसिर 4 गतेसम्म टर्कीमा सम्मेलन आयोजना हुँदैछ। रोल्पाको थवाङ गाउँपालिका 5 उवा स्थित कोटल बारा गाउँमा पहिरोले घर तथा गोठ पुरिदा 2 जनाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गए राति अविरल वर्षासँगै माथिबाट आएको पहिरोले स्थानीय कमल बहादुर पुन मगरको घरसहित करिब 6 वटा घर र गोठ पुरेको छ। पहिरोमा परि थवाङ गाउँपालिका 5 निवासी अन्दाजी 18 वर्षीय शान्ति पुन मगर र 60 वर्षीय कमल बहादुर पुन मगरको मृत्यु भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। उनीहरूको तत्काल उद्धार गर्न अप्ठ्यारो परेको पनि प्रहरीले जनाएको छ। पहिरोमा 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगर गम्भीर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीले उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पुर्याएका छन्। पहिरोमा थप मानिसहरू पुरिएका वा घाइते भएको हुन सक्ने आशंकामा खोजी र उद्धारको कार्य जारी राखिएको प्रहरीले जनाएको छ। छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका 1 बांगीरह नजिकै भेरी नदीमा हिजो जीप खस्दा 2 जना बेपत्ता भएका छन्। बालुवा सौरीबाट सल्ली बजार जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेर जीप सहित 2 जना बेपत्ता भएका र 2 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। बेपत्ता हुनेमा जीपका चालक दाङका 23 वर्षीय हेमराज भिसी र सल्यानको सिद्धकुमार गाउँपालिका 4 का 23 वर्षीय भीमबहादुर राणा रहेको प्रहरीले जनाएको छ। जीपमा बनगाड कुपिन्डे नगरपालिका 1 आँपखोलीका 29 वर्षीय प्रेम विक र 21 वर्षीय खुमलाल बुढाथोकी समेत रहेको र पौडी खेलेर बाहिर निस्किएका उनीहरू घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। मुलुकमा पछिल्लो समय बढ़दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न कानून निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा हिजो दर्ता गरिएको प्रस्तावमा चिकित्सा विज्ञानको विकाससँगै निसन्तान दम्पतिका लागि यो प्रविधि वरदान साबित भए पनि कानूनी रिक्तताका कारण चरम दुरूपयोग भइरहेको उल्लेख गरिएको छ। प्रस्तावमा नेपालमा डिम्ब तथा शुक्रकीटको दान संकलन भण्डारण प्रयोग आयात र निर्यात सम्बन्धी छुट्टै र स्पष्ट कानूनी व्यवस्था नभएको तथा उक्त प्रविधिबाट जन्मने बाल बालिकाको अधिकार गोपनीयता र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कानूनी व्यवस्था अपरिहार्य रहेको उल्लेख गरिएको छ। राष्ट्रिय सभाका सांसद मदन कुमारी शाह गरिमा प्रस्तावक र सांसदहरू कमला देवी पन्त झक्कु प्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल लगायतले समर्थन गर्नुभएको संकल्प प्रस्तावमा आर्थिक प्रलोभनमा पारेर किशोरीहरूको डिम्ब निकाल्ने र उनीहरूको स्वास्थ्यमा गम्भीर खेलवाड़ गर्ने जस्ता आपराधिक र व्यापारिक कार्यहरू भइरहेको उल्लेख गरिएको छ। संकल्प प्रस्ताव मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई यसै आर्थिक वर्षभित्र सहायक प्रजनन प्रविधिको प्रयोग र नियमन सम्बन्धी समग्र कानून निर्माण गर्न संकल्प गर्न र आवश्यक निर्देशन गर्न माग गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकारले युवाको विश्वासलाई आत्मसात गर्दै काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री खनालले युवा अनुसन्धाताहरूलाई बदलिदो अन्तर्राष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै मुलुकको कूटनीतिक अभ्यास र नीति निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो। वहाँले नेपालको परराष्ट्र नीति सुदृढ़ बनाउन अनुसन्धान र प्रमाणमा आधारित विश्लेषण एवं सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। परराष्ट्र मन्त्री खनालले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याउने उद्देश्यले मार्गदर्शन जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा र त्यसको कार्यान्वयन मार्गदर्शन 2083 जारी गर्दै सबै सरकारी कार्यालयमा त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज आर्यले जानकारी दिनुभयो। सरकारी कार्यालयबाट प्रदान गरिने समान प्रकृतिका सेवाका लागि फरक फरक निवेदन ढाँचा भइरहेको अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल सहज प्रभावकारी र सेवाग्राही मैत्री तथा सूचना प्रविधिमा आधारित बनाउन मार्गदर्शन जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। मार्गदर्शन अनुसार संघ प्रदेश र स्थानीय तहका सबै सरकारी एवं सार्वजनिक निकायले आफूले प्रदान गर्ने प्रत्येक सार्वजनिक सेवाका लागि आवश्यक निवेदनको छुट्टा छुट्टै ढाँचा तयार गरी लागू गर्नुपर्नेछ। निवेदनको ढाँचा सरल स्पष्ट र नेपाली भाषामा तथा आवश्यकता अनुसार अंग्रेजी भाषामा समेत तयार गर्नुपर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। निवेदनको ढाँचामा सेवा प्रदान गर्ने कार्यालयको नाम निवेदकको विवरण माग गरिएको सेवा आवश्यक सो घोषणा मिति निवेदकको हस्ताक्षर संकलन गर्नुपर्ने कागजातको सूची तथा कार्यालय प्रयोजनका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। मार्गदर्शन लागू भएको मितिले 7 दिनभित्र प्रत्येक सरकारी कार्यालयले कार्यालयबाट प्रभाव हुने प्रत्येक सेवाको सूची तयार गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसपछि प्रत्येक सेवाका लागि निवेदनको ढाँचा तयार गरी कार्यालय प्रमुखबाट स्वीकृत गराउनु पर्नेछ। स्वीकृत ढाँचा कार्यालयको सूचना पार्टी एवं वेबसाइटमा प्रकाशन गर्नुका साथै सेवाग्राहीलाई निशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सम्बद्ध निकायलाई निर्देश पनि गरेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको निर्देशनपछि बाजुराको धार्मिक एवं पर्यटकीय स्थल बढ़ी मालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टर मार्फत संचार उपकरण एवं आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सड़क सञ्जालको अभावका कारण स्थल मार्गबाट उपकरण पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सामग्री बढ़ी मालिका पुर्याइएको हो। मन्त्री तिमिल सिन्हाले साउन 8 गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको थियो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बाल सुधार गृहमा बालबालिकाको अधिकार संरक्षण पुनस्थापना र बाल न्याय प्रणालीको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मन्त्री वादीले क्षमताभन्दा बढ़ी बालबालिका रहेका बाल सुधार गृहहरूमा बाल न्याय प्रणाली सुदृढ़ गर्दै सुधारमुखी न्याय र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले बाल गृह बाल सुधार गृह महिला सुरक्षित आवास गृह वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमन सम्बन्धी छलफलमा अवैध रूपमा विदेश लगिएका तथा हराएका बाल बालिकाको खोजी पुनस्थापना र पारिवारिक पुनर्मिलन प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। मन्त्री बादीले लागू औषधको नियन्त्रण र व्यवहार सुधारका कार्यक्रम प्रभावकारी बनाउँदै सुधार गृहका बाल बालिकालाई पौष्टिक आहार, शिक्षा, मनोरञ्जन, सिप विकास र रोजगारीका तालिमहरू सञ्चालन गर्न नीतिगत सुधार गरिने बताउनुभयो। सांसदहरूले सुरक्षित आवास गृहमा रहेका हिंसा पीड़ित महिलाहरूको सुरक्षा र पुनस्थापनाका लागि उद्धार कोषको व्यवस्था गर्नुपर्ने त्यसक्रममा सुझाव दिनुभयो। यौन हिंसाबाट जन्मिएका बाल बालिकाको जन्म दर्तामा देखिएका कानूनी समस्या समाधान गर्न पनि सांसदहरूले सरकारलाई सुझाव दिनुभयो। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न तथा कानूनी एवं सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ। आयोगको हिजो बसेको बैठकले विदेशमा रहेकाहरूको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानूनी व्यवस्थाका सम्बन्धमा अध्ययन गर्न आयुक्त गुरू प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा कानून, न्याय तथा संसदीय मामिला, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समयानुकूल, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी एवं विश्वसनीय बनाउनु गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्न आयुक्त डा राजीव सुब्बाको संयोजकत्वमा समिति गठन गरिएको निर्वाचन आयोगले जनाएको छ। समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो लगायत निकायका प्रतिनिधि रहने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। दुवै समितिले कार्य प्रारम्भ गरेको मितिले 30 दिन कार्य दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अब तयार गरिने विधेयकको मस्यौदाका सम्बन्धमा विज्ञता भएका व्यक्तिबाट मस्यौदा गर्ने व्यवस्था मिलाइने बताउनु भएको छ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा उहाँले अब ल्याउने विधेयकको मस्यौदा गर्न विषय विज्ञलाई काम लगाइने बताउनुभयो। सफा र हरियाली शहरका रूपमा परिचित बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकाले शून्य फोहोर अभियान सञ्चालन गरेको छ। हेटौडा संवाददाता विश्वराम अधिकारीको यो रिपोर्ट।
7: उपमहानगरपालिकाले पर्यटन वर्ष 2083 लक्षित गर्दै टोल विकास संस्थासँगको सहकार्यमा घर, विद्यालय, कार्यालय र समुदाय स्तरमै जिरो वेस्ट अभियान सञ्चालन गरेको हो। अभियान अन्तर्गत फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्थालाई कडाईका साथ लागू गर्दै समुदाय स्तरबाटै सफल बनाइने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले बताउनुभयो।
16: फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास गराउने र अभियान मार्फत सफाई गर्छौ र त्योभन्दा पछि यहाँका टोल विकास संस्थाहरू, स्थानीय संघ संस्थाहरू नागरिकहरूलाई फोहोर आफै सफा गर्नुपर्छ र फोहोरलाई सकेसम्म घरबाटै कम निकालौं र सेग्रिगेसन गरौं भन्ने कुरा हामीले सन्देश प्रवाह गरिरहेका छौं।
7: उपमहानगरपालिकाले सञ्चालन गरेको अभियानमा यहाँका सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको पनि एकबद्धता रहेको छ। उपमहानगरपालिकाको सरसफाई अभियानमा लाग्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौडाको पहिचान नै सरसफाई र हरियाली भएको भन्दै यसलाई सफल बनाउन पूर्ण समर्थन रहने बताउनुभयो।
17: गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सबै कार्यालय प्रमुख मार्फत यसलाई हामीले सम्प्रेषित गरेका छौँ। टोल, गल्ली, चोक सबै ठाउँ सफा सुधार गर्नुपर्छ र हेटौडामा फोहोर फाल्न पाइँदैन।
7: अभियानकी नेतृत्वकर्ता तथा हेटौडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सरसफाईलाई नागरिकको दैनिकी र संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
18: हामी 2083 पर्यटन वर्ष घोषणा गर्दैछौँ, यसको पूर्व सन्ध्यामा सरसफाई अभियानमा हामी लागेका छौँ। हेटौडा उपमहानगरपालिका जसरी सफाईमा र हरियालीमा चिनिन्छ त्यसैलाई अझ सभ्यताको रूपमा हामी विकास गर्दैछौ।
7: उपमहानगरपालिकाले अभियान सफल पार्न 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ भने उत्कृष्ट टोललाई सम्मान गर्ने र विद्यालय स्तरमै सरसफाई संस्कार विकास गर्ने योजना समेत बनाएको छ। यो कदमले हेटौडालाई अझ सफा र पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास समेत गरिएको छ। विश्वराम अधिकारी, रेडियो नेपाल, मकवानपुर।
15: गत वर्ष भाद्र 23 र 24 घटनामा घाइते भई स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ। नेपाली कांग्रेसका नेता डाक्टर कोइरालाले पूर्व
19: प्रधानमन्त्री दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
20: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रण गर्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
19: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
0: शुद्ध महका लागि कहाँ जाने त?
21: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
0: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
22: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
23: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
22: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
25: खुशीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
27: भर्ना सम्बन्धी सूचना।
28: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
27: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
29: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
30: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
31: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
30: उपलब्ध। शल्यक्रियाहरू
31: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
30: बालबालिकाको न्युरो सर्जरी,
31: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
30: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
31: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
30: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
32: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
33: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
32: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
33: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
34: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
31: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
34: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-78-2572।
35: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा
1: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
5: नमस्ते दाई भाउजू होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको
6: नमस्ते नमस्ते
8: कता हिँड्नु नि बाबु बजारतिर नि
9: अङ्कल मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने
5: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
10: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
5: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छौँ
11: फेरि एकपटक न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाङ
12: प्रोप्राइटर दीपक श्रेष्ठ सम्पर्क मोबाइल 98478927976
13: र 98578309

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
2: उपचार हुने रोगहरू
1: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
2: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
1: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
2: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
1: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
2: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्ना आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
4: हार्दिक आमन्त्रण
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यांग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ
4: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 98578323391

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-46-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
8: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-5-78-34-9-10।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 15 सहित गेट दाङ।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
2: अड्गुरी
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9858745226।
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
8: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागू औषधबाट छुटाउने,
7: यौन उत्तेजना नहुने,
8: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
7: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
8: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
9: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
10: समय बिहान 11 बजेदेखि।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दान। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
12: फोन नम्बर 0825625601, 9858735990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
14: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
14: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
13: मुटुका बिरामीहरूको लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
14: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
13: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
9: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
13: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ, फोन नम्बर 0825605652।
2: भर्ना खुल्यो।
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
10: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
15: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
16: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
17: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। रोल्पामा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। रोल्पाको थबाङ गाउँपालिका 5 बोटलबारामा रात्रि 8:40 बजेको समयमा घरमाथिबाट पहिरो झरेको हो। पहिरोमा मृत्यु हुनेमा थबाङ गाउँपालिका 5 बज्ने वर्ष 60 का कमल बहादुर पुन मगर र वर्ष 18 की शान्ति पुन मगर रहेको जनाएको छ। 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय खर्ती मगर घाइते भएका छन्। सोही ठाउँमा बस्ने कमल बहादुर पुन मगर र अन्य 6 वटा घर गोठहरू पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। घाइतेलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी प्राथमिक उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको जनाएको छ। घाइते दुवै अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। अन्य व्यक्ति पनि पहिरोले पुरिएको हुन सक्ने भन्दै खोजी कार्य जारी राखिएको रोल्पा जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेख्य रूपमा बढ़ाएको जनाएको छ। बजारमा ग्यासको अभाव देखिएपछि निगमले साउनमा अघिल्लो महिनाको तुलनामा 1344 मेट्रिक टन बढ़ी ग्यास आयात गरेको हो। नेपाल आयल निगम लिमिटेड नेपालगंजका प्रमुख अजित कुमार पोखरेलका अनुसार असारमा 3663 मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा बढ़ाएर 4980 मेट्रिक टन पुर्याएको छ। साउनमा आयात भएको ग्यास असारको तुलनामा करिब 93,980 सिलिण्डर बढ़ी हो। असारको अन्तिम सातादेखि नै बजारमा ग्यास अभाव हुन थालेको गुनासो आएपछि साउन महिनामा आयात बढ़ाएको पोखरेलले बताउनुभयो। उहाँका अनुसार भारतबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेकाले आयातमा कुनै समस्या छैन। निगमका अनुसार साउनमा नेपालगंज स्थित भेरी ग्यासको उद्योगले 2839 मेट्रिक टन, मनकामना ग्यास उद्योगले 911 मेट्रिक टन, नेपाल कर्णाली ग्यास उद्योगले 329 मेट्रिक टन र दाङ स्थित राप्ती ग्यास उद्योगले 899 मेट्रिक टन ग्यास आयात गरेका छन्। साउनमा नेपालगंज क्षेत्रमा मात्रै 277 बुलेट अर्थात 3,51,790 सिलिण्डर ग्यास आयात भएको निगमले जनाएको छ। निगमका नेपालगंज प्रमुख पोखरेलले पछिल्लो आयातको परिमाणले बजारको माग धान्न पर्याप्त हुने दावी गर्नुभएको छ। नेपाल वायु सेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनको आधार अपरेटिङ बेस बनाएर उडान गर्ने तयारी तीव्र बनाएको छ। विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहका अनुसार आगामी नोभेम्बरदेखि शुरू हुने हिउँदे उडान तालिका अनुसार निगमले भैरहवालाई अपरेटिङ बेस बनाएर उडान गर्ने तयारी अनुसार बुधबारदेखि परीक्षण उडान शुरू गरेको हो। निगमले आफ्नो फर्स्ट अफिसर पायलटलाई एयरबस 320 जहाज मार्फत बेस ट्रेनिङ फ्लाइट गराउन शुरू गरेकाले आगामी हिउँदे उडान तालिका अनुसार भैरहवामा एउटा जहाज राखेर नियमित उडान शुरू गर्न सक्छ। निगमले शुरू गरेको प्रशिक्षण कार्यक्रम साउन 27 गतेदेखि भदौ 3 गतेसम्मका लागि सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। पहिले निगमले गरेका उडान सीमित रहेको र सीमित चालकले मात्रै भैरहवामा उडान गरेकाले अब नियमित उडान तथा डाइभर्ट भएका जहाज समेत भैरहवामा अवतरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो। विक्रम सम्वत 2082 साउन 1 गतेदेखि फागुन 27 गतेसम्म भएका 177 उडान अवतरणबाट 6874 यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका थिए। दाङको घोराई रामपुर हाँसीपुर सडक खण्डको स्तर उन्नति भए पनि खोलामा पुल निर्माण हुन नसक्दा वर्षातको समयमा स्थानीयवासीले शास्ति बेहोर्नु परेको छ। बीबी मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा दैनिक 3 वटा बस सञ्चालन हुने गरे पनि वर्षातका कारण खोलामा आउने पानीले सडक बिग्रदा यातायातका साधन सञ्चालनमा समस्या हुने गरेको छ। खास गरी घोराई उपमहानगरपालिका 1 र बंगलासिली गाउँपालिका 4 जोड्ने
सुक्खा खोलामा पुल निर्माणको काम ढिलाइ हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ। सुक्खा खोलामा पुल निर्माणको काम भइरहेको भए पनि निर्माण व्यवसायीले बजेट अभाव देखाउँदै निर्माणलाई ढिलाइ गरेको छ। सुक्खा खोलामा पुल निर्माणका लागि 2081 साउन 1 गते सनलाइट जेडी स्मृति विशाल जेबीसँग 4,05,08,782 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार 2082 पुष मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म करिब 50% मात्र काम गरेको देखिएको छ। समयमै पुल निर्माण हुन नसक्दा बंगलासली गाउँपालिका 7 र 8 सँगै ओडा नम्बर 3 र 4, 5 र 6 अन्तर्गतका गहतेरा, मुलाबारी, समेघाट, हाँसीपुर, कोइराले लगायतका बस्तीका स्थानीयवासीलाई खोराई आउजाउ गर्न समस्या भएको बंगलासली गाउँपालिका ओडा नम्बर 7 का अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो। संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ। बिहान 9:30 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बिहान 10 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 परेको संशोधनहरूमाथि सम्बोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्रांगारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल हुँदैछ। पूर्वाधार विकास समितिको बैठक बिहान 10 बजे बस्दैछ। बैठकमा खानेपानी आपूर्ति कार्यालय आयोजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ। बिहान 11 बजेका लागि तय गरिएको महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। र गैराती देशका पूर्वी भेगका केही ठाउँमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी लुम्बिनी, कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको छ। आज राति गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। मध्य र सुदूरपश्चिम प्रदेशका तराई भूभागका आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। वर्षाका कारण बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू,
5: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
4: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धट्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
4: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
4: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
7: समय बिहान 11 बजेदेखि।
4: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: मैले मेरो मुट्टुको टुक्रा हजुरले सुम्पिएको छु मेरो छोरी दुखेपा
2: थिएटर सिनेमा घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
3: तेरो अवस्था के बाँकी के हो
4: के रे बौलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याउ पैचक
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा बनाना
6: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
8: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
7: हुलासले बनाउँदैछ परिवार एकसाथ
2: खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
11: विगत लामो समयदेखि सेवा दिँदै आएको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
14: हाम्रा सेवाहरू
15: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
14: सामान्य किराले खाएको दाँत भर्ने
16: मेसिन द्वारा आरसीटी गर्ने
14: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
16: खोल लगाउने
14: बाङ्गो टिङ्गो दाँत मिलाउने
16: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
14: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ
16: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
15: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
17: फस्ताउँछ अथवा चाहिँ इन्धनबाट चल्ने गाडीहरू पनि यही मात्रामा अघि बढिराख्छ के लाग्छ
18: अब हजुरको फ्युचर हेर्दाखेरि चाहिँ इलेक्ट्रिक गाडी नै फ्युचर होला जस्तो किनभने हजुरको अब पेट्रोलको प्रब्लम पेट्रोलको त्यो महँगाई हेरेर चाहिँ इलेक्ट्रिक चाहिँ एकदमै मान्छेलाई एकदमै सजिलो भयो क्या अब हजुरले घरमै चार्ज गर्छु घरकै बत्तीले चाहिँ मजाले चार्ज गर्न मिल्यो बाहिर कहीँ हाइवेतिर गयो त्यहाँ पनि इलेक्ट्रिक चार्जरहरू आजभोलि जहाँ पनि पाउनुहुन्छ चाहे हजुर इन्डियामा ट्राभल गर्दै हुनुहुन्छ चाइनातिर ट्राभल गर्दै हुनुहुन्छ जहाँ पनि आफ्नो गाडी लिएर म कम्फर्टेबल जान पाउँछु भन्ने पाउँछ आजभोलि
17: यसका लागि सरकारले अलिकति यो चार्जिङको समस्या त्यसै गरी ब्याट्रीमा पनि अलिकति अझै मोडिफाई भएर आउनुपर्छ भन्ने पनि माग उठ्छ बेला बेलामा कति समस्या छ भनिन्छ अथवा महँगो पर्छ भनिन्छ यसका लागि के भन्नुहुन्छ यसमा
18: अब त्यो सरकारको चाहिँ सरकारले चाहिँ यस्तो कुरामा चाहिँ ध्यान दिनै पर्छ किनभने हजुरको फ्युचर भनेको अब इलेक्ट्रिक हो होइन अब त्यो हामीले कुरा देखि पनि रहेछौँ र देखि पनि सकेको कुराहरू त्यही हुनाले अब सरकारले अलि यो कुरामा ध्यान दिएपछि उपभोक्ताहरूलाई चाहिँ धेरै सजिलो हुन्छ कि
17: त्यो विद्युतीय गाडीभित्र पनि ग्राहकको विशेष चासो त्यसभित्र के विषयमा बढी सोधपुछ हुनु पर्छ उहाँहरूबाट
18: त्यो उहाँहरूको चाहिँ धेरै जस्तो किलोमिटर कति किलोमिटर कुद्छ र अनि पैसा त्यही हो कति कति कति मूल्यको छ त्यही नै छ चासो
17: हस् त्यहाँलाई धन्यवाद कुराकानी बेला
18: थ्याङ्क यू सर
17: हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत इको कम्पनीको स्टलमा आइपुगेका छौँ म उहाँको परिचयबाट सुरु गर्छु सरको शुभ नाम
19: मेरो शुभ नाम नितेश दासिंह
17: यसको बारेमा पनि अलिकति तपाईँको
19: ओके म चाहिँ न्यू स्कुटरको मार्केटिङ म्यानेजर हो हामी अहिले नाइमामा प्रस्तुत छौँ 2026 नाइमामा हाम्रो स्टलमा आइदिनुहोस् होला हाम्रो स्कुटर हो मेन फोकस तर इट डजन्ट मिन टु विलर्स भनौँ न स्कुटर भन्दा पनि टु विलर्स ब्रान्ड हो हामी अब टु विलर्स ब्रान्डमा हामी स्कुटर हो तपाईँको स्पोर्ट बाइक भनौँ हो तपाईँको रोड रेसर बाइक भनौँ हामी त्यो प्रोभाइड गर्छौँ
17: पछिल्लो समय ग्राहकहरूको अलिकति यो विद्युतीय गाडीतर्फ पनि आकर्षण बढ्दो छ के पाउनु भएको छ तपाईँको अनुभव के छ हिजोदेखि एक्सपो सुरु भएको छ आजसम्मको अवस्था के छ कति
19: पहिलाको मार्केट अनुसार र पहिलाको जुन हाम्रो जनताहरूको जुन एउटा मेन्टल ब्लक थियो नि त्यो चाहिँ ओपन भएको छ सर रिसेन्टली जुन एउटा पेट्रोल सर्टेजले गरेर ओपन भएर उहाँहरू चाहिँ एडप्टेसनमा इलेक्ट्रिक बाइक्स इलेक्ट्रिक स्कुटरको एडप्टेसनमा एकदम बढ्दो देखिरहेछौँ सर हामीले सो यस्तै भइराख्यो भने छिटै नेपाल पनि एउटा राम्रो गाडी जस्तै स्कुटर र बाइकमा पनि छिटो एडप्टेसन गर्ने कन्ट्री चाहिँ हुनसक्छ
17: यो इन्धनबाट चल्ने पेट्रोल र विद्युतीय बाइक चढ्दाखेरि अथवा मोटरसाइकल चढिराख्दाखेरि दुई पाङले के फरक छ यसमा चाहिँ
19: धेरै फरक छ नि सर सेभिङ तपाईँको पैसा धेरै सेभ हुन्छ नि सर तपाईँले मान्नुहोस् तपाईँको होइन तपाईँले बाइक चलाउनुहुन्छ मान्नुहोस् होइन पेट्रोलको हो तपाईँले 5,000 रुपियाँ तिर्नुहुन्छ महिनाको सो तपाईँको 4 वर्षको हिसाब गर्नुभयो भने तपाईँको 3-4 लाख तपाईँको पेट्रोलमा खर्च हुन्छ सर है त्यही कुरा तपाईँले इभी चलाइराख्नु भएको छ भने यो म्याक्सिमम 20,000-30,000 खर्च होला तपाईँको बिजुलीको हो तपाईँको अलमोस्ट लाइक 3-4 लाखको त यहाँ तपाईँको पैसा सेभ हुन्छ सर त्यो त हुँदै भयो अनि तपाईँले जुन कुरा तपाईँले पेट्रोल बाइक चलाएर पाइराख्नु भएको छ नि त्यही सुविधा त तपाईँले इभीबाट पनि उठाउन सक्नुहुन्छ नि त्यो कुरा त्यही हो सर
17: अब के छ जस्तो विद्युतीय गाडी खरिदका लागि बैङ्किङ सुविधा फाइनान्सको यस सन्दर्भमा के छ जानकारी
19: छ त सर मजाले तपाईँले आइसी मोटर जस्तै पाउनुहुन्छ नि फाइनेन्स त्यस्तै हाम्रो इभीमा पनि मजाले पाउन सक्नुहुन्छ सर हाम्रो साकार छ ब्याङ्किङमा पनि हाम्रो एनआइबी ब्याङ्कहरू हुनुहुन्छ होइन एनआइबी ब्याङ्क हुनुहुन्छ अनि अरू ब्याङ्कहरू पनि हुन्छ हाम्रो पार्टनरहरू त्यहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ साकार फाइनेन्स हाम्रो फाइनेन्स पार्टनर नै हो उहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ सर मजाले
17: अधिकतम न्यूनतम सबैभन्दा कम मूल्य र सबैभन्दा बढी के फरक छ
19: हाम्रो सबभन्दा कम मूल्य 2,35,000 बाइक हो एफएक्स विन र सबभन्दा बढी मूल्य एचकेएक्स 300 भन्ने त्यो चाहिँ तपाईँको 3,85,000 पर्छ सर हो अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने एउटा रेन्जको डिफ्रेन्स छ एउटा 100 किलोमिटर हो भने अर्को 150 किलोमिटर छ है अरू भनेको स्पेक्सहरू फेसिलिटिजहरू अभियसली तपाईँले अलिकता पैसा तिर्नुहुन्छ भने अझ धेरै फेसिलिटिजहरू पाउनुहुन्छ बाइकको सन्दर्भमा अर्को ब्याट्रीमा फरक छ सर हाम्रो 235 चाहिँ तपाईँको ग्राफिनाइट ब्याट्री हो भने 385 चाहिँ तपाईँको लिथियम आयन ब्याट्री हो सो ब्याट्रीको क्वालिटीमा पनि डिफ्रेन्स हुन्छ वारेन्टीमा डिफ्रेन्स हुन्छ सो अलिकति फरक छ त्यो बाइक धेरै भन्नु पनि अरू खासै फरक केही पनि छैन मोटर पनि मोटर पावरहरू पनि काइन्ड अफ सेम नै छ सो डिजाइन पनि सेम नै छ हेर्न सक्नुहुन्छ तपाईँले सो त्यस्तो फरक भन्ने एउटा हाम्रो ब्याट्रीमा होइन वारेन्टीमा ब्याट्री वारेन्टीमा बेसिकली यति नै फरक छ अनि रेन्जमा
17: बहिनी कति जति ग्राहकहरू अवलोकन गर्न आइराख्नु भएको छ बुझ्न
19: 200-300 मान्छेहरू आइराख्नु भएको छ सर मजाले आइराख्नु भएको छ 200-300 मान्छेहरू
17: हस् त्यहाँलाई धन्यवाद समय कुराकानीको लागि सर
20: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ आज हामी कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो 2026 विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं कार्यक्रममा नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ अर्थात नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
22: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
21: रोग लुकाएर राखौ
23: हेलो पिङ्की
24: बोल्दिन
23: एलइडी टिभी किन नजाने
24: जान्न
23: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन
24: जान्न
23: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
24: जान्न
23: किन
24: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के
23: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
24: पाइने भएर त जान लाग्यो नि
23: हो र कहाँ
24: भन्दिन के
23: सत्य भन्दिनौ
24: आई लभ यु पिङ्कुली भनेको
23: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
24: बन्जा इलेक्ट्रोनिक घुराई दाङ
23: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
25: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
24: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ
23: फोन नम्बर
24: 82-562-452
23: 82-562-452 पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
26: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
20: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौं यसअघि हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौं कार्यक्रममा अब सुनौ नेपाल अटोमोबाइल इम्पोर्टर एण्ड म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी
27: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा
19: हस् धन्यवाद
27: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ होइन यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने
19: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूकोले स्थापना गर्नुभएको एसोसिएशन हो जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ यसको प्रमुख उद्देश्य एउटै छानामुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस् सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस् त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौं
27: अघिल्लो संस्करणको तुलनामा यस पटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्
19: पहिलो कुरा त पहिलो संस्करण भन्दा अहिले हाम्रो परिष्कृत र वृहत भएको छ हाम्रो एक्सपो किनभने अघिल्लो वर्ष 47 ब्राण्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्राण्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ त्योमध्ये 50 भन्दा बढ़ी
0: ब्रान्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्रान्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढंगले अगाडि बढाइरहेका छौं। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केशरी शाह, टीकाराम यात्री, संजय कोइराला, संजय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेशन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले चारजना विज्ञहरूलाई बोलाएका छौं। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन्सहरू आयोजन गर्दैछौ। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर ग्रान्डी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौँ हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कार्यक्रमहरू पनि पाउनुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढी हुनेछ भन्ने हामीलाई लाग्छ।
27: अब अलिकति व्यावसायिक कुरा गरौं, आम दर्शकले गाडी अवलोकन गर्ने बाहेक अरू के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
0: अब एउटै छानामुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदो रहेछ भने किन्न जानुभएको होइन, तपाईँ बुझ्न जानुभएको हो। त्यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छुट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्म्ड डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त एउटा महत्वपूर्ण निर्णय हो नि होइन। अझ हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु सपना जस्तो हो नि होइन। एकदमै धेरै बुझेर गर्नु पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौँ भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ होइन। कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुनसक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयुभी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्नु त एउटै छानामुनि यो त सबैभन्दा ठुलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा दीक्षित हुने अवसर जस्तो लाग्छ कि मलाई सर।
27: 55 भन्दा बढी ब्रान्डका, 40 भन्दा बढी नयाँ मोडलका, अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामीले यतिसम्म जानकारी पायौं, त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको, यसमा अलिकति जाउँ न, के हो, कस्ता खालका गाडीहरू देख्न पाउँछौ?
0: अब हाम्रो शुरूको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 भन्दा बढी ब्रान्ड भनेका थियौँ। अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देखिनु भएको छ, 40 भन्दा बढी नयाँ मोडल भनेका थियौँ। तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 हारिमा लन्च गर्नुभएको, नयाँ मोडल लन्च गर्नुभएको थियो। हामीले यसपालि 2 पाङ्रे र 4 पाङ्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौँ र त्यसमध्ये पनि 2 पाङ्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईटा क्याटेगोरीको गरेर 26 प्रकारका कारहरू छन् तपाईँका चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्दै हुन्छ भने 19 कम्पनीले चाहिँ तपाईँको 2-व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ। त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलि अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो। अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च हुनुले भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ। अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो।
27: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा चार पाङ्ग्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ, होइन, हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चढ्न सक्ने भनेर बुझिन्छ। त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो, त्यसैले गर्दा यस्ता एक्सपोहरूले अझ त्यसका लागि अझ सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ। सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
0: मैले यहाँलाई अघि पनि संकेत गरे, नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन हो नाइमा। यहाँ तपाईँले क्याटेगोरी वाइज नट ओन्ली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्मका गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ। अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभनी एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि आम नागरिकको हिसाबले हेर्दा पनि करिब 20 लाखको हारादेखि लिएर अझ 20 लाखभन्दा केही कम सम्मित तपाईँको चाहिँ अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौंका गाडी पनि देखिएको स्थिति छ, होइन? त्यो भएर तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने रह्यो। अर्को कुरा यहाँले भन्नुभयो चार पाङ्ग्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि, जुन यो चाहिँ मेरो लागि होइन, दिस इज नट द पीस अफ माई केक, त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ। तपाईँले एउटा चार पाङ्ग्रे सवारी साधन किनेर चारजना परिवारको मान्छे हिँड्ने, आफू सुरक्षित तरिकाले धुवा धुलोबाट जोगिने, तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्योसँग जोडिने सबै हिसाब गर्नुभयो भने, र तपाईँ 2 पाङ्ग्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्ग्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा। त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुन सक्छ, सवारी साधन लग्जरीको रूपमा या लायबिलिटीको रूपमा एउटा पाटो होला, तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ। डिरेक्ट आय आर्जन एउटा हो, अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ। तपाईँले सहज ढङ्गले कहीँ पुग्न पाउनुभयो, योजना गर्न पाउनुभयो र तपाईँको सुरक्षाको कुरा रह्यो, र म त धेरै स्वास्थ्यको पनि कुरा हो, होइन? काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेका थियौँ हामीले हेरेका छौँ, होइन? त्यो इन्डिकेटर 50 भन्दा तल हुनुपर्ने 250 भन्दा माथि पुगेर संसारका प्रदूषित शहरहरूमध्ये हामी पनि पर्यौं, होइन, अग्रस्थानमा। त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पर्यो, सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नु होला भने, कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो, तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाइ छ।
27: अब यहाँले अलिकति यस्तै खालको प्रसङ्ग जोड्नुभयो, मैले पनि यही सोध्न चाहे, यो आम यो गाडी चढ्ने भने चार पाङ्ग्रे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताका लागि बढी हो, त्यो किसिमको सड़क सुरक्षा पनि छैन, सड़कको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाषा पनि एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाइ बुझाइ देखाई यो एक्सपोलाई हेर्दाखेरि?
0: अब हेर्नुहोस्, नाइमाले सुरुदेखि नै गरेको एउटा बहस पैरवी के हो भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने, मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सड़कहरू हेर्दाखेरि मलाई म आफू विश्वास गर्न लायक भएन, यति टाढा टाढासम्म जाने बाटोहरू वान वे छ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौं गाडीहरू 100 किलोमिटर भन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो अमेरिका विकसित भएर सड़क बनाएको होइन, सड़क बनाएको भएर विकसित भएको हो भनेर
27: भन्नुभयो,
0: देखियो होइन। तपाईँको 300-400 किलोमिटर प्रति घण्टा चल्ने मेट्रो रेलहरू, द्रुत गतिका रेलहरू जापान चाइनाले बनायो भने हामी सुन्छौँ, त्यति हुने भने सोच्नुहोस् त 825 किलोमिटर लम्बाइ छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जाहिर खान जान सक्छ नि, अझै यदि 2 घण्टा त लाग्ने रहेछ नि त्यो सुविधा 2-2.5 घण्टामा, होइन? गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त, हाम्रा पहाड़का गाउँघरहरू किन खाली भए भन्दा गतिशीलता भएन नि, होइन? मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घण्टा पुग्ने रहेछु नि त, म बसाइ सराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता, मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बच्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँच भन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ, तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60% सम्म लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गरेका छ। अझ ठूला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँले लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले चाहिँ अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस् होइन भने नेसेसिटी क्यापासिटी क्याटेगोरीको सवारी साधन म धेरै देख्छु।
27: अब यो हाम्रो कार्यक्रम सुन्नेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ। त्यहाँ मैले बैंकको स्टलहरू पनि देखेँ, बैंकहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र छिरिसके पछाडि बैंकहरूबाट प्राप्त गर्ने ग्राहकले?
0: अब पहिलो कुरा चाहिँ सर, मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनिँदो रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने त्यहाँ प्रदर्शनीमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा ब्रान्डहरू हुनुहोस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू हुनुहोस्, सबैले केही न केही स्पेसल अफरहरू राख्नु भएको रहेछ। हाम्रो अहिले को स्पोन्सर बाई ग्लोबल आइएमई ब्याङ्क हुनुहुन्छ, उहाँले विशेष अफर राखेको कुरा हिजै नै अनाउन्स गरिसक्नु भएको छ। मलाई लाग्छ 6% कममा अथवा अहिलेसम्मकै सबैभन्दा सस्तो ब्याज दरमा चाहिँ सहुलियत ऋण उहाँहरूले चाहिँ उपलब्ध गराउने भनेर घोषणा गर्नुभएको छ। ब्याङ्किङ पार्टनर हुनुहुन्छ सिद्धार्थ ब्याङ्क र एनएमबी ब्याङ्क, उहाँहरूले पनि विशेष अफरहरू दिनुभएको छ। किनकि उहाँहरूले अफर दिएर आएका छौँ भनेर आइसकेको छ, उहाँहरूले दिनुपर्छ किनकि यो सबै कुरा ट्रान्सपरेन्ट छ, कुन ब्याङ्कले कति दिइरहेको छ भन्ने कुरा मान्छेले उहाँहरूको अगाडि बस्दा बस्दै स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ। टेक्नोलोजी हामीसँग त्यो अवस्था छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ, यसै गरी सवारी साधनहरूले पनि खुलाएरै लेख्नु भएको छ विशेष अफरहरू होइन। कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
27: यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो वैयक्तिक मूल्याङ्कनको हिसाबले पनि नेपालमा चाहिँ कति जति मासिक आमदानी हुने मानिसले 4-5 गाडी चाहिँ चढ्न सक्छ र त्यसका लागि के कुराहरूको आवश्यकता पर्छ, न्यूनतम मापदण्ड अलिकति यसमा चाहिँ के छ, यहाँको व्यक्तिगत विचारलाई पनि मैले जोड्न चाहे।
0: यो टेक्निकल प्रश्न गर्नु हो, अब मेरो कतिपय मेरो
27: सरकारमा जस्तो हामी 2-5 चढ्छौँ तर परिवारको सबै मान्छेले सार्वजनिक गाडी चढ्छ, भाडा तिर्छ, सुरक्षाको कुरा छ, रोड सेफ्टीको कुरा छ, सबै कुरा हेर्दाखेरि त 4-5 चढ्यो भने त हिसाब किताब बराबर हो भन्ने खालको कुरा गर्नुभयो, यसलाई मैले जोड्न चाहे।
0: मलाई लाग्छ कति आमदानी छ भन्ने भन्दा पनि तपाईँले चाहिँ तपाईँको योजना के हो, तपाईँको आवश्यकता के हो भन्ने नि हो। मलाई लाग्छ 18-20 लाखको गाडीलाई तपाईँले डाउन पेमेन्ट गर्नु पर्यो भने 40% डाउन पेमेन्ट गर्नु पर्यो भने तपाईँसँग 8-10 लाख पैसा एरेन्ज गर्न सक्नुभयो भने तपाईँले नयाँ सवारी साधन चढ्न सक्नुभयो होइन। अब तपाईँले त्यहाँ सँगसँगै अरू तपाईँले खोतल्दै जानुभयो भने तपाईँ म नयाँमा जाँदिनँ हात बसाउनलाई म अलिकति चाहिँ भन्ने पनि केही पर्छ। अब हाम्रोमा त सबै नयाँ ब्रान्डेड सवारी साधनहरू हुनुहुन्छ, तथापि बजारमा एज अ यो डेभलपमेन्ट प्रोफेसनमा मैले के हेर्छु भने 4-5 सवारी साधन 20 लाखभन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन, जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने। अब कति आमदानी छ र किन्ने भन्ने एउटा प्रश्न हो, तर सवारी साधन किनेपछि कति आमदानी गर्ने भन्ने अर्को प्रश्न हो। डिरेक्ट एउटा स्रोत होइन, अर्को इन्डिरेक्ट पनि होला नि त होइन। बुझ्ने भाषा भन्नुपर्दा म सवारी साधन बस्न 4-5 सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भए भने अलिकति मेरो पैसा बच्यो होला होइन, त्यो पनि मेरो समग्र मेरो फ्यामिली उसमा होइन। मलाई चाहिँ अलिकति धुवा धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ, त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही बचेको अवस्था हुन सक्ला। अर्को तपाईँको वेलबिङ होइन, तपाईँ फ्रेस अवस्थामा गाडी चढ्नुहुन्छ, फ्रेस अवस्थामा पुग्नुहुन्छ, तपाईँको

0: वान वे अर द अदर तपाईँको वेलबिङ, तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले खोतल्छ होला अप्रत्यक्ष चाहिँ मैले त्यो भने. त्यो भएर आमदानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा, तपाईँको योजना र तपाईँको आवश्यकता.
1: यसपट अब दुई किसिमको हुन्छ. अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ, इभी भन्ने छ. पछिल्लो समय विश्वव्यापी रूपमा यसले बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा?
0: अब नाइमाका मेम्बरहरू 36 कम्पनीहरू नाइमाका मेम्बर हुनुहुन्छ. त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल, डिजेल, इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ. अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ. समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन्. तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलिक धेरै इभीको उपस्थिति अलिक धेरै हो कि भन्ने देखिन्छ. तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै हेरेर भन्नुपर्छ, किनभने उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकल प्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा, उहाँहरूको एनालिसिस भनौँ न, अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ.
1: अब अलिकति मैले इभीकै कुरालाई जोड्न चाहेँ. यो नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ यसलाई कसरी लिन सकिन्छ, जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि?
0: नाइमाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ. अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन, तपाईँ तातो पानी हेर्नुहुन्छ कि, र जति पनि चाइना जोडिने नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पारिदिन्छ होइन, कहिलेकाहीँ महिनौसम्म पनि रोकिनुपर्ने अवस्था छ. पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ. अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यत्तिकै राखेको छैन, त्यत्तिकै सब्सिडीहरू दिएको छैन. नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नै गरेको छ. नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकल प्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ, पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ. केही वर्ष अगाडिसम्म इभी गाडी किन्दा तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो, अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो. नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन, 20% डाउन पेमेन्ट गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई, ताकि सबैले एउटा मोबिलिटी फर अल हुन्छ भन्ने कुरा. तर अहिले मैले अघि पनि भने डाँडा पाखामा अहिले पनि पहाड भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन् होइन, चार्जिङ स्टेसनहरू, चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन्, ठूला गाडीहरू पनि आइरहेका छन्. नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ ठूला ठूला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठूला ठूला पनि आइसकेका छन्. यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने नेपाल सरकारको लागि एउटा ठूलो चुनौती अब के छ भने व्यापारीहरू त तयारी भइसक्नुभयो, अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनु,
1: उपभोक्ता पनि तयारी छन्, व्यापारी पनि तयारी छन् पूर्वाधारको संरचना.
0: हजुर,
1: त्यसभित्र के पर्छ आवश्यक विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू, पूर्वाधारहरू?
0: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो होइन. हामीले रोड त पुर्यायौं, तर हेर्नुहोस् एक दिनमा 7 देखि 8 औसतमा मान्छेहरू सड़क दुर्घटनाबाट मृत्यु भइरहेको तथ्याङ्क छ. 7 देखि 8 त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ. मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ, किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ. एक दिनमा 7 देखि 8 मान्छे गुमाउनु पर्ने हो त, त्यो त कति गम्भीर कुरा हो. हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थिएँ, म फर्केर आउँछु कि आउँदिनँ जस्तो लाग्यो, किनकि बाटो त्यस्तो पहिरोले लाने, त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊँ, सुरक्षित बाटो बनाऊँ भन्छु म व्यक्तिगत रूपमा होइन. त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पर्यो. अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसन्सहरू हुनु पर्यो, र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ. अब किनभने भर्खर त अहिले नयाँ छन्, तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल पार्टमा बनाउने, त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ. र नाइमाले त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको छ.
1: जसरी अहिले पेट्रोल पम्प छ्यापछ्यापी हामीले सहजै पाउँछौँ सबै ठाउँमा, बाटोको एक्सेस पुगेको ठाउँमा, त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि अब यो विद्युतीय गाडीहरू बढ्दै गयो भने त
0: होइन र यो त जग जाहेर छ नि होइन. जतै त देखिन्छ, धेरै ठाउँमा भइरहेको देखिन्छ, तर के हो भने अलिकति अध्ययन गरेर होइन, पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नुहुने कि नहुने भन्ने हुँदो रहेछ होइन, त्यसको रिस्क एनालिसिस होला.

0: कहीँ अलिक बाक्लै पनि देखिन्छ, कहीँ अलिकति कहिले काहीँ हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिन पनि सकिन्छ। त्यो बटलको पेट्रोल गाडीमा हाल्नु हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ। तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ, कुन खालको राख्नुपर्ने हुन्छ, त्यो आफैमा भोलि ह्याजर्ड हुन सक्छ कि सक्दैन, त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला। तर उत्साहजनक ढंगले प्रगति चाहिँ भइरहेको देखिन्छ, किनभने म दिक्तेल जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु, म ताप्लेजु जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु होइन। त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन्, तर अलि सुरक्षित बलियो र दीर्घकालीन सस्टेनेबल टाइपको बनाउनु पर्यो, ताकि नयाँ उज्यालो त सबैले काम गर्छ होइन भोलि भनेर मलाई लाग्छ है। जो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस्, र यो सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर, अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ। अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसकौँला तपाईँलाई, तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुड्डा गुड्डै चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने, दुइटै चल्ने, अलिकति त्यो पनि अहिले आइरहेका छन्। तपाईँको हाम्रै प्रदर्शनीमा पनि छन्, तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ, जनतालाई देखाइदिन सक्नुहुन्छ। मैले अघि नै भनेकै दोहोऱ्याउँछु, व्यापारी समुदाय पनि रेडी छ, उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा, तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी, ताकि अहिले पनि खास खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न, हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ भने हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगारी यहीँ पाउन सक्छ र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुन सक्छ या रोजगार हुन सक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो।
1: हाम्रो साथमा हुनुहुन्छ राजकुमार तुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन। अन्त्यमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के के कुरामा चाहिँ यसले सहयोग गर्छ आर्थिक गतिविधि चलायमान बनाउनका लागि होइन, मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइराखेको होला।
0: अब यो चाहिँ बडा राम्रो प्रश्न, धेरैले नोटिस नगरेको, तर यो बडो अनौठो लाग्छ मलाई पनि। यसो करिब म एक वर्ष प्लसको नाइमामा मैले यो एक्सपो दोस्रो एक्सपो अहिले मैले चाहिँ एज अ सचिवालयको हिसाबले मैले हेरिरहेको छु। यो एक्सपोमा तपाईँ यो स्टल्सहरू निर्माण गर्ने क्रममा तपाईँ आउनुभएको भए करिब 500 मान्छेले यहाँ एकैचोटि काम गरिरहनु भएको थियो कम्तीमा एक हप्ता।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ, फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
3: सम्पर्क फोन 0825907079, मोबाइल नम्बर 98478010030 र 98229554555।
6: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
6: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
7: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
6: पाठे घरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
6: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825907010, मोबाइल नम्बर 98478298913 र 98095128171।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाएँ कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
11: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानेको धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फेसिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848423572।
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
13: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू,
13: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्युरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
12: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: दिने सेवाहरू, ठुला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
17: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 0825-68-18-617 and 98-78-35-643।
18: मध्य पश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रोल्पाको थबाङ गाउँपालिका 5 कोटल बारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते र 10 जना बेपत्ता भएका छन्। बुधबार राति करिब 8:40 बजे पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब 6 वटा घर तथा गोठ पुरिएका छन्। पहिरोमा पुरिएको अवस्थामा 60 वर्षीय कमलबहादुर पुन मगर र 18 वर्षीय शान्तिपुन मगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। स्थानीय समेतको सहयोगमा 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। घटनाको खबर राति 9:30 बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उहाँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप उद्धारका लागि बिहिबार बिहान 4 बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद उद्धार सामग्री सहित 13 जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ र थप विवरण आउन बाँकी रहेको छ। साथै बिहान 4:30 बजे रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर छेत्री समेत घटनास्थल पुग्नु भएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा पुरिएका मानिसको संख्या 10 जना पुगेको खुलेको छ र थप विवरण आउन बाँकी रहेको छ। सल्यानको बनगाँड कुपिन्द्री नगरपालिका 1 अमरा स्थित बांगिरह नजिकै भिरी नदीमा खसेको जीप र बेपत्ता भएका 2 जनाको खोजी आज बिहानदेखि पुनः शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीप धनी खलबहादुर राणाका छोरा सिद्ध कुमा गाउँपालिका 4 का 23 वर्षीय भीमबहादुर राणा र कुमा गाउँपालिका 5 का 43 वर्षीय चालक हेमराज बुढाथोकी सहित जीपको खोजी भइरहेको छ। बुधबार दिउँसो करिब 2 बजे बालुवा संग्राहीबाट सल्ली बजारतर्फ जाँदै गरेको बोलेरो जीप सडकबाट तल भेरी नदीमा खसेको थियो। जीपमा सवार 4 जना मध्ये 2 जना पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए। भेरी नदीको तीव्र बहाव र गहिराई तथा साँझ परेपछि अध्ययारो भएकाले बुधबार साँझ खोजी कार्य स्थगित गरिएको थियो। दुर्घटनामा घाइते भएका बनगाँड कुबिन्डे नगरपालिका 1 आँपखोलीका 29 वर्षीय प्रेम बिक र 21 वर्षीय खुमलाल बुढाथोकी उपचारपछि बुधबार नै डिस्चार्ज हुनुभएको छ। आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम छ। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण धेरै बिरामी उपचारको प्रतीक्षामा रहेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। नेपाल आँखा ब्याङ्क मार्फत हजारौं आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन् जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2 लाख रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक रहेको छ। र संघीय संसद सचिवालयका अनुसार आज विभिन्न 5 वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। त्यस्तै कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ। बिहान 9:30 बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहेको छ। बिहान 10 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 परेको संशोधनहरूमाथि सम्बोधनकर्ता
सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। बिहान 11 बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्रांगारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल हुँदैछ। पूर्वाधार विकास समितिको बैठक बिहान 10 बजे बस्दैछ। बैठकमा खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदनमाथि छलफल गरिँदैछ। बिहान 11 बजेका लागि तय भएको महिला तथा सामाजिक विकास समितिको बैठकमा राष्ट्रिय दलित आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाट वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसाएर स्कुल जाने।
8: साइकल चलेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
10: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98478-27-9760
11: र 98578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू
16: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ, सम्पर्क फोन नम्बर 98686-61694।
11: भर्ना सम्बन्धी सूचना।
18: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, ओइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-5-78-45-226।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम्रो कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
7: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
6: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
7: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
6: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी मध्यपश्चिम ट्रान चेक यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। आज विश्व अंगदान दिवस, मृत्युपछि आफ्नो अंगदान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाइन्छ। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम रहेको छ। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण धेरै बिरामी उपचारको प्रतीक्षामा रहेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। नेपाल आँखा बैंक मार्फत हजारौं आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्, जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2,00,000 रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक रहेको छ। साउन 30 गते हुने भनिएको नेपालगंज उद्योग वाणिज्य संघको 34 तथा 35 वार्षिक साधारण सभा सम्बन्धी सबै काम तत्कालका लागि रोक्न उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले अन्तरिम आदेश जारी गरेको छ। संघका पूर्व कोषाध्यक्ष तनवीर जमाल हलवाईले दायर गर्नुभएको रिटमाथि सुनवाई गर्दै उच्च अदालतका न्यायाधीश कौशल चन्द्र सुवेदीको एकल इजलासले साधारण सभा सम्बन्धी काम तत्काल रोक्न तथा दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको उच्च अदालत तुलसीपुर नेपालगंज इजलासका सूचना अधिकारी बलबहादुर चन्दले बताउनु भएको छ। उहाँका अनुसार अदालतले 2083 साउन 29 गते बिहान 10 बजे इजलासमा उपस्थित हुन निवेदक तथा विपक्षीलाई सूचना दिन आदेश गरेको छ। साथै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाब पेश गर्न समेत माग गरेको छ। हलवाईले जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको उजुरीमाथि सुनवाई नभएको भन्दै संघको साधारण सभा र निर्वाचन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गर्नुभएको थियो। त्रिदेशीय व्यापारिक सड़क भेरी कोरिडोर अन्तर्गत रूकुम पश्चिम जाजरकोट डोल्पा सड़क खण्ड अन्तर्गत एक महिनादेखि सर्वसाधारणले शास्ति खेपिरहेका छन्। निर्माणाधीन अवस्थाको यो सड़क खण्डमा वर्खायाम शुरू भएसँगै आउने बाढ़ी र पहिरोका कारण यात्रुले शास्ति खेप्नु परेको हो। अविरल वर्षाका कारण सड़क खण्डको विभिन्न स्थानमा पहिरो आउने र खोला बढ़ने गरेकाले यो सड़क पटक पटक अवरूद्ध हुने गरेको छ। प्रहरीका अनुसार गत साउन 6 गते यता रूकुम पश्चिम हुँदै डोल्पा जाने सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध रहेको छ। प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले आठबीटकोष नगरपालिका 6 को रिजेगार्ड खोलामा आउने बाढ़ी र पहिरोका कारण यो सड़क अवरूद्ध रहेको जानकारी दिनुभयो। यही खोलामा खाना पकाउने एलपी ग्यास बोकेको ट्रक गत साउन 14 गते पल्टिँदा ठूलो क्षति भएको थियो। पटक पटक मोटरसाइकल सहितका यात्रुलाई प्रहरीले उद्धार समेत गरेको छ। रिजेगार्ड खोलाका साथै सोही वडाको अन्य विभिन्न खोलामा आउने खहरे भेलले सड़क अवरूद्ध हुने गरेको छ। भारतबाट नेपाल हुँदै चीन जोड्ने सड़क मार्गका रूपमा रहेको यो सड़क खण्डको विभिन्न स्थानमा पुल, सड़क ग्राभेल र कालो पत्रीको काम नहुँदा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। यसका साथै डोल्पाबाट यही बाटो हुँदै प्रवेश राजधानी सुर्खेत व्यापारिक केन्द्र नेपालगंज आउन जान समेत रोकिएको छ। र रोल्पाको थबाङ गाउँपालिका 5 कोटल 12 अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते र 10 जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। बुधबार राति करिब 8:40 बजे पहिरो खस्दा स्थानीय कमल बहादुर पुन मगरको घर सहित करिब 6 वटा घर तथा गोठ पुरिएका छन्। पहिरोमा पुरिएको अवस्थामा 60 वर्षीय कमल बहादुर पुन मगर र 18 वर्षीय शान्ति पुन मगरलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। स्थानीय समेतको सहयोगमा 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सन्जय घरती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ। घटनाको खबर राति 9:30 बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उहाँबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। थप उद्धारका लागि बिहिबार बिहान 4 बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चबहादुर बाखुको कमानमा विपद उद्धार सामग्री सहित 13 जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ र घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जनाएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यु रोड, ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।
12: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
12: बालबालिकाको न्यूरो सर्जरी,
13: हात खुट्टाका नसा, पेरिफेरल नर्भ को शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
12: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
13: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
12: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ?
12: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
12: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
14: साथी, मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-5602-23, 98-478-1817 र 98-478-35-643।

श्रोताहरूलाई म यो बिहानीको समयमा नमन व्यक्त गर्न चाहन्छु। अनि कार्यक्रम इन्द्रणीलाई रेडियो मार्फत त सुन्नुहुन्छ, सामाजिक सञ्जाल फेसबुक लाइभमा हामी आउँछौं, टिकटक लाइभमा आउँछौं, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। अनि विभिन्न यी माध्यमहरूबाट सुन्दै र हेर्दै गर्दा चाहिँ रमाइलोपनको आभास यहाँले गर्नुहुन्छ। नेपाली लोक संगीतको क्षेत्रलाई अझ बृहत्तर बनाउन अनि यो क्षेत्रलाई अझ समुन्नत बनाउन नेपाली गीत संगीतका क्षेत्रबाट एउटा भूमिका निर्वाह गर्नको लागि कलाकारहरू तयार अवस्थामा हुनुहुन्छ र कलाकार साथीहरूले आफ्ना ठाउँहरूबाट मौलिक सृजनाहरू प्रस्तुत गरेर यो क्षेत्रलाई हराभरा बनाउन र समृद्ध बनाउनको लागि केही न केही पहल कदमीहरू भूमिकाहरू खेलिरहनु भएको छ। यसका लागि हामी सम्पूर्ण कलाकार स्रष्टा सर्जकलाई नमन व्यक्त गर्न चाहन्छौ। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै यो क्षेत्र सुन्दर बन्दै अनि यो क्षेत्रलाई अझ राम्रो बनाउनको लागि हामी सबैजना आफ्ना ठाउँबाट लागिरहेका छौं र त्यो भूमिका तपाईँले निर्वाह गरिरहनु भएको छ। यसका लागि म यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। फरकबार फरक परिवेशमा आउने इन्द्रणी, आज बिहिबार हो, तपाईँसँग प्रत्यक्ष कुराकानी हुन्छ। इन्द्रणीमा टेलिफोन गरेर गीत गाउने रहर लाग्ने साथीहरूले 4591300 र 4591400 सहभागिताको लागि तपाईँलाई खुल्ला गरेका छौं ढोका, आउन सक्नुहुन्छ। अनि यस कार्यक्रमलाई सोफा हब काठमाडौँले प्रायोजन गरेको छ। तपाईँ विभिन्न ठाउँहरूमा फर्निचर अथवा सोफा खोजिरहनु भएको छ, भनेको जस्तो पाउनु भएको छैन भने सोफा हब काठमाडौँलाई यहाँले सम्झन सक्नुहुन्छ। अनि सोफा हब काठमाडौँका सोफालाई आफ्नो घरमा लगेर चाहिँ मजासँग सजाउन सक्नुहुन्छ। तपाईँको कोठाको साइज अनुसार त्यही गएर नापेर अनि तपाईँको डिजाइन अनुसार तपाईँले भने अनुसार चाहिँ सोफा सेट तयार गरिन्छ। एकदम चाहिँ उच्च स्तरका कपड़ाहरूको प्रयोग हुन्छ, फर्महरू त्यस्तै पाइन्छ। तपाईँलाई तपाईँकै आँखा अगाडि तपाईँ बसेर तपाईँले सोफा सेट खरिद गर्न सक्नुहुन्छ, मरमत गर्न सक्नुहुन्छ अनि नयाँ सोफा चाहिँ बनाउन सक्नुहुन्छ। यसका लागि सोफा हब काठमाडौँलाई आज नै सम्पर्क गर्न सक्नुहुन्छ र सोफा हब काठमाडौँलाई सम्पर्क गर्न म केही दिनपछि नम्बर उपलब्ध गराउँछु। सँगै तपाईँले इन्द्रणी सुन्दै गर्दा टेलिफोन गरेर नाम दर्ता गराउनु भयो भने तपाईँलाई विशेष छुट हुन्छ। अनि काठमाडौँ उपत्यका भित्र चाहिँ डेलिभरीको व्यवस्था छ, त्यसैले गाडी कहाँ खोज्ने, कसरी सोफा लाने, बिग्रेला कि भन्ने झन्झटबाट मुक्त हुनुहुन्छ। तपाईँको घरमा लर सोफा सेट मजाले त्यहाँ चाहिँ सेट गरिदिनुहुन्छ, त्यसैले पनि सोफा अब काठमाडौँलाई सम्झनुहोला भन्दै हामी इन्द्रणीको शुरूआत गर्दैछौ। ईसा ल ठिक छ, अब शुरूआत हुन्छ साह्रै यो सुमधुर गीतबाट।

0: देशै भरका रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखला प्रसारणमा छ। म चन्द्रमणि तपाईँको साथमा छु अनि देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आभास गर्नुभएको छ। केही समय अगाडिका लोकदोहोरी गीतहरू सुन्दै गर्दा साँच्चीका मन प्रफुल्लित भएको छ। जुन बेला यी गीतहरू आउँदै थिए ती बेलाका बजारको अवस्था अनि ती बेला डिजिटल मार्केटले फड्को मार्दै गरेको बेला आउँदै गरेका गीतहरू सीआरबीटी पीआरबीटीमा चाहिँ लाखौंका संख्यामा गएका थिए। व्यापार त्यसरी अगाडि बढ़ेको थियो। त्योभन्दा अगाडि सीडी भिसिडीहरू थिए, त्योभन्दा अगाडि अडियोका व्यापारहरू थिए। आज हामी युट्युबमा रहेर अथवा सामाजिक सञ्जाल फेसबुक मार्फत पनि ती रेभिन्यूहरू चाहिँ संकलन गर्न थालेका छौं। टिकटक रिल्स बनाएर पनि हामीले अर्थ उपार्जन गर्न पाएका छौं। यो प्रविधिको फलको सँगै आएको उपलब्धिहरू हुन् र यो उपलब्धिसँगै केही विकृति विसंगतिहरू पनि छन्। ती विकृति संगतिहरूलाई रोक्नका लागि तपाईँ हामीले हाम्रा ठाउँहरूबाट त्यो भूमिका चाहिँ खेल्नुपर्छ। जसको लागि सबैजना लाग्यौं भने असम्भव भन्ने कुरा केही छैन जस्तो लाग्छ। सम्भव बनाउनको लागि नै तपाईँ हामी जुट्नुपर्छ। यसका लागि सबैजना आफ्नो ठाउँहरूबाट लागिसकेपछि पक्कै पनि राम्रो हुन्छ भन्ने चाहिँ हामीले लागेको छ। नेपाली लोकगीत भन्ने बित्तिकै लोक साहित्यका कुराहरू आउँछन् र लोक साहित्य र लोकगीत एक अभिन्न अंग हुन् र यी दुवैलाई चाहिँ हामीले मिलाएर अगाडि बढ़ाउन सक्यौं भने पक्कै पनि लोकगीतको क्षेत्र दोहोरी गीतको क्षेत्र समृद्ध बन्छ। समृद्ध बनाउनको लागि सबैजनाले त्यो भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीलाई लाग्छ र विशेष गरी साहित्य र संगीत मानव जीवनका अभिन्न अंग हुन् मित्रहरू। यो यहाँहरूलाई अवगत नै छ। साहित्य र संगीत बिना मानव जीवनको कल्पना गर्न सकिँदैन, एउटा निराशमय बन्न सक्छ र रस बिना रसविहीन जीवन जिउन कठिन हुन्छ। यो यहाँलाई थाहा छ र त्यति मात्र होइन कि असम्भव नै हुन्छ। त्यसैले संगीत मानव जीवनको अभिन्न अंग बन्न पुगेको छ। आज हामी सुख दुःख हरेक पल संगीत नै सुनेर त्यो आनन्द लिन्छौं र मानव ढुङ्गे युगमा हुँदा पनि गाउँथे होला जस्तो लाग्छ। शिकार गरेर होस् अथवा शिकार गरेर ल्याएपछिको खुशीलाई पनि एक किसिमको नाचेर रमाइलो मान्थे होला जस्तो हामीलाई लाग्छ। सँगै मानव सभ्यताका विकाससँगै भएका विभिन्न चरणहरूमा यी कुराहरूले चाहिँ प्रभाव पारेको हामीले पाउँछौं र मानव विकाससँगै साहित्य र संगीतको पनि विकास हुँदै गएको हामीले चाहिँ प्राप्त गर्न सक्छौं र यी कुराहरू भइसकेपछि पक्कै पनि बिस्तारै नाचगान साथसाथै बाजागाजाको पनि विकास हुँदै गयो र आज हामीले यी सबै कुराहरू देख्न भोग्न पाएका छौं। अझ हामी पछिको अवस्था अथवा हामी पछिका पुस्ताहरूले नयाँ नयाँ धेरै कुराहरू कसरी सिक्न पर्ने हुन् अथवा पाउँछन् भन्ने कुराहरू पनि हामीले चाहिँ अब बिस्तारै थाहा पाउन सक्छौं। यी प्रसंग जोड्दै जाउँला। बाहिर इसारे टेलिफोन आइसक्यो। पढ्ने त आफ्नो ठाउँमा छ, बोल्ने त आफ्नो ठाउँमा छ, भन्ने त आफ्नो ठाउँमा छ, टेलिफोन लिऊ न हौ भन्नुभएको छ। ठिक छ, म टेलिफोन लिन्छु, त्यसपछि थप जानकारी गीत संगीतका बारेमा गरौंला है। नमस्कार, परिवर्तन सम्भव छ। नमस्कार,
1: नमस्कार
0: हजुर, कसको आवाज कहाँबाट भन्नुहोस् त? कलावती डाङ्गीजी आइरहनु हुन्छ, खुसी लाग्छ। इन्द्रणीमा बसेर एक किसिमको त्यो सुख दुःखहरू साट्ने काम गर्नुहुन्छ, खुसी लाग्छ। के छ, सबै ठिक छ?
1: ठिक छ हजुरको कस्तो छ?
0: एकदम हामीलाई पनि ठिक छ, राम्रो छ, रमाइलो छ अनि यात्रा गरिरहेका छौँ, यस्तै त हो नि। अनि आज गीत गाउने बसाइमा कुन गीत गाउने हो कलावतीजीले? ल अब तीजको बेला त गीत बजाउन थालेका त छैनौ, समय हुँदैछ होइन। अब तपाईँलाई गाउन मन लाग्यो भने तपाईँको इच्छा हो, गाउनुहोस् न।

0: ल खुशी लाग्यो कलावतीजी. इन्द्रणीको बसाई साँच्चीकै यहाँहरूका कारण नै एकदम आनन्दितमय बनेको छ. मेचीदेखि महाकालीसम्मका साथीहरूले तपाईँले गाउँदै गर्दा तपाईँले बोल्दै गर्दा यी आवाज सुन्न पाउनु भएको छ. कतिलाई न्यास्रो लागेका न्यास्रोहरू मेट्न एउटा मेट्ने एउटा माध्यम बनेको छ इन्द्रणी. तपाईँहरू जस्ता साथीहरूले अझ सुनमा सुगन्ध थपिदिनु भएको छ. हुन्छ, सुन्दै रहनु होला इन्द्रणी. अहिलेको लागि छुट्टिन्छु, नमस्कार. हजुर, धन्यवाद छ. कलावती डागी सुदूरपश्चिम डडेलधुरा परशुरामबाट टेलिफोन गर्दै एउटा तीज लाग्दै गर्दा अब आउँदैछ नि त तीज, होइन, नारीहरूको महान पर्व हरितालिका तीज. र यो अवसरमा अब विभिन्न खालका सांगीतिक कार्यक्रमहरूको आयोजना हुन्छन्, देश विदेशमा कलाकारहरूलाई भ्याइ नभ्याइ हुन्छ. अझ दिदीबहिनीहरूलाई भनौँ, महिला कलाकारहरूको लागि त यो उत्सव नै हो र महिला दिदीबहिनीहरूले यसलाई उत्सवको रूपमा अझ यसलाई अझ राम्रो बनाउनु भएको छ. तर हामी चाहन्छौ लोकदोहोरीको क्षेत्र र चाडबाड विशेष गीतहरू आउँदै गर्दा मौलिकताभित्र रहेर कलाकारले गीतहरू ल्याउनु भयो भने सुनमा सुगन्ध थपिन्छ. यसका लागि कलाकार तल्लीन हुनुहुन्छ. विकृति ल्याउनेको लागि त खबरदारी हामीले गरि नै रहेका छौं. र यो वर्ष त्यति हामीले विकृतिका कुरा गर्नु परेको छैन. जसरी विगतका वर्षहरूमा एक महिना अगाडिदेखि गीतहरू आइसकेपछि बजारमा एक किसिमको ढोल पिटिन्थ्यो, जसले विकृति विसंगतिहरू ल्याइरहँदा हामी यतिखेर साइबर पुगिरहेको अवस्था हुन्थ्यो भने त्यो खालको अवस्था अहिले चाहिँ त्यति पाएका छैनौं. त्यो अवस्था नआओस् पनि हामी भन्न चाहन्छौं. ईसा कोही हुनुहुन्छ? हो, नमस्कार हजुर.
1: हेलो, नमस्ते हजुर.
0: परिवर्तन सम्भव छ? कसको आवाज कहाँबाट?
1: म बोल्दैछु सिन्धुलीबाट, मनोज सुन्दास.
0: मनोज सुन्दास, धेरै समयपछि आउनु भएको मनोज इन्द्रणीमा.
1: हजुर दाइ,
0: के छ नयाँ खबर?
1: हजुर, एकदमै ठिक ठाक छ, राम्रो छ, रमाइलो छ.
0: ल, अब राम्रो रमाइलो छ यही वातावरणमा. अब गीत गाउने बसाई हो आज. कुन गीत गाउनुहुन्छ तपाईँ इन्द्रणीमा?
1: हुन्छ, म एउटा छोटो गाइहाल्छु.
0: हस्, गाउनुहोस् न त.

धन्यवाद छ। हामी इन्द्रणीको बसाईमा छौं। आज हामी गीत संगीतका कुरा पनि गरिरहेका छौं। परापूर्व कालदेखि नै मानव जीवनको सुख दुःख अनि हाँसु आँसु हाँसो होइन सँगसँगै जन्मदेखि मृत्यु पर्यन्तसम्मका गीतहरू पनि बजारमा आउँछन् र यी गीतहरू पछिल्लो समय अलिकति कम हुँदै गएको पनि हामीले पाएका छौं र विशेष गरी एक किसिमको अलिकति हुने खाने वर्गले उपेक्षा गरे पनि यसको अनन्त र अक्षय भण्डार भने कहिले रित्तिएको छैन। दशकको अघि सृजना गरेका कलाकारले आज पनि सृजना गरिरहनु भएको छ किनभने सृजनाका ती खानीहरू कहिले पनि रित्तिँदैनन् कि नयाँ नयाँ चाहिँ सृजना हुँदै जान्छन् त्यसैले कहिले पनि रित्तिएको अवस्था छैन र विशेष गरी गीत संगीतको कुराकानी गर्नुपर्दा साम्वेद संगीत र स्वरलाई व्यवस्था एउटा चाहिँ व्यवस्था गरिएको वेदको रूपमा हामीले यसबाट लिन सक्छौ र यसबाट गीत संगीतको उत्पत्ति मानिए पनि सामवेद लेखन अघि पनि हाम्रा पुर्खाहरूले गीतहरू गाउँथे ती गाइएका गीतहरूकै सूत्र बनाएर पनि आजका कलाकारले ती गीतहरू गाइएका अथवा बनाएका छन्। पूर्वीय साहित्यमा लोक साहित्यको संकलन र त्यसलाई शैक्षिक व्यवहार ल्याउने काम भए पनि त्यसले शास्त्रीय मान्यता भने पाउन सकेन तथापि लोकजीवनका यथार्थ जीवनहरूलाई स्पष्ट पार्नको लागि र ती जीवन भोगाई र दैनिक गरिने क्रियाकलाप कामहरूसँग पनि जोडेर हेर्दा पनि यसले चाहिँ एउटा हाम्रो साहित्यको भण्डारलाई अझ मजबूत बनाएको हामीले त्यहाँ प्राप्त गर्न सक्छौ र मौखिक रूपमा प्रचलनमा रहेका लोकदोहोरी गीतहरू अथवा लोक साहित्यका ती चाहिँ सभ्यताका कुराहरू आधुनिकरणसँगै हामीले ती पुराना कुराहरूलाई चाहिँ बिर्सदै गएको भान चाहिँ हामीलाई हुन्छ। जसरी हिजोको दिनहरूमा हामीले लोकगाथा हुन्थ्यो लोकगीतका कुराहरू हुन्थे अनि चाहिँ लोककथा लोकनाटकहरू हुन्थे लोकनाचहरू हुन्थे यी सबै कुराहरू चाहिँ अहिले पछिल्लो पुस्ताले बिर्सदै गएर एउटा दोहोरी गीत कोठे गीतमै रमाउँदै गरेको परिवेश चाहिँ हामीले यो देख्न सक्छौ जुन चाहिँ लोक संगीतका लागि घातक छ। यसलाई राम्रो बनाउनको लागि फेरि हामी त्यही पुरानै लयमा गएर चाहिँ पुरानै चालचलन अनुसारका गीतहरू ल्याउन सक्यौं भने त्यो चाहिँ हाम्रो ठेट मौलिक लोकगीतहरू हुन्छन् दोहोरी गीतहरू हुन्छन्। यसको लागि अब विभिन्न संघ संस्थाहरू छ ती लाग्न जरूरी चाहिँ हामीले देखेका छौं। अब ढिला नगरौं, इन्द्रणीमा राख्दैछौ गीतलाई।

मेचीदेखी महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी प्रसारणमा छ। गीत बजिरहेको थियो, बज्दा बज्दै ट्याक ब्रेक आयो। त्यो पनि ब्रेक भनेको हामी त अहिले पछिल्लो समय सामाजिक सञ्जाल र युट्युबबाट गीतहरू प्रसारण गरिरहेका हुन्छौं नि त, होइन? ती कारणले पनि कहिले काहीँ चाहिँ त्यो एडसेन्स नहर्दाखेरिको अवस्था हुन्छ, होइन? त्यसले गर्दा पनि एडहरू बजिदिन्छ। खै केही छैन, गीत त एकैछिन हामीले मजासँग सुन्यौं नि, होइन? एउटा आत्मा छ त्यही आत्मा नि रुवाउने कि हँसाउने, सानो तिम्रै हातमा छ बोलकी असाध्यै मार्मिक गीत सुनाइसकेपछि मेरा प्यारा प्यारा साथीहरूलाई म स्वागत गर्न चाहन्छु। इन्द्रणीको बसाई सुनिरहनु भएको छ। मेचीदेखि महाकालीसम्मको यात्रा हो, गर्देशदेखि परदेशसम्मका साथीहरूमा पुग्ने प्रयासमा निरन्तर हामी यात्रा गरिरहेका छौं। तपाईँ कहाँ बसेर सुन्दै हुनुहुन्छ, होइन? त्यो मलाई थाहा छैन। जहाँ बसेर सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, रमाइलोपनको आवाज चाहिँ इन्द्रणी आयासी गर्नुहुन्छ भन्ने एउटा विश्वास चाहिँ मैले मेरा प्यारा प्यारा मनहरूबाट लिएको छु। आजको यस कार्यक्रमलाई स्वभाव काठमाडौँले प्रायोजन गरेको छ र स्वभाव काठमाडौँलाई सम्झनु होला। विशेष गरी स्वभाव काठमाडौँ भन्ने बित्तिकै हामीले चाहिँ सोफाका लागि सम्झनै पर्ने नाम हो। तपाईँले हामीलाई सुनिरहनु भएको छ, तपाईँले टेलिफोन गरेर थप जानकारी लिनको लागि पनि हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौ र टेलिफोन गरेर नाम दर्ता गर्नुभयो भने तपाईँलाई विशेष छुटहरू हुनेछ। त्यो छुटहरूको सदुपयोग यहाँले गर्नुहुनेछ भन्ने चाहिँ हामीलाई लागेको छ। के छ तपाईँको खबर? ठिक छ होला नि है? बस्तीतिर कस्तो छ? शहर बजारतिरका साथीहरू के गर्दै हुनुहुन्छ होला? कति यात्रामा हुनुहुन्छ होला, होइन? कति पसलमा बसेर कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला? कति अफिस पुग्नु भएको होला? अफिसमा पनि इन्द्रणी सुन्ने साथीहरू धेरै हुनुहुन्छ। एउटा चाहिँ हेडफोनमा अब नेपाली पात्र हाम्रो पात्रबाट सुन्दै गरे पनि भयो, होइन? म सामाजिक सञ्जाल मार्फत हेर्छु, टिकटक मार्फत हेर्छु भने पनि पाइयो, होइन? तपाईँलाई जहाँ जसरी सजिलो हुन्छ त्यसरी चाहिँ त्यो आनन्द लिइरहनु भएको छ भन्ने चाहिँ विश्वास हो। अब चाहिँ हामी के गर्छौं, टेलिफोन कि गीत सुनाउँछौ, गीतै सुनाऊ भन्ने कुरा छ। धेरैभन्दा धेरै साथीहरूले हामीलाई लाइभमा हेरिरहनु भएको छ, सबैलाई सम्झना छ। अब ढिला नगरौं, इन्द्रणीको बसाईमा राख्दैछु अर्को गीतलाई।

0: कुलेन्द्र विश्वकर्मा देवी घरती गीता डीसीको सुमधुर आवाजमा सन्तोष बानियाको शब्द अनि हामीले रामु खड्काको लयमा तयार भएको यो गीतलाई इन्द्रणीको बसाईमा सुनायौं। आज हामी सामो सन्तोष बानिया त हुनुहुन्न, स्वर्गीय भइसक्नु भएको छ, तर उहाँले छोड्नुभएका यी अनगिन्ती सृजनाहरू कालजै बनेर नेपाली लोकसंगीतका क्षेत्रमा लोकगीत मन पराउने, दोहोरी गीत मन पराउने मनहरूको माझमा चाहिँ सधैँभरि जीवित रहेका छन्। स्वर्गीय सन्तोष बानियाका शब्द असाध्य उत्कृष्ट छन्, यो गीत हामीले सुनाइसकेका छौं। हामी इन्द्रणीको यात्रामा छौं, देशैभरका विभिन्न रेडियोबाट मजाले सुनिरहनु भएको छ। सस्तो, राम्रो, भरपर्दो र टिकाउ सोफा अनि फर्निचरको खोजीमा हुनुहुन्छ भने सोफा हब काठमाडौँलाई 98511 5589 टेलिफोन गरेर थप जानकारी लिन सक्नुहुन्छ अनि 98211 4870 पनि टेलिफोन गर्न सक्नुहुन्छ। मैले भनिरहेछु, तपाईँले यो समयमा टेलिफोन गरेर आफ्नो नाम चाहिँ सोफाको लागि दर्ता गर्नुभयो भने तपाईँलाई छुट हुनेछ। त्यो विशेष छुट र विभिन्न खालका सेवा लिनको लागि आज नै सोफा हबलाई सम्झनुहोला, किनभने घरको लागि राम्रो सोफा त चाहिएको छ, फर्निचर चाहिएको छ। फर्निचरमा पनि तपाईँलाई बेड चाहिएको होला, डाइनिङ चाहिएको होला, अनि टु पिस थ्री पिस दराजहरू चाहिएको होला, होइन, अनि तपाईँलाई ऱ्याक चाहिएको होला, टिभी सोकेस चाहियो, यी सबै कुराहरू चाहिँ त्यहाँ प्राप्त गर्न सक्नुहुन्छ। म्याट्रेक्सदेखि सम्पूर्ण सामग्रीहरू सोफा हब काठमाडौँले तपाईँको घरसम्म पुर्याउँछ, त्यसैले सम्झनुहोला भन्दै हामी टेलिफोन लिन्छौ 4591 3000 र 400 साथीहरू आइसक्नु भएको छ। नमस्कार। परिवर्तन सम्भव छ, टेलिफोन आएर पनि होलमा धेरै बस्नुभयो अनि जानुभयो जस्तो लाग्यो। अर्को साथी हुनुहुन्छ, नमस्कार।
1: सर नमस्कार, परिवर्तन सम्भव छ।
0: परिवर्तन सम्भव छ, कसको आवाज, कहाँबाट हजुर?
1: म अछामबाट नवराज साउद।
0: नवराज साउदजीसँग कुराकानी भइरहेछ, ल अछाममा हुनुहुन्छ होइन? मौसम के छ, के छ मौसम आजको नवराज?
1: ठिकै छ सर, ठिकै छ,
0: ठिकै छ। ल अब कुन गीत गाउने हो इन्द्रणीमा?
1: एउटा छोरी एउटा सानो।
0: हुन्छ हुन्छ, ल गाउनुहोस् त।
1: किन मैले तिम्रो मुखमा देख्नु सानो कहाँ छ, हो मेरो सानो कहाँ छ, एकै चोटि मुखे नाको छ भेज जहाँ छौ दुबै मेरे, किन मैले तिम्रो मुखमा देख्ने सानो कहाँ छ, ओ मेरी सानो कहाँ छ, एकै सोचे मुखे धोको छ भेट जहाँ छ। पहिलो त त्यति नै त
0: ल, खुसी लाग्यो। सानो कहाँ छौ तपाईँलाई साध्यै मन पर्ने गीत होला, सायद यही भएर यो गीत गाउनु भयो होइन?
1: हजुर होला।
0: ल खुसी लाग्यो नवराज, सुन्दै रहनु होला है।
1: हस्
0: हस् धन्यवाद छ। हामीलाई धेरैभन्दा धेरै साथीले विभिन्न ठाउँहरूबाट सुनिरहनु भएको छ। नेस्मा मैनाली टिकटकमा जोडिनु भएको छ। माया जैसीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ र उहाँले धेरै मिस गर्नु भएको छ। विशेष गरी माया जैसी कार्यक्रम सुन्दै म मिस गर्दैछु भन्नुभएको छ। अनि विशेष गरी रेडियो गाउँघर परिवारलाई काठमाडौँको किर्तिपुरबाट धेरै धेरै सम्झना है मायाको भन्नुभएको छ। हाम्रो माया जैसी रेडियो गाउँघरमा धेरै वर्ष काम गर्नुभयो, अहिले काठमाडौँमा हुनुहुन्छ। रामचन्द्र ढुङ्गाना पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। टीकाराम घरतीले पनि हामीलाई सुन्दै र हेर्दै

0: कल्याणबाट भन्नुभएको छ। डीबी श्रेष्ठले पनि लमजुङबाट दाईलाई सुन्दैछु म धनबहादुर भनेर लेख्नु भएको छ। अनि एन प्रसाद अधिकारी जो व्यवसायी हुनुहुन्छ, युवा व्यवसायी, निर्माण व्यवसायी हुनुहुन्छ, आरएनसीएस बिल्डर्स का प्रमुख हुनुहुन्छ, देशका ठूला ठूला परियोजनाहरू अहिले उहाँले काम गरिरहनु भएको अवस्था छ। सँगै अर्को साथी मिस्टर पूर्वेली रमेश भाइले पनि सुन्दै हुनुहुन्छ। दिपेन्द्र भण्डारीले पनि मिठो गीत रेडियो काठमाडौँ परिवारलाई सम्झना छ है भन्नुभएको छ। प्यारो मान्छे यो नामबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, सानै बेलादेखि इन्द्रले सुन्ने मान्छे, आज पनि सुनिरहेको छु भन्नुभएको छ। राणाजीले पनि सम्झनु भएको छ, गंगाजी गंगा खड्काले सम्झना, अनि रिजाल निर्मलाले पनि सुन्दैछु नमस्कार भन्नुभएको छ। त्यसपछि अर्को हुनुहुन्छ हाम्रो नवीना लामिछाने, थ्याङ्क यू सो मच दाई यो गीत बजाइदिनु भएकोमा भन्नुभएको छ। नवीना यहाँलाई पनि धन्यवाद छ, टाढा बसेर लोक संगीतलाई माया गरिरहनु भएको छ। शर्मिलाजीले पनि सुन्दै र हेर्दै नमस्कार भन्नुभएको छ। त्यसपछि दिप्सना दिव्यानी श्रेष्ठले पनि हार्दिक नमन छ दाई भन्नुभएको छ। ईश्वरी पौडेलले पनि रमाइलो रहेछ इन्द्रणी भनेर लेख्नु भएको छ। नवीन विष्णुले टिकटकबाट हेर्दा राम्रो लाग्यो भन्नुभएको छ। अनि शिवु श्रेष्ठ प्यारो भाइ यतिखेर हामीलाई गोकर्णेश्वरबाट सुन्दै हुनुहुन्छ। वसन्त विष्णुले पनि सुन्दै हुनुहुन्छ। शम्भो छेत्री कटुवालले पनि सम्झना सबैलाई गर्नुभएको छ। अनि विद्या ढकालले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ। गोपाल श्रेष्ठदेखि लिएर धेरै साथीहरू हुनुहुन्छ। अब चाहिँ हामी के गरौं, यतिखेर इन्द्रणीको बसाइमा गीत राख्ने कि टेलिफोन लिने भन्नुभएको छ। टेलिफोन भन्नुभएको छ। नमस्कार हजुर।
1: दर्शन हजुर।
0: ओहो दर्शन, ल धेरै समय पछि हाम्रो चाहिँ आउनुभयो भूषालजी। बालाजीबाट के छ खबर धनरामको? एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ नि। हो नि अनि बालाजु हाइटमै हो नि त। अब गीत गाउनु, कुन चाहिँ गीत गाउने हो आज? अब कार क्षेत्रका धेरै गीतहरू आएछन्, कुन चाहिँ गाउने ल भन्नुहोस्।
1: कति राम्री छौ मेरी सोल्टिना, तिमी छोराहरू सम्बोल्दिन माकुरीको जाल। कति राम्री छौ मेरी सोल्टिना, तिमी छोराहरू सम्बोल्दिन माकुरीको जाल। डाँडैमा चल्यो बतासा, डाँडैमा चल्यो बतासा, काँधौमा सोल्टिना गैरी पर्यो ताल। ए काँधौमा सोल्टिना गैरी पर्यो ताल। बादलले दिन भाछ आँधेरो, सँगै जाउन सोल्टिनी पँधेरो माकुरीको जाल। बादलले दिन भाछ आँधेरो, सँगै जाउन सोल्टिनी पँधेरो माकुरीको जाल। डाँडैमा चल्यो बतास, डाँडैमा चल्यो बतास, कहाँ जाउँ म सोल्टिना गैरी पर्यो ताल। ए कहाँ जाउँ म सोल्टिना गैरी पर्यो ताल। पछरी देउवा छोपेर, चट्टा घोडा धानमा छोपेर माकुरीको जाल। पछरी देउवा छोपेर, चट्टा घोडा धानमा छोपेर माकुरीको जाल। टाढैमा चल्यो बतास, टाढैमा चल्यो बतास, कहाँ जाउँ म सोल्टिना गैरी पर्यो ताल। ए कहाँ जाउँ म सोल्टिना गैरी पर्यो ताल।
0: ल खुसी लाग्यो धनराम, मजाले गीत गाउनुभयो, आनन्द लाग्यो, म त सुने सुने भएँ होइन। ल धन्यवाद तपाईँलाई है त।
1: सबैको शुभ होस्, सबैको भलो होस्, सकारात्मक सुतेर ऊर्जा थियो जिन्दगी होस्। मलाई देशले के दियो भन्दा, मैले देशलाई के दिएँ भनेर अगाडि बढ्नु होला भन्दा, सबैलाई शुभ दिन भन्दै बिदा भयो।
0: हस् धन्यवाद। अब हामी इन्द्रणीको बसाईमा राख्दैछौ अर्को एउटा लोभ लाग्दो गीतलाई।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकिज चाहिँ नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9558745226
9: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
10: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
11: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
10: यौन उत्तेजना नहुने
11: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
10: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
11: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
12: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
13: समय बिहान 11 बजेदेखि
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
13: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
14: मध्यपश्चिम जाङ चेक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्री खोलामाका किनारमा आज चारजनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान खोल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्वर्गद्वारी नगरपालिका 9 जुडापाटा स्थित माडी खोलाको किनारमा करिब 12-13 वर्षीय बालकको शव फेला परेको छ। त्यस्तै स्वर्गद्वारी 3 किमी चौर स्थित माडी खोलाको किनारमा कमरभन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। स्वर्गद्वारी 4 गुठीबाङमा पनि एक महिलाको शव फेला परेको छ। यसैबीच बिहान करिब 9:30 बजे स्वर्गद्वारी 5 सरोजा स्थित लुङ्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ। स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङरीबाट प्रहरी नायब निरीक्षक हस्ते घरती मगरको कमाण्डमा 7 जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमाण्डमा 4 जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमाण्डमा सुको सहित 10 जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गए रातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। पहिरोमा बेपत्ता भएका बाँकी 9 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ। 2 जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। गैराती 9:15 घरमाथिबाट अचानक पहिरो खसेको प्रहरीले 6 वटा घर तथा गोठ पुरेको जनाएको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा बेपत्ता हुनेमा 40 वर्षीय जुनु कुमारी पुनमगर, 9 वर्षीय असीम पुनमगर, 6 वर्षीय अशोक पुनमगर, 75 वर्षीय डलबहादुर पुनमगर, 80 वर्षीय अजम्बर पुनमगर, 78 वर्षीय बलबहादुर पुनमगर, 72 वर्षीय लीलबहादुर पुनमगर, 71 वर्षीय मणि पुनमगर र 67 वर्षीय हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुरूमा पहिरोमा 10 जना बेपत्ता भएको विवरण आएको थियो। खोजीका क्रममा 1 जनाको शव फेला परेपछि अहिले 9 जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। थबाङ गाउँपालिका रोल्पा सदरमुकामबाट दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार सामग्री तथा थप जनशक्ति घटनास्थलसम्म पुर्याउन पनि चुनौती रहेको प्रहरीले जनाएको छ। जग्गा सम्बन्धी कामका लागि मालपत्र नापे कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै लुम्बिनी प्रदेशका 3 स्थानीय तहले भूमि प्रशासन सम्बन्धी सेवा स्थानीय तहमै शुरू गरेका छन्। बाँकेको राप्ती सुनारी गाउँपालिका, रूपन्देहीको सैनामैना गाउँपालिका र गुल्मीको मुचिकोट नगरपालिकाले मालपोत तथा नापी सम्बन्धी सेवा दिन थालेका हुन्। स्थानीय तहबाट सेवा शुरू भएपछि जग्गा रजिस्ट्रेशन, किनबेच, नामसारी, दाखिला खारेज, लगत कट्टा, रोक्का तथा रोक्का फुकुवा, घर कायम र जग्गाधनी प्रमाण पूर्जा परिमार्जन लगायतका कामका लागि सेवाग्राहीलाई जिल्ला स्थित मालपोत तथा नापी कार्यालय पुग्नुपर्ने बाध्यता कम भएको छ। राप्ती सुनारीले असार 16, मुसिकोटले साउन 1 र सैनामैना गाउँपालिकाले साउन 18 देखि भूसेवा सञ्चालन गरेका हुन्। बर्दियाको राजपुर गाउँपालिकामा पनि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनको तयारीमा रहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्थानीय तहबाटै भूमि प्रशासन सम्बन्धी सेवा उपलब्ध गराउने नीति अघि बढ़ाएपछि पहिलो चरणमा देशभरका 35 स्थानीय तह छनौट गरेको थियो। सेवा सञ्चालनका लागि 207 स्थानीय तहले इच्छा देखाएका थिए। लुम्बिनी प्रदेशबाट 4 पालिका छनौट भएका थिए। र रूकुम पूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाड़ी लोकमार्ग अवरूद्ध भएको छ। भूमि गाउँपालिका 4 स्थित काँडा बगर र धौला पहिरोमा लेदो सहितको भल र पहिरो खस्दा सड़क अवरूद्ध भएको हो। सड़क अवरूद्ध भएपछि काठमाडौँ हुँदै रूकुम पूर्व रूकुम पश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बस तथा अन्य सवारी साधन बाटोमै रोकिएका छन्। पहिरोका कारण यात्रुहरू अल्पत्र परेका छन्। अवरूद्ध सड़क खुलाउन डोजर लगायतका उपकरण परिचालन गरेर काम भइरहेको छ। तर लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको रूकुम पूर्वकी प्रमुख जिल्लाधिकारी कोपिला राईले जानकारी दिनुभयो। उहाँका अनुसार सड़क खुलाउन सिस्ने र भूमि गाउँपालिकाका जेसीबी समेत परिचालन गरिएको छ। पहिरो ठूलो हुनुका साथै सड़क समेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा सड़क सञ्चालनमा ल्याउन समय लाग्न सक्ने उहाँले बताउनुभयो। वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम, दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
11: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
11: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
10: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
12: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
13: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
14: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो दबा आउने लगायतका समस्याहरूको भरपर सर्वोत्तम उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
13: सम्पर्क फोन नम्बर 0825630027,
6: 9814607446।
13: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
16: सीता के भयो तिमीलाई? घुम्छ र बसी छौ
17: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ निम्ले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
17: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
18: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
19: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
18: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
21: हार्दिक आमन्त्रण।
22: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यांग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ।
23: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 9857832391।
24: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
25: हाम्रा सेवाहरू:
26: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
25: सामान्य किराले खाएको दाँत भर्ने,
24: मेसिनद्वारा आरसीटी गर्ने,
25: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
24: खोल लगाउने,
25: बाङ्गो टिङ्गो दाँत मिलाउने,
24: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
25: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
24: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
26: सम्पर्क मोबाइल नम्बर 9828777494, 9828777494।
27: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, MD, DM, दाङको कालिका मेडिकलमा।
13: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
27: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
13: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
27: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
13: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
27: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
0: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
27: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082 560 652।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराईदांग बिरामी भए गोरखा हॉस्पिटल दांग फोन नम्बर टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर
9: कृष्ण चन्द्र अधिकारी,
10: सुगर थाइराइड
11: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25760।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जरान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-5-78-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
9: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-5-78-45-226।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाइ, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू,
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
7: रेडियो मध्य पश्चिम FM 91.4 MHz।
8: मध्य पश्चिम ट्राङ च्याक, यति बेला मध्याहको 12 बजेको छ।
9: स्वदेश फर्कदै काँग्रेसका नेता कार्यकर्ता त्रिभुवन विमानस्थलमा, ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तरिकाले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग, र लिङ्क्स कपमा इन्टर मियामी 3-2 पराजित। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको थबाङ गाउँपालिका 5 बोटल बारामा गैरातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। पहिरोमा बेपत्ता भएका अन्य 8 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ। यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिकाको माडी र लुङ्ग्री खोला किनारमा आज बिहान 4 जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ती शवहरू पहिरोमै बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ, तर यसको पुष्टि हुन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा 2 घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। गैराती पौने 9 घरमाथिबाट अचानक पहिरो खसेको र 6 घर तथा गोठ पुरेको छ। घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 60 कमल बहादुर पुनमगर, 18 शान्ति पुनमगर र 71 मनरखी पुनमगर र अर्का 75 पुरूषको ज्यान गएको छ। आज ताप्लेजुङ, सोलुखुम्बु, खोटाङ, कास्की, लमजुङ, पर्वत, पाल्पा, तनहुँ, स्याङ्जा, जुम्ला, दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 पानीको बहाव बढ़ने पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, राप्ती, कनकाई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ। महाशाखा अनुसार धेरै ठूला अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ। नारायणी अन्तर्गत त्रिशुली, बुढ़ी गण्डकी, मर्स्याङ्गी, सेती, कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ। विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन पोखरा बेनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज आउँदै हुनुहुन्छ। देउवा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन्। उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन्। देउवा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ। देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डाक्टर शेखर कोरेला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन्। देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो। त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउवाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ। कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आगा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन्। पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ। श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ बुर्जी लिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारे। कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ। समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकारका संघ संस्थाहरूले तत्काल रिहाईको माग गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै सुनचातीको भाव सामान्य घटबाट लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउबा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। यस्तै विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाई छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसरी हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको बताएका छन्। अमेरिकी नीति, युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यस सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। तर ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लिग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेसी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमै उनी मैदान प्रवेश गरेका थिए। मेसी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा डियानियल पिन्टरले टोली लागर्ता दिलाएका थिए, तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउबा आज स्वदेश फर्कदै, कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास रोक्न माग। र लिग्स कपमा इन्टर मियामी 3-2 पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-85-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-85-63-734 र 082-85-63-138।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
16: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
17: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
15: पिसाब पोल्ने समस्या,
17: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
15: पाठेघरमा मासु पलाउने,
17: निसन्तान महिलाको चेक जाँच,
15: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-85-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
17: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-85-90-847, 082-85-90-847।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
12: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
22: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
21: यौन उत्तेजना नहुने,
22: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
21: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
22: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
24: समय बिहान 11 बजेदेखि।
18: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

कास्टिंग प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो बाहिर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478726873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: यतिन्जेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झुक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलईडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जाल इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
10: भर्ना सम्बन्धी सूचना।
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092383 र 97625226286।
13: अब हाम्रै घुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू
1: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
13: मेसिनद्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
13: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
10: सम्पर्क मोबाइल नम्बर 98228 77794 98228 77794।

0: गंगा रेडी मेरो एवरेस्ट
1: मध्य पश्चिम जांच चेक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रत्येक वर्ष दशैं अगाडि सञ्चालन हुने सुपथ मूल्य पसल अबदेखि वर्षभर सञ्चालन हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। खाद्य कम्पनीले चामल, दाल, हुम्लाको फापर, जुम्लाको मार्चे चामल, कर्णालीको सिमी, मसुरो दाल, घिउ, आयो नुन लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा चामलको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रले खाद्य कम्पनीका सबै उत्पादनमा प्रति किलो 5 रूपियाँ छूट दिएर सुपथ पसलबाट बिक्री हुने जानकारी दिनुभएको छ। विगतमा दशैं नजिकै गर्दा घटस्थापनाको केही दिन अघि खाद्य कम्पनी, साल ट्रेडिङ र दुग्ध विकास संस्थानले निश्चित खाद्य वस्तुमा छूटसहित सुपथ पसल सञ्चालन गर्दै आएका थिए। तर यसपटकदेखि खाद्य कम्पनीले वर्षेभर सबै उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागेको हो। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया थालेको छ। त्यस्तै दशैं अगाडि बिक्री गर्ने गरी खसी बोका र च्याङ्ग्राको समेत व्यवस्थापन हुने कम्पनीले जनाएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोतल बारा क्षेत्रमा पहिरोमा परि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अविरल वर्षापछि गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको तथा 9 जना सम्पर्कविहीन रहेको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले घटनास्थलमा 3 वटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको र प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुख घटनास्थलमै पुगेर समन्वय गरिरहेको बताउनु भएको छ। उहाँले सम्पर्कविहीन नागरिकको जीवन रक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोत साधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ। उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोतल बारामा गए रातीको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 3 पुगेको छ। पहिरोमा बेपत्ता भएका बाँकी 9 जनाको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ। दुई जनालाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। गए राती पाउने 9 बजे घरमाथिबाट अचानक पहिरो खसेको पहिरोले 6 वटा घर तथा गोठ पुरेको छ। प्रारम्भिक विवरण अनुसार पहिरोमा बेपत्ता हुनेमा 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय आशिष असिन पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय डल बहादुर पुन मगर, 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला रोका मगर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुरूमा पहिरो मा 10 जना बेपत्ता भएको विवरण आएको थियो। खोजीका क्रममा 1 जनाको शव फेला परेपछि अहिले 9 जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। थबाङ गाउँपालिका रोल्पा सदरमुकामबाट दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार सामग्री तथा थप जनशक्ति घटनास्थल पुर्याउन पनि चुनौती रहेको छ। र लगातारको वर्षाका कारण आएको पहिरोले मध्य पहाड़ी राजमार्गको पूर्व रूकुम पूर्व हुँदै बागलुङ जाने सड़क खण्ड अवरूद्ध भएको छ। रूकुम पूर्वको भूमि गाउँपालिका 5 स्थित धौला पहिरा तथा वडा नम्बर 4 को काँडा बगर लगायत क्षेत्रमा आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। रूकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। सुरक्षा निकायका प्रमुख सहित आफू पनि बिहानैदेखि पहिरो गएको स्थानमा पुगेर पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र, स्थानीय सरकार र मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालयको टोलीसँग समन्वय गरेर सड़क खुलाउने काम भइरहेको छ। बिहिबार बेलुका पहिरोका कारण
बुधबार बेलुका पहिरोका कारण सड़कमा अल्पत्र परेका यात्रुको उद्धार समेत गरिएको थियो। उहाँले अल्पत्र परेका 38 जना यात्रुलाई उद्धार गरी प्रहरीको गाड़ी मार्फत गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो। पहिरो गएका स्थानमा माथिल्लो भेगबाट गेगर सहितको पहिरो खस्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी खुमानन्द पाण्डेले सड़क पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएकाले यात्रुले धैर्य अपनाउनु पर्ने बताउनुभयो। उहाँले मध्य पहाड़ी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्नुभएको छ। हवस् त दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, खोराही दाम,
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478779770
7: र 98578730689।
8: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई, सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
11: ए डी

0: पदार्थहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081536086
2: र मोबाइल नम्बर 98480096 98580036086 र 98481273

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: सुर्गुदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानी मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487।
3: मैले मेरो गुट्टु गुट्टु भाइहरूलाई सुम्पिएको छु। मेरी छोरीले दुःख
4: भिएफएक्स सिनेमा घोराई 10 तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
5: तेरो अवस्था चिके बाँकी के हो
6: के अरे बाउलाई सिक्या तँलाई पढाउनलाई बेगर ल्याओ
7: तिमीले पढ्न आउँछ
8: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
9: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pasupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। हिमाली जिल्ला हुम्लाबाट यस वर्ष स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिश अनिवार्य हुनुपर्नेछ। पाकेको रसिलो र गुणस्तरीय स्याउ मात्र जिल्ला बाहिर निकासी होस् र काँचो निकासी नहोस् भन्नका लागि जिल्लाले यस्तो नियम लागू गरेको जनाएको छ। यस वर्ष हुम्ला जिल्लाबाट स्याउ निर्यात गर्नु परे सम्बन्धित गाउँपालिकाको कृषि प्राविधिकको सिफारिश अनिवार्य हुनुपर्ने नियम तय गरिएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। मंगलबार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा सरकारवाला पक्षबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। हुम्लामा उत्पादन भएका स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त गुणस्तरीय स्याउको निर्यातका लागि यो नियम लागू गरिएको हो। 2083 सालका लागि उपयुक्त समय भदौ पहिलो हप्ता भन्दा पछि मात्र कृषि प्राविधिकको सल्लाह अनुसार स्याउ टिप्न पाइनेछ। कृषि प्राविधिकको सल्लाह अनुसार स्याउको जात लगाइएको स्थान र गुलियोपनाका आधारमा पाकेको स्याउ निर्यातका लागि कृषि विकास कार्यालयले सूचना प्रकाशन गरेर जिल्लाका 7 वटै गाउँपालिका कृषि उद्यमी र स्याउ व्यापारीलाई जानकारी दिनेछ। प्रमुख जिल्ला अधिकारी भोलानाथका अनुसार यस्तो सूचनालाई कसैले अवज्ञा गरी काँचो स्याउ बेचिएको भेटिएमा उक्त स्याउ जफत गरिनेछ। प्रत्येक वर्ष दशैं अगाडि सञ्चालन हुने सुपथ मूल्य पसल अबदेखि वर्षभर सञ्चालन हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो। खाद्य कम्पनीले चामल, दाल, गहुँको हुम्लाको फापर, जुम्लाको मार्सी चामल, कर्णालीको सिमी, मसुरो दाल, घिउ, आयोडिन लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा चामलको छ। खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रले खाद्य कम्पनीका सबै उत्पादनमा प्रति किलो 5 रूपियाँ छूट दिएर सुपथ पसलबाट बिक्री हुने जानकारी दिनुभएको छ। विगतमा दशैं नजिकै गर्दा घटस्थापनाको केही दिन अघि खाद्य कम्पनी, साल ट्रेडिङ र दुग्ध विकास संस्थाले निश्चित खाद्य वस्तुमा छूटसहित सुपथ पसल सञ्चालन गर्दै आएका थिए। तर यसपटकदेखि खाद्य कम्पनीले वर्षैभर सबै उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागेको हो। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया थालेको छ। त्यस्तै दशैं अगाडि बिक्री गर्ने गरी खसी बोका र च्याङ्डाको समेत व्यवस्थापन हुने कम्पनीले जनाएको छ। रोल्पाको थबाङ गाउँपालिका 5 बोतलबारा क्षेत्रमा पहिरोमा परि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अविरल वर्षापछि गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको तथा 9 जना सम्पर्कविहीन रहेको घटनाप्रति मुख्यमन्त्री आचार्यले दुःख व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा स्वयंसेवकलाई एकजुट भएर परिचालन गर्न आग्रह गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले घटनास्थलमा 3 वटै सुरक्षा निकाय परिचालन भई खोज तथा उद्धार कार्य जारी रहेको र प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमै पुगेर समन्वय गरिरहेको बताउनु भएको छ। उहाँले सम्पर्कविहीन नागरिकको जीवन रक्षा अहिलेको पहिलो प्राथमिकता भएकाले खोजी कार्यमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। खोज तथा उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति तथा स्रोत साधनको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन गरिएको मुख्यमन्त्री आचार्यले बताउनु भएको छ। उद्धारमा खटिने जनशक्तिले सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सावधानी अपनाउन समेत उहाँले आग्रह गर्नुभएको छ। र लगातारको वर्षाका कारण आएको पहिरोले मध्य पहाड़ी राजमार्गको रूकुम पूर्व हुँदै बागलुङ जाने सड़क खण्ड अवरूद्ध भएको छ। रूकुम पूर्वको भूमि गाउँपालिका 5 स्थित धौला पहिरा तथा उड़ा नम्बर 4 को काँडा बगर लगायत क्षेत्रमा आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। पूर्व रूकुम पूर्वका
प्रमुख जिल्ला अधिकारी कोपिला राईले सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। सुरक्षा निकायका प्रमुख सहित आफू पनि बिहानैदेखि पहिरो गएको स्थानमा पुगेर पहिरो पछ्याउने काम भइरहेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र स्थानीय सरकार र मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालयको टोलीसँग समन्वय गरेर सड़क खुलाउने काम भइरहेको छ। बुधबार बेलुका पहिरोका कारण सड़कमा अल्पत्र परेका यात्रुको उद्धार समेत गरिएको थियो। उहाँले अल्पत्र परेका 38 जना यात्रुलाई उद्धार गरी प्रहरीको गाड़ी मार्फत गन्तव्यमा पठाइएको जानकारी दिनुभयो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: छपत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकका उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ
8: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
12: एक सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
15: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि
17: समस्या का लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
19: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल निमहल रोड घोराही दाङ। फोन नम्बर 0825562023 98478617 र 98478635643।
20: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
20: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
20: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: मैगर कविता प्रापनक महाजमान सुगर गीत हेरखे कार्यक्रमको शुभारम्भमा रेशम चौधरी ओ पार्वती चौधरीकै स्वरमा रलक पक्कफे आफ्नोलाई मन परौले कार्यक्रम अपना कावास के कार्यक्रम पक्कफे शुरू हो साइकल बा आइसेक्नीबाट सुने भए 85 60 854 नम्बर डायल कैकन आफ्नो प्रतिभा धर्ना कार्यक्रम हो थारू भाषाकै एक कठोकल कार्यक्रम रेडियो मध्यपश्चिम से प्रसारित हुने कार्यक्रम हाम्रो प्रत्येक बिहिबारको दिन ऐना गर्थे 2 बजेका मध्यपश्चिम हाइलाइट्स भाषाको रिकरी हाम्रो 3 बजेसम्म रहना गर्थे कार्यक्रमकै समय फेरि शुरू हो सकलबा आफ्नो प्रतिभा धर सिक्ने बाटी 082 5 60 854 नम्बर डायलकै आइ सिक्ने बाटी अब कृपया यही रेडियो मध्यपश्चिमको आसपास मसँग अघि चाहिँ एक अगाडि चाहिँ एकदम पानी बहुत पर आफ्नै गाउँठाउँमा कसिन भाल खबर आफ्नै उसले जानकारी गराइसक्ने बाटी र पक्कै के अत्र बेला कि सङ्ग्रह आजकलबाट उहाँलाई स्वागत गर्दारी गर्दनौ तर फेरि कि सङ्ग्रह आरल उहाँसित सम्बन्ध विच्छेद भयो साइकलबा कि सङ्ग्रह ऐना कर्मबाट आइसक्ने बाटी सुन्ने भए 85 60 854 नम्बर डायल गरेर हाम्रा प्रत्येक बिहिबारको दिन ऐना गर्थे अत्र बेला कि सङ्ग्रहमा सम्पर्कमा आजकलबाट उहाँलाई स्वागत गर्दारी हेलो राम राम
1: राम राम कावा खबर
0: राम राम कृष्ण चौधरी ना
1: हजुर हजुर ओत्रा दिन कहाँ हेरल रल
0: कबु का हैन कबु कहर जिन अस्त त हिठ
1: ओ त हाम्रो त रेडियो सुनति र नाम मने
0: सुनति र ठिर मया गर्थिन
1: ओ र मया भस्ने गर्छु अब का खाना कबु नि है त ओ हर्छ अलि
0: अपना नै आले त हाम्रो फेर आज थिन त
1: हां
0: और कहर बाटी अखि
1: अखि नि हेरे बजारहरु बाटो
0: बजार आले ना
1: हजुर
0: और सबको ठीक ठाक बा
1: खेतीपाती
0: ओराइल कनालाई अब ओकला धान निकिन देखि लिएर स्याहार सुसार गर्न त पलिबा होइन र पानी चर्नादेखि लिएर
1: पानी चर्ना फेरि पलिबा दोस्रो टिप गर्न फेरि पलिबा उस्तो गर्छ
0: काम त कबु फेरि राइट
1: मुला
0: हाम्रो काटा निमोसम्म हाम्रो जिन्दगी चाहिँ काममा व्यस्ततामा रमाइ पर्न आयो यिनीहरू चाहिँ
1: हजुर हजुर मुला सिकेले काम
0: हो ठिक भए कार्यक्रममा सम्झली खुसी लागल आफू कहाँ सुनाइतिर
1: गीत सुनाएर निरन्तर होइन
0: एकदम एकदम आफ्नै हाम्रो होइन तर्पली र आजका गीत सुनाइथे
1: गीत सुनाइदो त
0: ल सुरु गरी
1: तुलसीपुरके बजारमा हाम्रो भेट होइन तुलसीपुरके बजारमा हाम्रो भेट होइन बिना भेट हुइला हुइला मै सक जैन साली हो बर्खक जरीमा मार मैया चोख बा संसार भरिमा साजी हो बर्खक जारीमा मार मैया चोख बा संसार भरिमा मार मैया चोख बा संसार भरिमा
0: अत्रवना सुगर गीत सुना दिली समसामयिक बर्खा के समय के अनुसार फिर गीत सुना दिली हमारे फिर थारून के अनुसार जिस दिन समय अनुसार मौसम अनुसार महीना अनुसार चार पर्व अनुसार गीत फिर वो अनुसार समसामयिक रहा है सुगर गीत सुना दिली अपना धन्यवाद हमारा एक गजी पाचे सुगर गीत सुनिने बाटी आप संग साथी है समझ सकती
1: सर हुन्छ हजुर दोस्रो प्राइममा के ऊ ढाइया हो जे जे आफ्नो कालो सुन्ती वा सबको सँगै हो मर छाइ छ बुढे सम्झन्छु अन्तिममा मर एकठो कान्छी साली केलेको बाटी उहिनी सम्झति बिदा भित्र राम राम
0: राम राम उहाँ र कृष्ण चौधरी पक्कुसे सम्झल ल अघि चाहिँ घोराई आरम हुँ के कट ल आप अपनी आइसक्ने बाटो सुन्ने भए 85 58 54 नम्बर डायल गरिकन अत्र बेला प्राविधिक रूपमा मेरो साथदेतीबाट शान्त कुमार बुढा मगर अत्र बेला मैले साथदेतीबाट प्राविधिक रूपमा सुगर सुगर गीतवास थिए हाम्रो सुनिने बाटे सुगर सुगर गीतवास उहाँ मजा मजा गीत फिर सुनिने बाट पक्का फिर अपना अपनक माझ में हम सुगर सुगर गीत बाज सुना के फिर मनोरंजन करीने बाटी उसने अपना प्रतिभा फिर हम सुन्ने बाटी अस्त हाम्रो आजको यात्रा थियो ऊ अनुसार रहने अत्रकालाई के सङ्ग्रह छ यही लैटक हौ आइसक्नेबाट 082-5864-54 नम्बर डायल गरिकन आफ्नो कुन माध्यममा चाहिँ सुन्तीबाट आफ्नो कुरा यदि इन्टरनेटकै पहुँच भाटिकोलाई चाहिँ आफ्नो कुरा www.radioMP.org लगइन कि फे आफ्नो सुन्न सिक्ने बाटी रेडियो मध्यपश्चिम केही चाहिँ अनलाइन केही उचाहकलस्ते आफ्नो फेसबुकमा सबै सुन्न सिक्ने बाटी रेडियो मध्यपश्चिम नेपालीमा टाइप गर्बी कलसे फे आफ्नो उहाँ सबै सुन्न सिक्ने बाटी आफ्नो जुन माध्यम सहज उठा उहाँ सबै आफ्नो सुन्न सिक्ने बाटी कुछ प्रतिभा धर्ना मन लाग्ता कुछ बाकलस्ते आइसक्ने बाटी कुछ निसंकोच मानकन 082-5864-54 नम्बर डायल आइसक्ने बाटी आफ्न आफ्न जुनसुकै क्षेत्र के आफ्न रचना चाहिँ आफ्न प्रतिभा चाहिँ जुन विषयवस्तुलाई आइसक्ने बाटी हाम्रो थारू संस्कृति हाम्रो चाडपर्व के कही अथवा माया प्रेम के कही हरेक आफ्न आफ्न रथा जुन आफ्नो जुन ज्ञान दा ऊ अनुसार आफ्नो रचना गर्बिकोलास फे ऊ अनुसार आफ्नो धर सिक्ने बाटी पक्कफे आफ्नो फोनकै प्रतीक्षा हाम्रो पक्कफे पलिरही अथर्वाक्षर सुक्कर गीत धरचाटी गीत पास हाम्रो आफ्नो माझमा उपस्थित हुने बाटी अत्र बेला एक ठुक सुक्कर गीत बजाइटी रिरी मध्यपश्चिम सुन्टी गर्बी

0: अत्रै क गर्नले
1: तत्र करण डान्छे विस्तार गर्यासना ठेंगा कुछ नि फरक परल अस्तको गाल भेटा एकदम सुगर गीत सुनादेले आफ्नलाई धन्यवाद एना दिन स्वास्थ्यको सम्झति गर्बे एक गजी पास हाम्रो एक सुगर गीत बजिने बाटे आफ्नो संसारथिन समझ सक्थे
0: सर्वप्रथम त आफ्नै न अनि प्राविधिक सँगैन अनि दजियम कि किन नि किन सक्रन सम्झति बिदैति
1: राम राम उहाँहरुलाई ददिराम चौधरी रामपुरसे सम्झल र प्राय हाम्रा सम्झति रठ कार्यक्रम फोन पे गर्थ सुगर सुगर गीत भे हाम्रा सुनाके जेठ अब हाम्रो कार्यक्रम कि पुछार पुछार प्यास सकल बाटी आज दिउर सँगरेन सेट गपगप तोसिन करनी पहिले हाम्रो तीन जाइन सेकेल गपगप गर पहिले कृष्ण चौधरी पक्कुसे सम्झल रहला अवस्थाको खुशीराम चौधरी झिङ्गौरासे सम्झल रहला अवस्थाको ददिराम चौधरी रामपुरसे सम्झल रहला आप हाम्रो विदा हो कि जय पर्नाविठा कार्यक्रमकै नियम अनुसार एकजना हाम्रो विजेता फेरि पनि पर्नाविठा आज हाम्रो कृष्ण चौधरी न विजेता बनाइटी कृष्ण चौधरी आफ्नोलाई धिउर धिउर धन्यवाद बा एक हप्ताभित्र रेडियो मध्यपश्चिममा अपना सम्पर्क गर्दी अपना प्राप्तकर्ताले 100 रुपैयाँ रिचार्जकार वर्षका अपना प्राप्तकर्ताले जीवन चौधरीको तर्फबाट एक कार्टुन पानी प्राप्तकर्ताले एक हप्ता भित्र अपना रेडियो मध्यपश्चिम कार्यालयमा सम्पर्क गर्दी हुठाट कार्यक्रममा सहभागिता जनाले वस्तुको सुनको साथीले सबको मैगरको बिलाव पुनकला धिरसी धेरै धन्यवाद र ऐना दिन मध्यत्मक सहभागिता पक्कफे हुई वस्तुको कार्यक्रम सुनकफे साथी बिकना विश्वास गर्दी आज कार्यक्रम अत्र बेला प्राविधिक रूपमा साथ दिएर शान्ति कुमार बुढामा गर्न फे धिर धिर धन्यवाद दिती वस्तुको मैले शालिक राम चौधरी विदा हुई छ हटु राम राम।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिरिबार अपरेसन लगायत स्वास्थ्य

0: सिन्तर्फत गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाङ फोन नम्बर टिप्नुहोस् 082-583-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: इंटरनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा
12: उपचार हुने रोगहरू
11: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
12: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि क्षमा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
12: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
12: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
14: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
17: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
18: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
17: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
18: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
17: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
19: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
17: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0982560052।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्ज चेक। यति बेला दिउँसोको 3 बजेको छ।
2: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। 5 महिनापछि स्वदेश फर्कनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ़ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट क्र्याक भन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम। झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। बुढ़ाइना कण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वाचनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13 लाख सोह्र हजार हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गए राती ललितपुरको नक्खुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामा माथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-33-493-555।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। दुर्लभ अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पू वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षीमा 42 प्रजातिका स्तनधारी, 535 प्रजातिका पंक्षी, 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 79 डल्फिन अभिलेख भएका थिए। अब विदेशको खबर, चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। छ महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग लिफ्ट ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्याग लिफ्ट अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पांग्रा र ट्र्याक बीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा संचालनमा रहेका व्यावसायिक म्याग्लेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लड़ाकु विमानको लन्च प्रणाली र भ्याक्युम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। अब खेल खबर, बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम योगफल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान, झण्डै 5 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
1: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
1: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा
1: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
1: सम्पर्क नम्बर 98478673
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा तथा देवदह मेडिकल कलेज देवदहमा अनुभव प्राप्त डाक्टर विज्ञान केसी अब बुद्ध अस्पताल प्रणाली घोराही दाङमा डाक्टर विज्ञान केसीद्वारा दिइने सेवाहरू एनआइसियू साथै नवजात शिशुको चेक जाँच उपचार तथा बच्चाको दम रुगा खोकी एलर्जी बच्चाको वृद्धि विकासमा कमी पेट दुख्ने पखाला लाग्ने साथै बच्चा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच तथा उपचार
9: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
12: वरिष्ठ हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362018
14: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
4: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
4: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
15: बिरामी जाँच हुने मिति यही भाद र 13 गते शनिबार
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128171
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
19: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
18: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
19: हाम्रा विशेषताहरू:
18: उत्कृष्ट शैक्षिक वातावरण,
19: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
18: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
19: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
8: सम्पर्क फोन 081536086
18: र मोबाइल नम्बर 98480096 98580036086 र 98481273।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804 98430088804 www.pashupatiicare.com।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू:
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
20: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
20: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू:
20: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
20: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने।
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
20: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
20: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
20: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
21: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
22: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू:
19: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
18: सामान्य किराले खाएको दाँत भर्ने,
22: मेसिनद्वारा आरसीटी गर्ने,
18: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
22: खोल लगाउने,
18: बाङ्गो टिङ्गो दाँत मिलाउने,
22: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
18: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
22: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
19: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
0: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
0: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98477-2770
9: र 98578-3689।
7: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
7: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
7: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-521।
7: सम्पर्क मोबाइल
11: 98578-32819
13: र 98578-32223।
14: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
16: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-563-479,
16: मोबाइल नम्बर 98-494-67-487।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
19: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
19: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
19: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
19: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
21: मध्यपश्चिम चाङच्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। अविरल वर्षा पछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुगेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 स्थित कोटल 12मा गैराती खसेको पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको छ भने अन्य 5 जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि मृत्यु हुनेहरूमा सोही ठाउँका 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगर रहेका छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर घाइते भएका छन्। उनीहरू दुवैजनालाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि बुटोलतर्फ पठाइएको छ। पहिरोमा परि मृत्यु भएका मध्ये एक महिला र दुई पुरूषको शव प्युठानको स्वर्गोदरी नगरपालिका र माण्डवी गाउँपालिका स्थित माडी खोलाको किनारमा फेला परेको हो। बेपत्ता हुनेमा सोही ठाउँका 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणिपुन मगर र 67 वर्षीय हस्तकला पुन मगर रहेका छन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटेको उहाँले बताउनुभयो। वर्षा लगातार भइरहेका कारण लेदो सहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भएको उहाँको भनाइ छ। हिमाली जिल्ला हुम्लाबाट यस वर्ष स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिश अनिवार्य हुनुपर्नेछ। पाकेको रसिलो र गुणस्तरीय स्याउ मात्र जिल्ला बाहिर निकासी होस् र काँचो निकासी नहोस् भन्नका लागि जिल्लाले यस्तो नियम लागू गरेको जनाएको छ। यस वर्ष हुम्ला जिल्लाबाट स्याउ निर्यात गर्नु परे सम्बन्धित गाउँपालिकाको कृषि प्राविधिकको सिफारिश अनिवार्य हुनुपर्ने नियम तय गरिएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। मंगलबार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा सरकारवाला पक्षबीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। हुम्लामा उत्पादन भएका स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त गुणस्तरीय स्याउको निर्यातका लागि यो नियम लागू गरिएको हो। 2083 सालका लागि उपयुक्त समय भदौ पहिलो हप्ता भन्दा पछि मात्र कृषि प्राविधिकको सल्लाह अनुसार स्याउ टिप्न पाइनेछ। कृषि प्राविधिकको सल्लाह अनुसार स्याउको जात, लगाएको स्थान र गुलियोपन्नाका आधारमा पाकेको स्याउ निर्यातका लागि कृषि विकास कार्यालयले सूचना प्रकाशन गरेर जिल्लाका 7 गाउँपालिका कृषि उद्यमी र स्याउ व्यापारीलाई जानकारी दिइने भएको छ। प्रत्येक वर्ष दशैं अगाडि सञ्चालन हुने सुफत मूल्य पसल अबदेखि वर्षभर सञ्चालन हुने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुफत मूल्य पसल सञ्चालन गरेको हो। खाद्य कम्पनीले चामल दाल, हुम्लाको फाफर, जुम्लाको मार्सी चामल, कर्णालीको सिमी, मसुरो दाल, घिउ, आयु नुन लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा चामलको छ। खाद्य कम्पनीका अनुसार अधिकारी माधव खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रले खाद्य कम्पनीका सबै उत्पादनमा प्रति किलो 5 रूपियाँ छुट दिएर सुफत पसलबाट बिक्री हुने जानकारी दिनुभएको छ। विगतमा दशैं नजिकै गर्दा घटस्थापनाको केही दिन अघि खाद्य कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थाले निश्चित खाद्य वस्तुमा छुट सहित सुफत मूल्य पसल सञ्चालन गर्दै आएका थिए। तर यसपटकदेखि खाद्य कम्पनीले वर्षैभर सबै उत्पादनमा छुट दिने गरी सुफत पसल सञ्चालन गरेको हो। र लगातारको वर्षाका कारण आएको पहिरोले मध्य पहाड़ी राजमार्गको रुकुम पूर्व हुँदै बागलुङ जाने सड़क खण्ड अवरूद्ध भएको छ। रुकुम पूर्वको पूर्वी भूमि गाउँपालिका 5 स्थित तौला पहिरा तथा वडा नम्बर 4 काँडा बगर लगायत क्षेत्रमा आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ। सुरक्षा निकायका प्रमुख सहित आफू पनि बिहानीदेखि पहिरो गएको स्थानमा पुगेर पहिरो पछ्याउने काम भइरहेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र, स्थानीय सरकार र मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालयको टोलीसँग समन्वय गरेर सड़क खुलाउने काम भइरहेको छ।
बिहीबार बेलुका पहिरोका कारण सड़कमा अल्पत्र परेका यात्रुको उद्धार समेत गरिएको थियो। उहाँले अल्पत्र परेका 38 जना यात्रुलाई उद्धार गरी प्रहरीको गाड़ी मार्फत गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभएको छ। अवस्था प्रान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5670-21 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-377।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक धोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापना को पहिलो ब्याजमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
3: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम इनबक्सको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई। तपाईँ यति बेला रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ कार्यक्रममा इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले यहाँका कमेन्टहरू वाचन गर्नेछौं। सदाको बसाईमा जस्तै आज पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टारसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। यदि तपाईँ घरदेखि टाढा हुनुहुन्छ, आफन्तजन इष्टमित्र साथीभाइहरूलाई कुनै सन्देश पठाउनु छ भने पनि यहाँले सक्नुहुनेछ कार्यक्रमको माध्यम मार्फत भन्न चाहन्छु। तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा यति बेला गीत राख्छौं, तपाईँको कमेन्ट वाचन गर्न आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भएको छ, कमल श्रेष्ठ हुनुहुन्छ, कमल श्रेष्ठजीलाई धन्यवाद दिन चाहन्छु, उहाँ कार्यक्रम इनबक्सको नियमित श्रोता पनि हुनुहुन्छ। कमलजी लेख्नुहुन्छ, हेलो हजुर नमस्कार, म तिनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट हो भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन थाक्लेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, कार्की सुशीला, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, पूजा लिम्बू, फूलमाया लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु के भाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई धन्यवाद दिन चाहन्छु, आगामी बसाईमा पनि यसै गरी तपाईँको सहभागिता रहनेछ कमलजी, फेरि पनि धन्यवाद यहाँलाई। यसै गरी विष्णु आचार्यजीले मिस यू अल भन्नुभएको छ, विष्णु आचार्यजीलाई पनि धन्यवाद दिन चाहन्छु, र आगामी बसाईमा तपाईँको यसै गरी सहभागिता रहनेछ। यसै गरी अर्को साथी हुनुहुन्छ हामीलाई यति बेला कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभएको छ, देवन किशोर अन्जानजीले कमेन्ट गर्नुभएको छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, माया आगो हो पानी, माया आगो हो, माया पानी हो, माया जलन हो, माया मलमपट्टी हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ भन्नुभएको छ। दर्शन नमस्ते हजुर, मिठो सम्झना साथै तपाईँको आजको दिन हाँसी खुसी उमङ्गका साथ बितोस्, शुभकामना भन्नुभएको छ। साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई उस्तै मुटु फुट्ने गरी सम्झना हाल दोहा कतार भन्नुभएको छ। देवन किशोर अन्जानजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई दोहा कतारबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा यसै गरी सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ आजको बसाईमा भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं। र यदि तपाईँहरू कार्यक्रम इनबक्स नियमित रूपमा सुन्दै आउनु भएको छ भने र कार्यक्रमको लागि कुनै सल्लाह सुझाव दिन मन छ भने पनि तपाईँले सक्नुहुनेछ, तपाईँको सल्लाह सुझाव अनुसार हामी अगाडि बढ्नेछौं भन्न चाहन्छु। र तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टार्टसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला, हामी कार्यक्रममा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र आजको बसाइमा प्रविधिमा शालिकरामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब हामी 5 बजेसम्म तपाईँको माझमा रहन्छौ र हामी कार्यक्रममा यहाँका कमेन्टहरू वाचन गर्छौ र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि हामीले त्यहाँ आज हरेक हप्ता जस्तै आज पनि एउटा स्टाटस छोडेका छौं। उक्त स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र हामी कमेन्ट वाचन गर्नेछौ। यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। गिरिराज अधिकारी हुनुहुन्छ, सम्झन चाहन्छु सबैलाई भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु गिरिराज अधिकारीजीलाई। आगामी बसाइमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा। करिना थापा मगर हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। करिनाजी लेख्नुहुन्छ, हेलो दिदी, दर्शन नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं करिनाजी, बरु तपाईँलाई कस्तो छ? म सिन्धुलीबाट करिना थापा मगर, मिस यू अल भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा भन्न चाहन्छु। र यसै गरी अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। रघुनाथ चौधरीजी हुनुहुन्छ, रघुनाथजी लेख्नुहुन्छ, हेलो हजुर, दर्शन नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं रघुनाथजी, बरु यहाँलाई कस्तो छ? अनि नास्ता भयो त हजुर भन्नुभएको छ, नास्ता भइसक्यो। अब बज्ने गीत मार्फत सर्वप्रथम त कार्यक्रम सञ्चालिका सुशीलाजी हजुरको लागि, प्राविधिक सर शालिक रामजीको लागि भन्नुभएको छ, अनि मेरो घर परिवारलाई र मलाई रघुनाथ चौधरी भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु ल भन्नुभएको छ। रघुनाथ चौधरीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा। र यहाँहरू जो साथीहरू नियमित रूपमा कार्यक्रम इनबक्सलाई सुन्दै आउनु भएको छ, उहाँहरूलाई कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए पनि यहाँहरूले दिन सक्नुहुन्छ भन्न चाहन्छु। र यति बेला प्रविधिमा शालिकजी हुनुहुन्छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला, अनि त्यहाँ आज हामीले स्टाटस छोडेका छौं एउटा, उक्त स्टाटस पनि कमेन्ट बक्समा आफ्नो नाम ठेगाना लेख्नुहोला, अनि आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई पनि तपाईँले सम्झन सक्नुहुन्छ। हामी तपाईँको कमेन्टको पर्खाइमा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर सुन्न एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले सदाको बसाई जस्तै आज पनि यहाँका कमेन्टहरू वाचन गरिराखेका छौं। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्न 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं र यहाँका कमेन्टहरू वाचन गर्ने गर्छौं। यति बेला आजको बसाईमा प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा यति बेला साथीहरू कमेन्ट प्राप्त भइराखेको छ। डोकराज पोखरेल हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ म दाङ तुलसीपुर 17 वनकट्टाबाट सुन्दैछु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। आईपी भण्डारी उमभक्त हुनुहुन्छ, नमस्कार दाङको घोराहीबाट सुन्दैछु म पनि इनबक्स सम्झेको छु सबैलाई भन्नुभएको छ। आईपी भण्डारी उमभक्तजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। यसै गरी वामदेव सुवेदीजीको पनि कमेन्ट प्राप्त भएको छ, वामदेव सुवेदीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि यहाँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा। दर्शन नमस्ते सुशीला म्याम, म चाहिँ घोराही 10 दाङको मान्छे, हाल ढेकपुरबाट सुन्दैछु र अब बस्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। वामदेव सुवेदीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ। यसै गरी अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ, हामी सबै साथीहरूको कमेन्ट पालीपालो वाचन गर्नेछौ। राई नाम गरेको फेसबुकमा नाम गरेको साथी हुनुहुन्छ, मिस यू अल भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि आजको बसाईमा यसै गरी कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामी त्यहाँ एउटा स्ट्याटस छोडेका छौं, उक्त स्ट्याटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ तपाईँले र हामी तपाईँको कमेन्ट वाचन गर्नेछौ। साथै तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ पुर्याउने काम पनि गर्नेछौ भन्न चाहन्छु र तपाईँको कमेन्टको पर्खाइमा हामी यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा शालिकजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तोता सुशीला ओली। कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। हरेक हप्ताको जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं कार्यक्रमबाट भन्न चाहन्छु। यदि तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टार सुमुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौं। हामीलाई कार्यक्रममा यति बेला वामदेवजीले हामीलाई कमेन्ट पनि सम्प्रेषण गजल पनि सम्प्रेषण गर्नुभएको छ कार्यक्रमको लागि। उहाँको गजल यति बेला मैले वाचन गर्ने प्रयास गर्नेछु। को सक्दैन र मेहनत गर्न समय आएपछि मगन्ती न्यू रियो बाटोमा पैसा भेटाएपछि कोही केही नखाई केही नगर्नेहरू धेरै छन्। यहाँ एक सिनको नभाज्नेहरू पनि छन्। खाएपछि सिँगै सुन र फलाम थियो जिन्दगीको भुइँमा के गर्नु भाग्यको चुम्बकले फलाम समाएपछि कसैले भने बाहिर परिसरमा दान गरिराखे धर्म हुने रहेछ। भगवानलाई रगत चढाएपछि आफ्नाहरूले चोट दिएको पनि मजा लाग्छ। ढुङ्गाहरू नै शालिग्राम बने नदीले बगाएपछि को सक्दैन र मेहनत गर्न समय आएपछि मगन्ते निहुरियो बाटोमा पैसा भेटाएपछि निकै मिठो गजल सम्प्रेषण गर्नुभएको छ। उहाँको गजल यति बेला मैले वाचन गर्ने प्रयास गरे। यहाँलाई धन्यवाद दिन चाहन्छु वामदेव सुवेदीजी। आगामी बसाइमा पनि तपाईँको यसैगरी सहभागिता रहनेछ भन्न चाहन्छु। यसै गरी अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। सन्दीप नेपाली हुनुहुन्छ, दर्शन नमस्ते दिदी, के छ हाल खबर, सन्चै हुनुहुन्छ होला भन्नुभएको छ। हामी एकदम ठिक छौं सन्दीपजी। म घोराही 15 सन्तोष टेलरबाट सन्दीप नेपाली सुन्दैछु। अब बज्ने गीत मेरो घर परिवार र मलाई सन्दीप नेपाली भनेर चिन्नु हुने सम्पूर्ण साथीभाइलाई मिठो सम्झना भन्नुभएको छ। सन्दीप नेपालीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाइमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ। पुष्पा राईजीले मिस यू अल लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। यस्तै गरेर अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ कार्यक्रममा। र तपाई कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स। यो कार्यक्रम हरेक हप्ताको बिहिबार आउने गर्छ यसै समयमा। यति बेला मगर जनकजीले दिदी नमस्ते सन्चै हुनुहुन्छ, म पनि तपाईँको प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। मगर जनकजीलाई धन्यवाद दिन चाहन्छु। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र शालिगरामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई घुम्सेर बसेछु के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
8: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
11: भर्ना खुल्यो
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
12: हाम्रा विशेषताहरू
11: उत्कृष्ट शैक्षिक वातावरण
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
11: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
13: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
14: सम्पर्क फोन 081536086
11: र मोबाइल नम्बर 9840096600 9850836086 र 9841720273
15: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
16: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9841793944 9841793944

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा उदय देश मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रांजेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

राम राम संजे पांच बजे थारू भाषक मध्य पश्चिम खबर में शारीरिक राम चौधरी हार्दिक स्वागत बा। तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्तन शाखाका आयोजना तथा इपिकको सहयोगमा आज तुलसीपुर नौ दोघरेमा पालिका स्तरीय दुई दिने समीक्षा बैठक शुरू हो रहल। उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवं नगर प्रमुख टीकाराम खड्काको बर पौना एवं प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र शिवाकुटीको विशिष्ट आतिथ्यमा बैठक शुरू हुलको कालसम्म सञ्चालन हुन बैठकमा आर्थिक वर्ष 2082-83 सम्पादन हुलक आर्थिक स्वास्थ्य कार्यक्रम हुकनको समीक्षा हरेक स्वास्थ्य संस्था लगायत पालिका भित्तर स्वास्थ्य क्षेत्रमा हुलक उपलब्धि चुनौती ओ आगामी योजनाका बारेमा वृहत छलफल हुन हुलक हो। ऊ अवसर जनस्वास्थ्य महाशाखासे स्वास्थ्य सेवा तथा पत्र सार्वजनिक करगिल रह ज्याकर्म स्वास्थ्य क्षेत्रमा काम गर्न संघ संस्थाक विवरण स्वास्थ्य क्षेत्रमा करगिलको उपलब्धि खोप सेवा नवजात शिशु तथा बाल रोग एकीकृत व्यवस्थापन ओ पोषण सेवा तथा मातृ तथा नवजात सेवा लगायतका विषयमा प्रगति प्रतिवेदन प्रस्तुत करगिल रह। जनस्वास्थ्य महाशाखाका प्रमुख ओम प्रकाश निपानेको स्वागत मन्तव्यशेष रोहिलो कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसी करल रह। अविरल वर्षा पासक पहिरोमा पर्कन रोल्पामा मृत्यु हुनका संख्या 7 पुगलबा। रोल्पाका थबाङ गाउँपालिका 5 स्थित कोटल 12 गैलकरात खसलक पहिरोमा पर्कन मृत्यु हुनका संख्या 7 पुगलबा। खलासे और 5 जना अही बेपत्ता रहलबाट। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाको अनुसार पहिरोमा पर्कन मृत्यु हुनामा ओ ठाउँका 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुन कुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दल बहादुर पुन मगर ओ 71 वर्षीय मन रखी पुन रहलबाट पहिरोमा पर्कन 22 वर्षीय हिमाल पुन मगर ओ 25 वर्षीय संजय घरती मगर घाइते हुलबाट। हुकनका दुनूजना स्वास्थ्य चौकी थपाङसे थप उपचारका लागि बुटोलहर पठाइलबा। पहिरोमा पर्कन मृत्यु हुलक मध्ये एक महिला ओ 2 पुरूषको सप प्युठानका स्वर्गद्वारी नगरपालिका ओ पाण्डवी नगर गाउँपालिका स्थित माडी खोलको किनारमा फेला पर्लको। बेपत्ता हुना मा उहो ठाउँको 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बल बहादुर पुन मगर, 72 वर्षीय लील बहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर ओ 67 वर्षीय हस्तकला पुन मगर रहलबाट। बेपत्ता हुलकको खोजीको लागि नेपाली सेना सशस्त्र प्रहरी ओ नेपाल प्रहरीको संयुक्त टोली खटगिलक उहाँ बटवारा छ। वर्षा लगायतका हुइतिरल कारण लेदो सहितको पहिरो ऐतिरलक हुई लग वर्षे उद्धार कार्यमा कठिनाई हुइतिरलक उहाँको काही बाटिन। हिमाली जिल्ला हुम्लासे यी वर्ष स्याउ निकासी करबेर सम्बन्धित गाउँपालिकाको कृषि प्राविधिक हुकनको सिफारिश अनिवार्य हुइपर्ना हो रहल। पाकेको पक्लक ओ रसिलो ओ गुणस्तरीय स्याउ केल जिल्ला बाहार निकासी होस् ओ काँचो निकासी नहोस् करलक हर्से जिल्लासे असिन नियम लागू करलक जना राखल। यी वर्ष हुम्ला जिल्लासे स्याउ निर्यात कर पर्लसे सम्बन्धित गाउँपालिका कृषि प्राविधिक सिफारिश अनिवार्य हुइपर्ना नियम तय करगिल कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तसे बटुवा राखल। मंगलबार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा सरकारवाला पक्ष बीच बैठक बैठकले अस्ति निर्णय गर्लको। हिमला उत्पादन हुलक स्याउ जिल्ला बाहर निर्यात गरेर रसयुक्त गुणस्तरीय स्याउको निर्यातका लागि यी नियम लागू गरिगेलक हो। 2083 सालका लागि उपयुक्त पहिलो समय अनुसार पहिलो भदौ पहिलो हप्ता पाछा कृषि प्राविधिक सल्लाह अनुसार स्याउ टुर पाए जिनेवा कृषि प्राविधिक सल्लाह अनुसार स्याउको जात लगायतको स्थान हो गुलियोपनका आधारमा पक्लक स्याउ निर्यातको लागि कृषि विकास कार्यालयले सूचना प्रकाशन कैकन जिल्लाका 7 ठोजो गाउँपालिका कृषि उद्यमी ओ स्याउका व्यापारी हुन जानकारी दिइ जिनेवा। हुइठा दाजु थारू भाषक मध्यपश्चिम खबर अत्रह काल सञ्जाथे थारू भाषक मध्यपश्चिम खबर सुन सिक्ने भाटी अखसक प्रमुख समाचार कक्षक सबको सघयनसँग मै शारिक राम चौधरी विदाहितु रेडी मध्यपश्चिम उनिटे रवि राम राम।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम।
2: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
3: नमस्ते नमस्ते,
4: कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: साइकल चढेर
2: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
9: सम्पर्क मोबाइल 98478727976
10: र 98578336689।

0: वायनेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जास हुने मिति यही भाद र 13 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-2813 र 98-095-12871
5: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: रेट छ कत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
3: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/83 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081536086
4: र मोबाइल नम्बर 98480096 98580036086 र 98481273

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1544 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
12: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी चोक दाङ। सम्पर्क फोन नम्बर 082-5164-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
13: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
15: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
16: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
17: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
18: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
18: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा

0: चिकित्सा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्य में पाइन।
0: फोन बाट पनि नाम दर्ता गर्न सकिने छ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
0: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 98478010030 र 98229554555।
3: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङ मा।
4: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू,
5: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825161694। सम्पर्क मोबाइल नम्बरहरू 98578030145, 98478030153 र 98649141944।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
11: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
10: यौन उत्तेजना नहुने,
11: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
10: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
11: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
12: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
13: समय बिहान 11 बजेदेखि।
10: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479597193 र 98182899028।
14: खुशीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा।
13: उपलब्ध शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
13: पुनश

0: हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नशा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती, दम, निमोनिया, खोकी, छेरो,
9: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
10: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
9: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
10: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
9: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
10: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
9: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड,
10: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
10: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
7: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
10: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-9-10।
10: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ
12: बैंक बसेको घर उत्सव ट्राभल्स सँगै सटेको घुराई 15 सहित गेट दाङ।
13: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
14: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
14: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
13: मुटुका बिरामीहरूका लागि पोर्टेबल इको तथा ईसीजी सेवा,
14: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
13: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
15: बिरामी जाँच हुने मिति यही श्रावण 30 गते शनिबार।
13: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 082 560 652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुग्यो, 5 जना अझै बेपत्ता।
1: प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्गी खोला किनारमा 4 जनाको शव फेला, पहिरोले मध्य पहाड़ी राजमार्गको रूकुम बागुम खण्ड अवरूद्ध।
0: पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ़दै हुलाक मार्फत करिब 10,000 नागरिकलाई घर दैलोमा सेवा।
1: र हुम्लाबाट यस वर्ष स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिक को सिफारिश अनिवार्य हुनुपर्ने।
0: अब खबर विस्तारमा।
1: अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुगेको छ। रोल्पाको थबाङ गाउँपालिका 5 स्थित कोतल बारामा गए राती खसेको पहिरोमा परि मृत्यु हुनेको संख्या 7 पुगेको छ भने अन्य 5 जना अझै बेपत्ता छन्। सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परि मृत्यु हुनेमा शहीद ठाउँका 18 वर्षीय शान्तिपुन मगर, 65 वर्षीय कमल बहादुर पुन मगर, 40 वर्षीय जुनकुमारी पुन मगर, 9 वर्षीय असीम पुन मगर, 6 वर्षीय अशोक पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर र 71 वर्षीय मनरखी पुन मगर छन्। पहिरोमा परि 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय संजय घरती मगर घाइते भएका छन्। उनीहरू दुवैलाई स्वास्थ्य चौकी थबाङबाट थप उपचारका लागि बुटोलतर्फ पठाइएको छ। पहिरोमा परि मृत्यु भएका मध्ये 1 महिला र 2 पुरूषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिका स्थित माडी खोलाको किनारमा फेला परेको हो। बेपत्ता हुनेमा सोही ठाउँका 80 वर्षीय अजम्बर पुन मगर, 78 वर्षीय बलबहादुर पुन मगर, 72 वर्षीय लीलबहादुर पुन मगर, 71 वर्षीय मणि पुन मगर र 67 वर्षीय हस्तकला पुन मगर छन्। बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उहाँले बताउनुभयो। वर्षा लगातार भइरहेका कारण लेदो सहितको पहिरो आइरहेको हुँदा उद्धार कार्यमा पनि कठिनाई भइरहेको उहाँको भनाइ छ।
0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्गी खोला किनारमा आज 4 जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी न्यायप परीक्षक नरहरी अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्वर्गद्वारी नगरपालिका 9 जुडापाटा स्थित माडी खोलाको किनारमा करिब 12-13 वर्षीय बालकको शव फेला परेको छ। त्यस्तै स्वर्गद्वारी 3 किमीचौर स्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरूषको शव फेला परेको प्रहरीले बताएको छ। स्वर्गद्वारी 4 गोट्रीबाङमा पनि 1 महिलाको शव फेला परेको छ। यसैबीच बिहान करिब 9:30 बजे स्वर्गद्वारी 5 सरोज स्थित लुङ्गी खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ। स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङरीबाट प्रहरी नायब उपनिरीक्षक हस्ते घरती मगरको कमाण्डमा 7 जना, प्रहरी चौकी लामाचोरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमाण्डमा 4 जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमाण्डमा सोको सहित 10 जना टोलीको घटनास्थलमा खटिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
1: लगातारको वर्षाका कारण आएको पहिरोले मध्य पहाड़ी राजमार्गको पूर्व रूकुम पूर्व हुँदै बागलुङ जाने सड़क खण्ड अवरूद्ध भएको छ। रूकुम पूर्वको भूमे गाउँपालिका 5 स्थित धौला पहिरा तथा ओडा नम्बर 4 को काँडा बगर लगायत क्षेत्रमा आएको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। रूकुम पूर्वका पूर्व जिल्ला रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले सड़क खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। सुरक्षा निकायका प्रमुख सहित आफू पनि बिहानैदेखि पहिरो गएको स्थानमा पुगेर पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी राईका अनुसार जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र स्थानीय सरकार र मध्य पहाड़ी राजमार्ग आयोजना कार्यालयको टोलीसँग समन्वय गरेर सड़क खुलाउने काम भइरहेको छ। बुधबार बेलुका पहिरोका कारण सड़कमा अल्पत्र परेका यात्रुको उद्धार समेत गरिएको थियो। यहाँले अल्पत्र परेका 38 जना यात्रुलाई उद्धार गरी प्रहरीको गाड़ी मार्फत गन्तव्यतर्फ पठाइएको जानकारी दिनुभयो। पहिरो गएका स्थानमा माथिल्लो भागबाट गेगर सहितको पहिरो खस्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी खुमानन्द पाण्डेले सड़क पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्ने भएकाले यात्रुले धैर्य अपनाउनु पर्ने बताउनुभयो। उहाँले मध्य पहाड़ी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्नुभएको छ।
0: होलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले तीव्रता पाएको छ। सरकारी कागजात तथा सामग्री ढुवानीसँगै राहदाने सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाण पत्र लगायतका सेवा नागरिकको घर दैलोसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आएपछि होलाक सेवाको परेको विस्तार हुँदै गएको हो। नयाँ सरकार गठनपछि मन्त्री परिषदको पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको शासकीय सुधार सम्बन्धी 100 कार्य सूची तथा सूचना तथा संचार मन्त्रालयको प्रमुख 10 कार्यभित्र हुलाकलाई सरकारी सामग्री ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य अनुसार प्रगति हासिल भइरहेको छ। हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगिनीका अनुसार हाल हुलाक हुम्ला बाहेक क्षेत्र जिल्लामा सरकारी कागजात घरमै पुर्याउने योजना लागू भइसकेको छ भने हुम्लामा पनि कार्यान्वयनको अन्तिम तयारी भइरहेको छ। विभागको तथ्याङ्क अनुसार 2083 साउन 27 गतेसम्म 76 जिल्लाका जिल्ला प्रशासनिक कार्यालयहरूमा 2,47,043 स्थान राहदानी हुलाक मार्फत ढुवानी गरिएको छ। ती मध्ये 8,669 स्थान राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याएर वितरण गरिएको छ। त्यसै गरी यातायात व्यवस्था विभागबाट प्राप्त 10,38,808 थान सवारी चालक अनुमति पत्र लाइसेन्स साथै प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा हुलाक मार्फत पठाइएको पुर्याइएको छ भने 1,079 थान अनुमति पत्र सिधा घर दैलोमै पुर्याइएको छ।
1: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाको संख्या कमी आउन सकेको छैन। स्वदेशमा भने जस्तो काम र तलब नपाइने भन्दै युवाहरू वैदेशिक रोजगारमा जाने गरेका छन्। सरकारले आफ्नै देशमा युवालाई रोक्न नसक्दा दैनिक हजारौं युवाहरू रोजगारीकै लागि देश बाहिर जाने गरेका छन्। यसै विषयमा केन्द्रित रहेर आज हामीले केही नागरिकहरूलाई वैदेशिक रोजगारीलाई रोक्नको लागि सरकारले के गर्न आवश्यक देख्नुहुन्छ भनेर सोधेका छौं।
2: मेरो नाम तिलारा हो। बाध्यता जस्तो भनौँ नि यहाँ केबिन छैन, नेपालमा गरेर खान पनि नपुग्ने छ, अब उहाँ अलि धेरै हुन्छ भनेर। कारण यही हो, यहाँ अब छैन धेरै, सरकारमा यो सरकारले गरिदिन्न व्यवस्था, कमाइ धेरै छैन, अलिअलि मात्रै हो, त्यही भएर सबै जब बाहिरिन्छन्। यस्तै छ हाम्रो समाज, सरकारले त अब यहीँ व्यवस्था गरिदिने, सबैलाई रोजगारी दिलाइदिने त्यस्तो लाग्छ, तर यहाँ हुन्न, बाहिर जति हुन्न, त्यही भएर सबै युवाहरू विदेशिन बाध्य, त्यस्तै लाग्छ मलाई। बाध्यतै भएको छ होला जस्तो लाग्छ त। सरकारले त अब रोजगारी दिलाइदिन पर्यो, अलिकति उहाँको बाहिरको जति हुन्न अलिक बढाइदिन पर्यो, त्यही भएर युवाहरू बाहिरिन्नन् कि भन्ने आशा हो। त्यो हुन सक्छ सक्दैन त्यो गर्दै हुन्थ्यो भन्ने मलाई लाग्छ। यहीँ दिलाइदिन पर्यो काम, रोजगारी भन्यो जति दिन पर्यो।
3: मेरो नाम शेरबहादुर डाङी, घर चाहिँ रुल्पा नगरपालिका आठजङको, हाल चाहिँ म घोराई उपमहानगरपालिका तेह्रमा बस्दै आइरहेको छु। खास गरी सरकारले चाहिँ एउटा उत्पादनसँग जोडिएर होइन, जस्तो तपाईँलाई देशमा सबै चिज सम्भव छ भन्ने कुरो चाहिँ एउटा सेक्युर होइन, सरकारले ग्यारेन्टी गरिदिएपछि सामान्य लगभग 25,000 सेलेरी गरे पनि नेपालीहरू बस्न सक्छ। तर यहाँ त तपाईँको त्यो किसिमको अलिक कम छ होइन, नेपालमै सम्भव छ भन्ने किसिमको वातावरण एउटा चाहिँ सेक्युर, जस्तो युवाहरूको सेक्युर सरकारले गर्छ भने युवाहरू रोकिन सकिन्छ जस्तो लाग्छ मलाई। यो खास गरी म सकभर चाहिँ हामीले यही पढ्नुपर्छ होइन, पढिसकेपछि देशमा सम्भव छ भन्ने कुरा चाहिँ अब धेरै मसँग साथीहरूले गर्नुभएको छ। त्यो सँगै मैले मेरो छोराहरूलाई पनि रोकिरहेको छु, मेरो छोरा पनि बाहिर जानुहुन्न, बाहिर गइहाले पनि कम्तीमा पनि ब्याचलर गर्नुपर्छ होइन। धेरै जसो अहिलेका नेपालीहरू चाहिँ प्लस टू गर्ने बाहिर जाने गरिरहेछन्, सकभर म चाहिँ ब्याचलर गर्ने बाहिर गइहाले पनि अलिक सुविधा हुन्छ। अनि अर्को कुरा सिप पनि बाहिर सिक्नुपर्ने, बाहिर गइहाले पनि नत्र पनि दुःख पाइन्छ भन्छ।
4: मेरो नाम चाहिँ तारा केसी हो, तुलसीपुर 14 दाङ हो। अहिले हाल चाहिँ म घोरेमा बस्दैछु। अब सरकारले पनि रोजगार नमिलाइदिँदा अनि धेरै युवाहरू मेरो बुढा जस्तै बेरोजगारी हुनुहुन्छ, अझै पनि हुनुहुन्छ, र नेपाल सरकारले केही सोचिदियोस्, अहिलेका युवा मेरो बुढो जस्तै विदेश जान नपरोस्, आर्थिक समस्याले नै कोही पनि विदेश जानु नपरोस्, मेरो जस्तो बुढालाई विदेश कसैको पनि श्रीमान र दाजुभाइ दिदीबहिनीहरू विदेशिन नपरोस् जस्तो चाहिँ लाग्छ मलाई। खाडीको देशमा हो अनि 50 डिग्रीको घाममा काम गर्नुपर्छ मेरो श्रीमानले, त्यही पनि भने जस्तो पारिश्रमिक हुँदैन, नेपालमा काम गरेर घर परिवारसँग बसे जस्तो चाहिँ विदेशमा हुँदैन। नेपाल सरकारले पनि यही रोजगारी दिएर आफूलाई परिवारलाई पाल्ने खालको रोजगारी दिएर आफूले श्रम गरे अनुसार पनि त्यसको तलब दिएर यही नेपालमा बस्न पाए, सँगै बस्न पाए हुन्थ्यो जस्तो लाग्छ। अझै पनि नेपाल सरकारले हेरिदियोस् भन्ने चाहिँ अझै आश लागिरहेछ। अब हेरौँ पछि, अब नेपाल सरकारले यदि अहिले सरकार फेरिएसँगै युवाहरूलाई रोजगारी नेपालमै राम्रो भयो भने र रोजगारी खुल्यो भने चाहिँ यतै बस्न सकिन्छ कि भन्ने आश चाहिँ अझै लागिरहेको छ मलाई।
5: मेरो नाम विमल नेपाली, मेरो घर चाहिँ रोल्पा, हाल चाहिँ अहिले घोराइ बसेर कोरियन भाषा अध्ययन गर्दैछु। त्यस्तो अवैधानिक रूपमा जाँदाखेरि अब उताको भाषा पनि अब थाहा हुँदैन, त्यही भएर अब यस्तै अवैधानिक रूपमा गएको मान्छेहरूले धेरै गाह्रो हुन्छ। अब उताको भाषा नबुझेपछि त गाह्रो हुन्छ नि, काम पाइन पनि गाह्रो हुन्छ, सेवा सुविधा पनि अब भने जस्तो पाइन्न, भाषा नबुझेपछि धेरै गाह्रो हुन्छ। त्यही भएर भाषा पढेर गएपछि सजिलो हुन्छ, सेवा सुविधा राम्रै पाइन्छ, कमाइ राम्रै हुन्छ, त्यही भएर भाषा पढेर जाने सोचेको। दुःख हुन्छ उता गएपछि, त्यही भएर अब राम्रो सोच विचार पुऱ्याएर जानुपर्छ।
1: अब बाँकी समाचार। तुलसीपुर बजार क्षेत्रको सड़क अनुशासन कायम राख्न तथा अव्यवस्थित पार्किङ र सवारी आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी र नगर प्रहरीलाई व्हील लक र ट्राफिक कोन वितरण गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले बिहिबार ट्राफिक प्रहरीलाई व्हील लक र नगर प्रहरीलाई ट्राफिक कोन वितरण गरेको हो। बजार अनुगमन उपसमितिका संयोजक तुलाराम नेपालीको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र शिवाकोटीले ट्राफिक प्रहरीलाई 6 थान व्हील लक र 6 थान ट्राफिक कोन वितरण गर्नुभएको हो। यस्तै नगर प्रहरीलाई 6 थान व्हील लक र 6 थान ट्राफिक कोन वितरण गरिएको छ। बजारका मुख्य चोक व्यापारिक मार्ग तथा सागुरा सड़कहरूमा हुने सवारी जाम र जथाभावी पार्किङको समस्या हल गर्न यी सामग्री हस्तान्तरण गरिएको हो। बजारलाई थप सुरक्षित, सुन्दर र व्यवस्थित बनाउन व्हील लक र ट्राफिक कोन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले बताउनुभयो। तोकिएको स्थानभन्दा बाहिर वा निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनहरूलाई व्हील लक गरी नियन्त्रणमा लिने र ट्राफिक कोनको प्रयोग गरी अस्थायी लेन, एकतर्फी मार्ग र डाइभर्सन व्यवस्थापन गर्न यी सामग्री वितरण गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो। तुलसीपुर बजारमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। व्हील लक र कोनको प्रयोगले सड़कमा अनुशासन कायम गराउन र जथाभावी पार्किङ रोक्न सहयोग पुग्ने प्रमुख श्रेष्ठको भनाई छ। तुलसीपुरको ग लाइनमा अत्यधिक भीड़भाड बढ्दै गएको अवस्था। पछिल्लो समय बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म ठूला सवारी साधन पार्किङमा निश्चित गरिएको छ। दुई पाङ्रे सवारी साधनलाई निश्चित स्थानमा पार्किङका लागि निर्धारण गरिएको छ। नियम अनुसार पार्किङ नभई कार्यवाही गरिने उपमहानगरपालिकाले जनाएको छ।
0: हिमाली जिल्ला हुम्लाबाट यस वर्ष स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिका कृषि प्राविधिको सिफारिश अनिवार्य हुनुपर्नेछ। पाकेको रसिलो र गुणस्तरीय स्याउ मात्र जिल्ला बाहिर निकासी होस् र काँचो निकासी नहोस् भन्नका लागि जिल्लाले यस्तो नियम लागू गरेको जनाएको छ। यस वर्ष हुम्ला जिल्लाबाट स्याउ निर्यात गर्नुपरे सम्बन्धित गाउँपालिकाको कृषि प्राविधिको सिफारिश अनिवार्य हुनुपर्ने नियम तय गरिएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। मंगलबार अनुसार प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा सरकारवाला पक्ष बीच बसेको बैठकले यस्तो निर्णय गरेको हो। हुम्लामा उत्पादन भएका स्याउ जिल्ला बाहिर निर्यात गर्दा रसयुक्त गुणस्तरीय स्याउको निर्यातका लागि यो नियम लागू गरिएको हो। 2083 सालका लागि उपयुक्त समय भदौ पहिलो हप्ता भन्दा पछि मात्र कृषि प्राविधिकको सल्लाह अनुसार स्याउ टिप्न पाइनेछ। कृषि प्राविधिकको सल्लाह अनुसार स्याउको जात लगाएको स्थान र गुलियोपनाका आधारमा पाकेको स्याउ निर्यातका लागि कृषि विकास कार्यालयले सूचना प्रकाशन गरेर जिल्लाका सातवटै गाउँपालिका कृषि उद्यमी र स्याउ व्यापारीलाई जानकारी दिइनेछ। प्रमुख जिल्ला अधिकारी भोलानाथका अनुसार यस्तो सूचनालाई कसैले अवज्ञा गरी काँचो स्याउ बेचिएको भेटेमा उक्त स्याउ जफत गरिनेछ।
1: प्रत्येक वर्ष दशैं अगाडि सञ्चालन हुने सुपथ मूल्य पसल अबदेखि वर्षभर सञ्चालन भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट 44 जिल्लाका 193 बिक्री केन्द्र मार्फत सुपथ मूल्य पसल सञ्चालन भएको हो। खाद्य कम्पनीले चामल दाल, हुम्लाको फापर, जुम्लाको मार्सी चामल, कर्णालीको सिमी, मसुर दाल, घिउ, आयनुन लगायतका उत्पादनहरू बिक्री गर्दै आएको छ। कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा चामलको छ। खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रले खाद्य कम्पनीका सबै उत्पादनमा प्रति किलो 5 रूपियाँ छूट दिएर सुपथ पसलबाट बिक्री हुने जानकारी दिनुभएको छ। विगतमा दशैं नजिकै गर्दा घटस्थापनाको केही दिन अघि खाद्य कम्पनी, साल ट्रेडिङ र दुग्ध विकास संस्थानले निश्चित खाद्य वस्तुमा छूटसहित सुपथ पसल सञ्चालन गर्दै आएका थिए। तर यसपटकदेखि खाद्य कम्पनीले वर्षैभर सबै उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गरेको हो। खाद्य कम्पनीले सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया थालेको छ। यस्तै दशैं अगाडि बिक्री गर्ने गरी खसी बोका र च्याङ्राको समेत व्यवस्थापन हुने कम्पनीले जनाएको छ।
0: मध्य प्रदेश सरकारमा मन्त्री परिषद पुनर्गठन गरी मन्त्रालय घटाउने तयारी भइरहेको छ। मध्य सरकारमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 12 मन्त्रालय छन्। अब घटाएर 9 कायम गर्ने सरकारको तयारी छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका 2 र नेकपा एमालेका 1 गरी 3 मन्त्रीलाई हटाउने गरी मन्त्री परिषद पुनर्गठनको गृह कार्य भइरहेको स्रोतले बताएको छ। 2 दिनभित्रै सत्ता गठबन्धन दलका नेता बसेर मन्त्री परिषद पुनर्गठन गर्ने र 9 मन्त्रालय कायम गर्ने कामलाई मूर्त रूप दिने तयारी भइरहेको एक मन्त्रीले बताउनु भएको छ। मन्त्रालय 9 कायम गर्ने गरी मन्त्री परिषद पुनर्गठन भएमा नेकपाबाट 2 र नेकपा एमालेबाट 1 मन्त्रीको पद जानेछ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव नेतृत्वको मध्य सरकारमा अहिले 3 दललाई 4-4 मन्त्रालय भागभण्डा गरिएको छ। कांग्रेससँग मुख्यमन्त्री सहित 4 मन्त्रालय छ। मुख्यमन्त्री बाहेक कांग्रेसको भागमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन्। नेकपा एमालेको भागमा पूर्वाधार विकास मन्त्रालय, समाज कल्याण तथा खेलकुद मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय र श्रम तथा संस्कृति मन्त्रालय रहेका छन्। यस्तै नेकपाको भागमा अर्थ, ऊर्जा, सिंचाई तथा खानेपानी, उद्योग, वाणिज्य तथा पर्यटन, गृह संचार तथा कानून मन्त्रालय रहेको बताइएको छ।
1: सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री सुविता गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको बताउनु भएको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याएको सरकारको दावी छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने टुथ एपीआई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरेका छन्। अमेरिकी नीति युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान समयमा पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यो सेवाको शुल्क प्रति महिना $1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशन का एडभोकेसी प्रमुख सेथ स्टनले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। यही अगस्त महिनाको 30 तारीकदेखि मलेसियामा हुने एसीसी प्रिमियर कप खेल तालिका परिमार्जन भएको छ। एसियाली क्रिकेट परिषद एसीसीले परिमार्जन तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्त 30 बहराइनसँग खेल्नेछ। यसअघि नेपालले सेप्टेम्बर 1 साउदी अरेबियासँग खेल्ने तय भएको थियो। प्रतियोगिताको समूह एमा नेपालसहित बहराइन, साउदी अरब, हङकङ र मलेसिया रहेका छन्। यस्तै समूह बीमा यूए, ओमन, कुवेत, कतार र सिंगापुर रहेका छन्। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल सेप्टेम्बर 12 हुनेछ। एक दिवसीय फर्मेटमा हुने प्रतियोगिताको विजेता आउँदो वर्ष हुने एसिया कपमा छनौट हुनेछ। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको छ। नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित कुमार पौडेल, आसिफ शेख, अर्जुन कुमार, देव खनाल, दिपेन्द्र सिंह एरी, बसीर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप चोरा रहेका छन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 38.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मीटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 94% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: अविरल वर्षा पछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या 7 पुग्यो, 5 अझै बेपत्ता।
1: प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङरी खोला किनारमा 4 शव फेला। पहिरोले मध्य पहाड़ी राजमार्गको रूकुङ बागलुङ खण्ड अवरूद्ध।
0: पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्दै हुलाक मार्फत करिब 10,000 नागरिकलाई घर दैलोमा सेवा।
1: र हुम्लाबाट यस वर्ष स्याउ निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिश अनिवार्य हुनुपर्ने।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला तिनी प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगइन गरेर प्रत्यक्ष संचारबाट सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: मैले मेरो गुट्टु गुट्टु र हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपा।
5: थिएटर सिनेमाज घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
6: तेरो अवस्था चिके बाँकी के हो?
7: के रे बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ।
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
9: साथै हलिउड चलचित्र स्पाइडर म्यान पनि प्रदर्शन भइरहेको छ।
10: एक हप्तादेखि यो दाँत दुखेको देखि छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
12: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई? घुम्सेर बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
16: के कुरा गर्छ तिमीले? हाम्रो घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
21: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
22: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
23: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: गाउँगाउँ रेडियो मेरो एभरेस्ट
1: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: मध्यपश्चिम ट्राङ्च्याक यति बेला बेलुकीको 7 बजेको छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान, फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: अब हाम्रै खुराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू:
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
4: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिनद्वारा आरसीटी गर्ने,
4: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
4: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: सीआईएन को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रोल्पाको कोटलबारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु, 2 जना अझै बेपत्ता। घाइते 2 जनाको उपचार हुँदै पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने।
1: एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ।
0: करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा सुदेश फ्रेता आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहको हानथाप, सुदूरपश्चिम प्रदेश र मुख्यमन्त्री शाहद्वारा राजीनामा, प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू।
2: यही रोस्टमबाट आफ्नो मुख्यमन्त्रीको पदबाट राजीनामा सभामुख मार्फत गराउन चाहन्छु।
0: नागरिकका अत्यावश्यक सवालमा गम्भीर हुन 2 संसदीय समितिको निर्देशन। हप्ताको 2 दिन विदा पुनरावलोकन तत्काल नहुने। सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुग्यो, तत्काल ढुवानी गरिने।
3: भेनमको सेरम चाहिँ 8,208 भाइल चाहिँ अहिले आइपुगेको छ, जुन चाहिँ 13,200 भाइल खरिद भएको हो।
0: र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी। 10 राष्ट्रिय खेलकुद आगामी मंगिर 16 29 गतेसम्म कर्णालीमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा वर्खासँगै बारी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या बढ़िरहेको छ। जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले मौसमको जानकारी नियमित रूपमा लिनु, नदी किनार र पहिरो सम्भावित ठाउँबाट टाढा रहनु पनि क्षति टार्न सकिन्छ। यात्रा गर्दा सड़कको अवस्था बुझेर मात्रै हिँड्नुपर्छ र रातिको अनावश्यक यात्रा गर्नुहुँदैन। सुरक्षित स्थान पहिचान गर्ने र आवश्यक परे तुरन्त स्थानान्तरण हुन तयार रहनु पनि बुद्धिमानी मानिन्छ। दिएका चेतावनीलाई व्यवस्था नगरी समयमै सतर्कता अपनाउनु नै जनधनको सुरक्षाको भरपर्दो आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटलबारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु भएको हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका 2 जना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित माडी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
6: हिजो यो छवाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा भारी वर्षाका कारणले ठूलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पहिरोले ठूलो जनघरको क्षति गरेको छ। उवा गाउँपालिका वार्ड नम्बर 5 को त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यसबाट प्रभावित भएको, 2 जना घाइते हुनुभएको थियो, 2 जनालाई हामीले बुटोल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 जना सब सञ्चालन भएको छ, 3 जना अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 शवको पोस्टमार्टम गरेर आफन्तले बुझाइएको छ भने यो प्युठानको भिङरी र चर्चकेमा भेटिएका 5 शवहरू भोलि शनाखत गराउने र शव परीक्षण पश्चात आफन्तलाई जिम्मा लाउने काम हुन्छ।
5: पहिरोमा पुरेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनरखी पुन मगर रहेको प्रहरीले जनाएको छ। बेपत्ता 2 जनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी राखेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 संजय घरती मगरलाई थप उपचारको लागि बुटोल लगिएको छ। अविरल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ वसन्त राज अधिकारीले भन्नुभयो।
1: मा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ, त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ
7: हुन्छ
1: पहिरोका संकेतहरू हुन्छन्, जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्टो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
1: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ, जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा को कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यही नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान बहाव बाढ़ी पहिरो तथा भूझिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
8: आज रातिलाई भने भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी भूभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथसाथै चाहिँ गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभाग र कर्णाली प्रदेशको पहाड़ी भूभागको पनि एक दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षाको हकमा कुरा गर्नु पर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
5: मध्यस्थित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालिन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
9: तत्कालीन इन्धन आपूर्ति असहजताका कारण इन्धन खपत कम गर्न र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2082/22 गतेको निर्णयबाट मिति 2082/23 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
5: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगाइए क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उपर कार्यवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको, महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको थियो।
10: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
5: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
11: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मधेस तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
5: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बताउनुभयो।
12: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुगमनबाट प्राप्त भएको। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दुरूस्त राखी त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
5: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकलाई अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
13: बीबी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरे हुन्छ कि यहाँले। यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, नेटवर्किङ व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ यो गर्ने हो। यसमा अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2000 पैसा उठायो भने सुरुको मेम्बरलाई 3000 दिन्छन्। भन्ने मतलब 8000 उठायो भने 3000 दिन्छ, कुनै गाह्रो कुरा भएन। तर यो एकदमै यो ठगी हो यो।
5: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगसिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको मिति तय गरेको हो।
0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धानबालीमा क्षति।
14: शिवनगरलाई बचाए छम्कैया जान्छ, छम्कैयालाई बचाएछ भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्न किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
16: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
15: डाक्टरद्वारा दिइने सेवाहरू:
17: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
15: अनुहार हड्डी भाँचिएको जोड्ने,
17: दाँतको एक्सरे सेवा,
15: सामान्य तथा जटिल दाँत निकाल्ने,
17: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
15: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
17: मेसिनबाट जरेदेखि दाँत भरिने,
15: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
17: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
15: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
17: साथै
16: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
17: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
18: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: कोरियाका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तीमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बड़ी मालिका र अछामको रामा रोशन क्षेत्रलाई जोडेर बड़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खोसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा करिब 5 महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगत्तै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो 50 वर्ष लामो राजनैतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुन निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

0: छपकैयामा बाँध भत्काएर बस्ती र धानखेत तर्फ पसेको हो। बाढ़ी पसेर कौडेना पाँच छपकैयामा 800 बिघा, मलङ्गवा पाँच भाटसरमा 300 बिघा र मलङ्गवा छ खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव,
1: भर छाती पानी चली सब डुबानेमा कोही सरकार देखरेख गरे वाला है बाँध के कारण हामीनिके खेतो सब चल गेल बाँधमा आमाके कोही सुरक्षा न है।
0: भाँडसर र खुटौना दुवै सीमावर्ती गाउँ हुन्। भाँडसरका जमशेद मियाले डुबानका कारण कच्ची घर भत्किएको गुनासो गर्नुभयो।
2: अब सब डुबानमा अब घर उड सब गिर गेल, अब हाम्रो त कोही उपाय नभेलियो, एउटा रस्तो नै अब जाएको लेल रस्तो न बनेले कि कोही नेता जितले त रस्ता बना दु अब जाएको लेल।
0: भाँडसर गाउँका गुलाम मिकरानीले भर्खरै रोपाई गरेको 3 बिघा खेत डुबानमा परिरहेको छ। बस्ती र धानखेत पुरै डुबानमा परिरहँदा क्षतिको विवरण संकलन तथा राहतका लागि कोही सोध्न नआएकोमा उहाँको चित्त दुखेको छ।
3: सब गल जाते जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है। अब कई दिन पानी रहती एको गोई में धान न होती, फिर दोबारा रोपे को पड़ बीज न है या बीज कहाँ से खरीद के लावे को दूसरा गांव से, यहाँ तो बीज है न केकरो। ये समस्या तो बहुत दिन से हुई, लगभग अंदर से 15 वर्ष हम देखते आ रहे हैं।
0: छुटौना गाँव का युवा मोहम्मद सदाम हुसैन ले लखन्दै खोला में हरेक साल लाखों रूपया खर्ची बांध कस्ने काम होने तर व्यवस्थित र प्राविधिक हिसाब से उपयुक्त न हुँदा डुबान को समस्या हट्न नसकेको बताउनुभयो।
4: तटबन्धन राम्रो नहुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर, यो जब आउने दिनमा यो सबै डुबान हुन्छ जुन अहिले तपाईँ हेर्नुहुन्छ नि, सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरूलाई हो।
0: मलङ्गवा नगरपालिका छ खुटौनाका वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबानमा पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
5: पानी आएर डुबान पारदियो, त्यो डुबान पर्दाखेरि त्यो धान बाली अब हुँदैन, त्यसलाई पुनः फेरि पानी सकिएपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्यालाई के अप्ठ्यारो आर्थिक खर्च हुन्छ।
0: लखन्दैको बाढ़ी पसेर सर्लाहीमा भाँडसर, खुटौना, सक्रौल, छपकैया, शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखन्दैमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
6: लखन्दैको लागि तपाईँको ठुलै बजेटको आवश्यकता पर्छ, ठुलै बजेट एकैचोटिमा छ। यस्तो होइन कि आज सक्रौललाई बचाए शिवनगर जान्छ, शिवनगरलाई बचाए
0: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महतो यस क्षेत्रका स्थानीयको यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
7: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर करेना गाउँपालिकाका मेयर लखन्दै नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिंचाईदेखि सिडिओ साहबदेखि करेना गाउँपालिकाको मेयरदेखि यहाँका स्थानीयका पनि केही सदस्यहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर होइन
0: भाँडसर, खुटौना, छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
8: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव,
9: क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र अझ हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
8: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोड़िने उपाय, एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरपिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि,
12: फोन नम्बर 082-563-479,
10: मोबाइल नम्बर 98-494-67-487।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित

0: शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दाल। फोन नम्बर 0825562023, 98478 1617 र 98478 35643।
4: भर्ना सम्बन्धी सूचना।
5: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
6: सम्पर्क फोन नम्बर 0825563133, मोबाइल नम्बर 98478 8092 83 र 97625526286।
7: आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
8: संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ। त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि
7: काठमाडौँ आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
8: हजुर, शिक्षण त म विवाहपछि गरेको। म विवाह भन्दा पहिले म काठमाडौँ आएको। मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ। त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
7: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले
8: मलाई लागेको थियो।
7: अनि अहिले संसदमा पुगिसकेपछि अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
8: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ, र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ। साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेको छ।
7: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
8: युवा सहभागितामा खुसी छु। युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ।
7: राम्रै सोचिरहेको छु।
8: अस्ति
9: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ, 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ। पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ। करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देउबा स्वदेश फर्किनु भएको छ, आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हानथाप गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रमुख शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ। नागरिकका व्यावसायिक सवालमा गम्भीर गम्भीर हुन दुई संसदीय समितिको निर्देशन छ। हप्ताको दुई दिन विदा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पदंशको उपचारमा प्रयोग हुने औषधि आइपुगेको छ, अब तत्काल ढुवानी गरिने मन्त्रालयले जनाएको छ। र भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता रहेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको दावी छ। दशौं राष्ट्रिय खेलकुद आगामी मंगिर 16 देखि 29 गतेसम्म कर्णालीमा हुने भएको छ।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय नेपाल र डाक्टर भट्टराईसँग लिखित जवाफ माग। कांग्रेसका पूर्व सभापति देउवा 5 महिनापछि स्वदेश फिर्ता।
0: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन। सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा।
1: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याड थप। भक्तपुरको बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला।
0: बंगलादेशमा चरम ऊर्जा संकट, बिजुली जोगाउनु नयाँ नियम लागू। राति 8 बजेपछि पसल खोल्न नपाइने।
1: र 10 औं राष्ट्रिय खेलकुद आगामी मंसिर 16 गतेदेखि 29 गतेसम्म कर्णालीमा हुने। श्रीलंका क्रिकेटर डेकोवेलाले पुनः लुम्बिनी लायन्सबाटै एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डाक्टर बाबुराम भट्टराईसँग लिखित जवाब माग गरेको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण नेपानीले 7 वर्ष अघि दर्ता गरेको रिट निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले विपक्षीबाट यस्तो लिखित जवाब माग गर्ने आदेश गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरूद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले विपक्षीसँग लिखित जवाब माग गर्ने आदेश दिएको अदालतले जनाएको छ। सर्वोच्चले दुवैजनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाब पेश गर्न भनेको हो। अख्तियारले 2076 साल माघ 22 गते ललिता निवास जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा 175 जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर जग्गा हिनामिनेको निर्णय हुँदा मन्त्री परिषदको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री द्वय नेपाल भट्टराईलाई प्रतिवादी नबनाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता नेपानीले 76 साल माघ 29 गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिट दायर भएको 7 वर्ष बितिसक्दा पनि यसको अन्तिम टुङ्गो लाग्न सकेको छैन।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कनु भएको छ। उपचारका लागि सिंगापुर जानुभएका देउवा दम्पती उतैबाट हङकङ जानुभएको थियो। त्यसको 5 महिनापछि देउवा एक्लै मध्याह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। देउवाको स्वागतमा कांग्रेसको संस्थापनेतर समूहका नेता कार्यकर्ता विमानस्थलमै पुगेका थिए। पूर्व प्रधानमन्त्री देउवालाई प्रहरीको कड़ा सुरक्षा घेरा र स्कटिङ सहित धुम्बराई स्थित निवाससम्म पुर्याइएको थियो। त्यसपछि आफ्नो समूहको सम्पर्क कार्यालय चुन्देवी पुग्नुभएका देउवाले वर्तमान राजाले नसकेको आफूलाई अहिलेको सरकारले नसक्ने भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। विमानस्थलबाट समर्थकहरूको नाराबाजी र सांस्कृतिक झाँकी सहित निवास र सम्पर्क कार्यालय पुग्नुभएका उहाँले जेएनजी आन्दोलनमा भएको अराजक गतिविधिबारे अब अदालत सहितले न्याय दिनुपर्ने बताउनुभयो।
3: जनता
1: जेएनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा पुग्नु भएको छ। आज फानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति थापाले देउबालाई स्वागत छ भन्नुभएको थियो। इतर समूहले भोलि आयोजना गरेको राष्ट्रिय भेलालाई लक्षित गरेर देउबा नेपाल फर्कनु भएको हो। विशेष महाधिवेशनको आधिकारिकता बारे सर्वोच्चको निष्ठालाई आधार बनाउँदै इतर समूहले 15 महाधिवेशन सम्बन्धी गतिविधि अघि नबढ़ाउन निर्वाचन आयोग र पार्टीलाई पत्रचार गरेको छ। सर्वोच्चले पुनरावलोकनको अनुमति दिएपछि मुद्दाको अन्तिम फैसला नआउन्जेल सम्पूर्ण सांगठनिक संरचना साविकै अवस्थामा राख्नुपर्ने इतर समूहको माग छ।
0: आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलमा सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकित र क्षतिपूर्तिको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनम गोल्डेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति 20,000 अमेरिकी डलरबाट वृद्धि गरी 1,00,000 पुर्याउने प्रस्ताव सकारात्मक रहेको बताउनुभयो।
3: सरकारले यो आन्तरिक वायु सेवा दायित्व सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक 2083 ल्याएको छ। यसका सकारात्मक पक्षहरू, अहिलेसम्म कुनै पनि दुर्घटना भयो भने मृतक परिवार या घाइते परिवारले 20,000 डलरसम्म मात्र पाउने व्यवस्था थियो र यो इन्टरनेशनल मान्यता अनुसार चाहिँ नभएको र अहिले चाहिँ सरकारले चाहिँ 1,00,000 डलरसम्म युएस 1,00,000 डलरसम्म ल्याउने व्यवस्था गरेको छ। त्यो ज्यादै नै सकारात्मक छ। र कार्गोको सम्बन्धमा पनि कार्गोलाई दिइसकेपछि त्यसको चाहिँ लेखाजोखा गरेर त्यसलाई 10 डलरदेखि 20 डलरसम्म दिने व्यवस्था पनि योले गरेको छ, तर त्यसमा उल्लेख गरिएको छैन यो नियमावलीमा आउँछ होला जस्तो मलाई लागेको छ।
0: सांसद गीता देवकोटाले विधेयक केवल दुर्घटनापछिको क्षतिपूर्ति वितरणमा मात्रै केन्द्रित भएको टिप्पणी गर्नुभयो।
4: दुर्घटना हुनै नदिने गरी नागरिक उड्डयन प्राधिकरणलाई कसरी सुधार्ने भन्नेमा कानून मौन छ। प्राधिकरण आफै हवाई जहाज संचालक बन्ने र आफै अनुगमन गर्ने गर्दा स्वार्थको दण्ड देखिएको छ। यसलाई नसच्याएसम्म युरोपियन युनियनको कालो सूचीबाट नेपाल हट्दैन। दोस्रो दफा 13 खराब मौसम र प्राविधिक कारण देखाएर विमान कम्पनीहरू क्षतिपूर्ति दिनबाट उम्किन पाउने खुकुलो बनाइएको छ।
0: अर्का सांसद प्रेम प्रसाद डंगालले हवाई क्षेत्रको विस्तारसँगै सुरक्षा र सेवाको गुणस्तर मुख्य चुनौती बनेको बताउनुभयो। उहाँले उडान ढिला वा रद्द हुँदा यात्रुले पाउने सुविधा र क्षतिपूर्तिको व्यवस्थालाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो।
5: यात्रुलाई निर्धारित समयमा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन वायु सेवा कम्पनीको दायित्व रहनुपर्छ। यो कुरा विधेयकमा उल्लेख गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसै गरी हवाई शुल्कमा पारदर्शिता ल्याइ यात्रुको अधिकार संरक्षण गरिनुपर्दछ। इन्धनको मूल्य वृद्धि सँगसँगै स्वचालित भाडा समायोजन प्रणाली यो स्थापना गर्नुपर्दछ। विदेशीलाई भाडा डलरमा चार्ज गर्दा यसको सकारात्मक र नकारात्मक पक्ष के हो यसको विषयमा चाहिँ वास्तवमा छलफल गर्नुपर्ने एउटा चाहिँ विषय छ।
0: जवाबमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाई सुरक्षा र यात्रुको अधिकारका विषयमा सरकार गम्भीर भएको र सोही अनुसार कानून बनाउन लागेको बताउनुभयो।
6: पाइलटलाई होइन अरूलाई रेस्पोन्सिबल बनाउने दुर्घटना रोक्नको लागि भन्ने नयाँ अवधारणा आएको छ। अन्तिममा गएर सबै दुर्घटनाको जिम्मा पाइलटको काँधमा थपरेर भाग्ने यस्तो प्रकारको छ। अब योसँग सम्बन्धित चाहिँ विधेयक छुट्टै आउँदैछ। मैले त्यसलाई भने क्यानको रेगुलेटरी र सर्भिस प्रोभाइडर दुईटामा स्प्लिट गर्ने प्रकारको जुन विधेयक आउँदैछ त्यसमा यी मुद्दाहरू समेटिनेछन्। तथापि यसले पनि त्यसलाई केही न केही सम्बोधन गर्छ। यात्रुहरूप्रतिको आफ्नो दायित्व बोध सेवा प्रदायकहरूलाई गराउँछ यसले पनि। त्यो कारणले पनि सम्भवत यसले दुर्घटनालाई कम गराउन अवश्य पनि कम गर्छ भन्ने मलाई लाग्छ।
0: उहाँले विदेशी नागरिकका लागि नेपालमा लागू गरिएको दोहोरो भाडा दरका विषयमा पनि मन्त्रालयले छलफल गरिरहेको र हवाई मूल्य बढ़ी भएको गुनासोका बारेमा पनि बुझ्ने काम भइरहेको बताउनुभयो।
6: भाडा निर्धारण पारदर्शी छ कि छैन भन्ने विषयमा मैले भनि नै सकेँ। भाडा नेपालको भाडा निर्धारण चाहिँ हवाई इन्धनसँग सापेक्षता राखेर गर्छ। हवाई इन्धनको मूल्य वृद्धि वा घटबढ सँगसँगै अटोमेटिक रूपमा नै घटबढ हुने गरी फर्मुला बनाएको छ। तथापि त्यसको पुनर्मूल्याङ्कन हुन चाहिँ जरूरी छ। 10-15 वर्ष पुरानो फर्मुला हो, अझै पनि त्यही नै लागू भइरहेको छ।
0: नेपाली विमानलाई युरोपेली युनियनले ब्ल्याक लिस्ट कालो सूचीमा राखेको भनी प्रयोग गरिने शब्दावली प्रति भने उहाँले असहमति जनाउनुभयो। ब्ल्याक लिस्ट शब्द रंगवेदी भएको तर्क गर्दै यसलाई एयर सेफ्टी लिस्ट हवाई सुरक्षा सूची भन्नु उपयुक्त हुने बताउनुभयो। नेपाललाई उक्त सूचीबाट हटाउन मन्त्रालयले सुधारका विभिन्न काम गरिरहेको र आगामी छ महिनाभित्र सकारात्मक नतिजा देखिने पनि बताउनुभयो। सामान्य छलफलपछि उक्त विधेयक राष्ट्रिय सभाले स्वीकृत गरेको छ। अब अर्को बैठक आगामी भदौ 1 गते बस्नेछ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। आज साँझ प्रदेश प्रमुख नजीर मियाँ समक्ष मुख्यमन्त्री शाहले राजीनामा पत्र बुझाउनु भएको हो। यसअघि आजै प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको थियो। यसअघि असार 31 गते बजेटको विषयमा असहमति जनाउँदै नेकपा एमाले सरकारले दिएको समर्थन फिर्ता लिएको थियो। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले 30 दिनमा राजीनामा दिनुभएको हो। अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुनेछ। पछिल्लो समय नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने भनिएको छ। नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा हुनुहुन्छ।
0: नेपाल परिवेशमा काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: काठमाडौँ सहित देशका 44 जिल्लामा आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको सन्दर्भ पारेर आजदेखि देशका 193 स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याइएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छूट पाउनेछन्। देशको प्रशासनिक केन्द्र सिंहदरबार बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको छ, जहाँबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवक कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्नेछन्। उद्घाटनपछि मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनु भएको छ। सेवा विस्तारसँगै बिक्री कक्षमा नेपाली उत्पादनलाई प्राथमिकता दिएको कम्पनीका विभागीय प्रबन्धक घनश्याम अड्यालले जानकारी दिनुभयो। उक्त कक्षमा 142 प्रकारका खाद्य तथा गैर खाद्य वस्तु बिक्रीका लागि राखिएको छ।
3: राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज सांसदको प्रश्नको जवाब दिनुभएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री उपस्थित नभएको र सीमा सम्बन्धी विवादित अभिव्यक्तिमा जवाब नदिएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभामा मन्त्री गौतमले प्रधानमन्त्रीकै तर्फबाट जवाब दिनुभएको हो। सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा 2 दिन बिदा दिने निर्णयले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भन्दै खारेज गर्न माग गरेपछि मन्त्री गौतमले सो व्यवस्था तत्काल नहटाइने बताउनुभयो।
5: कार्यालय बिहान 9 बजे नै खुल्ने भएकाले सेवाग्राहीलाई चाहिँ थप सहजता भएको छ। सरकारी कार्यालय सञ्चालनसँग सम्बन्धित विद्युत सवारी इन्धन लगायत विभिन्न साधनहरू तथा अन्य प्रशासनिक खर्चमा मितव्ययता कायम गर्न समेत यस व्यवस्थाले योगदान पुर्याएको छ। साथै कर्मचारी तथा श्रमिकको मनोबल र उत्प्रेरणा र कार्य सम्पादनमा सकारात्मक प्रभाव पर्नुका साथै कार्यकुशलता उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको छ। यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
3: अर्का सांसद भुवन बहादुर सुनारले सोध्नु भएको प्रश्नमा मन्त्री गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानूनी र नीतिगत प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभयो। संविधानको व्यवस्था अनुसार केही विधेयकहरू तर्जुमा भई मन्त्रालयमा प्राप्त भएको र विधान ऐन 2081 अनुसार अगाडि बढ़ाउन विज्ञ सहितको समिति गठन गरिएको जानकारी पनि उहाँले गराउनुभयो। दलितसँग माफी माग्ने गरी सरकारले पहिलो मन्त्री परिषद बैठकबाट नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दलितको अधिकारका लागि सरकार तयार रहेको बताउनुभयो।
4: संसदीय समितिले नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो निर्देशन दिने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले बताउनुभयो। उहाँका अनुसार बैठकले मध्य प्रदेश तथा तराई क्षेत्रमा स्यालो ट्यूबवेलबाट खानेपानी उपलब्ध हुन छाडेका स्थानमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्ने गरी खानेपानीको आपूर्ति गर्न समेत सरकारले निर्देशन दिएको छ। सभापति गजुरेलले मध्य प्रदेशका अधूरा रहेका 176 ओभरहेड ट्याङ्की सम्बन्धी आयोजना आवश्यक बजेट व्यवस्थापन गरी शीघ्र सम्पन्न गर्न सरकारले निर्देशन दिनुभयो। समितिले काठमाडौँ उपत्यकामा मेलम्ची बागमती लगायत खानेपानीका स्रोतको संरक्षण विकास तथा व्यवस्थापन गरी दीर्घकालीन रूपमा खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्न समेत निर्देशन दिएको छ।
3: बाजुराको बढ़ी मालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर बढ़ी मालिका रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय तत्काल खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघ नेपालले माग गरेको छ। महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार तथा स्थानीय समुदायको मानव अधिकार हनन भएको उल्लेख गरेको छ। महासंघ अनुसार नेपालमा सामुदायिक अन्तर्गत स्थानीय समुदायले लामो समयदेखि वन संरक्षण व्यवस्थापन र उपयोग गर्दै आएका छन् तर संरक्षणका नाममा विभिन्न संरक्षित क्षेत्र घोषणा तथा विस्तार गर्दा स्थानीय समुदायको अधिकार प्रभावित हुने गरेको महासंघको भनाइ छ। महासंघका अध्यक्ष ठाकुर भण्डारीले उपभोक्ता अधिकारको कटौती हुने गरी भएको उक्त निर्णय फिर्ता लिन माग गर्नुभएको छ। राष्ट्रिय सभाकी सदस्य रेणु चन्दले पनि कञ्चनपुरका आरक्ष पीड़ितले तीन दर्जन आयोग बन्दा समस्या समाधान नभएको भन्दै आज सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
4: मुस्ताङको छुसाङ काग बेनी 10 किलोमिटर सड़कको निर्माण शुरू भएको छ। बेनी जुमसम कोरोला सड़क आयोजनाले 28,87,00,000 रूपियाँमा सम्झौता गरी उक्त सड़क निर्माण थालेको हो। विक्रमसम्म 2084 साल असार 24 गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुविदीले जानकारी दिनुभयो। आयोजनाले जुमसम कोरोला सड़क खण्डको छुसाङदेखि घमीसम्मको 42 किलोमिटर सड़कको कालो पत्र पूरा गर्न टेण्डर आह्वान गरिसकेको छ।
3: मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा धरानका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवड़ासहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सुनसरीको धरान स्थित श्री नरसिंह भगवान मन्दिरका पुजारी समेत मिलेर मन्दिरको नाममा रहेको 36,00,000 रूपियाँभन्दा बढ़ी मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो।
4: पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धानका लागि 3 दिन म्याद थप भएको छ। उनलाई प्रहरीले आज अदालत उपस्थित गराएकोमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश प्रसाद लुइटेलको इजलासले 3 दिनको म्याद थप गरेको हो। गैराती पक्राउ परेका श्रेष्ठलाई आज हतकडी लगाएर काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको कोसुन्ते स्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनी विरूद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो। श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था.com का संचालक तथा सम्पादक हुन्। पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको विषयमा पत्रकारितासँग आबद्ध विभिन्न संस्थाहरूले विरोध जनाएका छन्। प्रेस काउन्सिल नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले पनि आजको संसद बैठकमा प्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार श्रेष्ठको रिहाईको माग गर्नुभएको छ।
3: यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांक लिमिटेडका संचालक तथा प्रमुख कार्यकारी अधिकृत विरूद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको विषयमा नेपाल राष्ट्र ब्यांकले आफ्नो धारणा सार्वजनिक गरेको छ। राष्ट्र ब्यांकका अनुसार उक्त विषयमा जानकारी प्राप्त भएको र ब्यांकको संचालन र व्यवस्थापनका सम्बन्धमा राष्ट्र ब्यांकले नजिकबाट अनुगमन गरिरहेको बताएको छ। साथै विद्यमान कानूनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल गरिरहेको पनि उसले बताएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कस्तो राम्रो जुत्ता लगाएको,
7: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
6: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएको यो जुत्ता?
7: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
6: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
7: एकपटक दङ्गालीबाट किनेर हेर न।
6: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
8: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
7: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
9: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
7: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825567775।
7: सम्पर्क नम्बर 98478268।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त
6: हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क भाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरु छैनन्।
12: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
3: पाँचजना र अव्यवस्थित बसोबासी 7 जना रहेका छन्।
4: हिमाली जिल्ला रसुवाको गतल्याङ वन क्षेत्रलाई प्रविधि मैत्री बनाउने उद्देश्यले क्यूआर कोड पुस्तकालय निर्माण गरिएको छ। करिब 17 वर्ष अगाडि लागेको डढेलोबाट भग्न अवशेष बनेको वनको पुनरुत्थान गर्दै जिल्लाका रूखहरूमा क्यूआर कोड टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो। त्रिभुवन विश्वविद्यालय त्रिवी वन विज्ञान अध्ययन संस्थानले वनभित्रको पुस्तकालय अवधारणा अन्तर्गत यो परियोजना कार्यान्वयनमा ल्याएको जनाएको छ।
3: काठमाडौँको भिरकुटी मण्डलमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 वर्षका बावजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले 3 दिनदेखि आयोजना गरिरहेको एक्सपोको तेस्रो दिन आज भारी वर्षा भए पनि उल्लेखनीय संख्यामा अवलोकनकर्ता पुगेका हुन्। 3 दिनमै 70,000 भन्दा बढ़ीले अवलोकन गरेका छन्। मेलाको पहिलो दिन 29,000, दोस्रो दिन 26,000 र तेस्रो दिन 22,000ले एक्सपो अवलोकन गरेको बताइएको छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएको छ। नयाँ नयाँ मोडेलका सवारी साधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन्। दुई पाङ्रेमा पनि अवलोकनकर्ताको बढ़ी रूचि देखिएको छ। विशेष गरी महँगा ब्राण्ड र महँगा गाड़ीमा युवाको आकर्षण देखिएको छ।
4: शेयर बजारमा आज नेप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्लो दुई कारोबार दिन बढ़ेको नेप्से परिसूचकले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से 8.81 अंकले बढ़ेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीको शेयर 3.72 अर्ब रूपियाँमा खरिद बिक्री भएको छ। आज 171 कम्पनीको शेयर मूल्य बढ़दा 86 कम्पनीको शेयर मूल्य घटे भने 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशले आफ्नो अहिलेसम्मकै सबैभन्दा गम्भीर ऊर्जा संकटको सामना गरिरहेको छ। देशका विभिन्न भागमा अत्याधिक विद्युत कटौती भइरहेको छ। स्थिति धेरै गम्भीर भइसकेपछि सरकारले बिजुली जोगाउनका लागि सपिङ मल, पसल र बजारलाई राति 8 बजेपछि बन्द गर्ने निर्देशन दिएको छ। नयाँ व्यवस्था अनुसार बंगलादेशका सपिङ मल, बजार र पसल बिहान 11 बजेदेखि राति 8 बजेसम्म मात्र खोल्न पाइने भएको छ। व्यवसाय, किसान र उद्योगहरू पनि विग्रदो ऊर्जा अभावको चपेटामा परेका छन्। स्थानीय रिपोर्टहरूका अनुसार राजधानी ढाका बाहिरका ग्रामीण क्षेत्रहरूमा विशेष गरी ऊर्जाको अभाव महसुस भइरहेको छ। त्यहाँ 8 देखि 10 घण्टासम्म विद्युत कटौती भइरहेको छ। चर्को गर्मी र जारी तातो हावा लूले समस्यालाई थपेको छ। माघ 18,000 मेगावाटको हारिमा छ। आपूर्ति 13,000 मेगावाटसम्म पुग्न नसकेको अधिकारीहरूले बताएका छन्। यही संकटका बीच बंगलादेश सरकारले सरकारी र निजी कार्यालयको काम गर्ने समय समेत 1 घण्टा घटाउने निर्णय गरेको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। राष्ट्रिय खेलकूद परिषद राखेपको 125 बोर्ड बैठकले 10 राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति तय गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले प्रतियोगिता मंगसिरको 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतलाई केन्द्र बनाएर सोही प्रदेश अन्तर्गत विभिन्न जिल्लामा आयोजना गरिनेछ। 9 राष्ट्रिय खेलकूद सम्पन्न भएता 5 पटक 10 राष्ट्रिय खेलकूदको मिति तोकिएको हो। यसअघि 2081 सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक पटक सर्दै आएको थियो। बैठकमा युवा तथा खेलकूद मन्त्री साथै प्रदेशका सदस्य सचिवहरू र परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू समेत पारित गरेको छ।
3: र श्रीलंका क्रिकेटर निरोसन डिकोवेलाले पुनः लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लीग एनपीएल खेल्ने भएका छन्। एनपीएलको आउँदो सिजनका लागि डिकोवेलाले पुनः लुम्बिनीबाटै खेल्ने तय भएको उक्त क्लबले जनाएको छ। गत सिजन डिकोवेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। समूह चरणको 4 खेल खेलिसकेपछि उनी टोलीमा आबद्ध भएका थिए। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री दोयान नेपाल र भट्टराईसँग लिखित जवाफ माग। कांग्रेसका पूर्व सभापति देउबा 5 महिनापछि स्वदेश फिर्ता।
3: काठमाडौँ सहित देशका 44 जिल्लामा सहुलियत पसल सञ्चालन।
13: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: पब्लिक हस्पिटल प्राली को राइदान बिरामी भए गोरखा हस्पिटल जाम फोनमा टिप्नुस 082-536-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-536-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई घुम्फोर बसी छौ के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु नि हाम्रो घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गाटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
15: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक गोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
19: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
0: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
18: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
17: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
2: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
3: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
2: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
4: महिनावारीमा समस्या महिनावारी रोकिनु
20: श्वेत पर्दा र पिसाबको यो समस्या,
21: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
20: पाठेघरमा मासु पलाउने,
21: निसन्तान महिलाको चेक जाँच,
20: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
22: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
20: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
21: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
18: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू,
22: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
26: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
14: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
26: यौन उत्तेजना नहुने,
14: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
26: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
14: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
23: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
22: समय बिहान 11 बजेदेखि।
26: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ, सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-028।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
22: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
6: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।

0: Wonder Parlor ma.
1: Buy a net go. Buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet. 2700 ma खरीद गर्दा free internet package. नया जोड़ान को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महिना free internet. Buy a net. अब सबै connected.
2: विभिन्न जटिल रोग को उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङ मा.
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङ मा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ. सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ.
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान. सम्पर्क फोन नम्बर 082-595-829. सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825.
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा.
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ.
5: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्. रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्.
7: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार.
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ. यो मौकाको फाइदा उठाउनुहोस्.
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ. सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ. फोन नम्बर 082-595-829 98-478-1617 र 98-478-3643.
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो. टाइम पासको लागि निस्केको नि काका.
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर. आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु.
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन. यस्तै छ झोले जिन्दगी.
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान. तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो. राम्रो पैसा कमाइरहेछ त्यसले.
9: ल ल काका, गइहाले म.
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला.
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ. एकपटक सेवा गर्ने मौका दिनुहोस्.
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ. घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र. मोबाइल नम्बर 98-578-45-226.

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिदै
2: रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ।
1: पार्टी मिलाउनमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
3: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्नेछ।
1: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13.5 करोड मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण 100 अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्र संघको तथ्याङ्क

0: बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गएराती भीषण पहिरो गएको हो। पहिरोले निम्ति आएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
1: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अनि आफन्तलाई दुखेको र अरू 5 जनाको चाहिँ सब फेला परेको, एक दिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
1: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरी सबै क्षति भएर बाहिर पुरै गाउँ नै त्यहाँ भएको, सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मृतकको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो एकछिन
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली कांग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
3: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पुरा भइसक्यो।
2: त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त निशा दिदा,
3: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समिति को राख्ने के राख्ने भन्ने कुरामा त शेरबहादुरजी त एकदम उदार मान्छे, यसै पनि सबैलाई समेट्नु पर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
3: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानौ भन्ने उसमा पुग्या हो नि त हामी, अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढंगबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनु भएन, यिनीहरू के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानूनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो
3: र
2: शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
3: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
2: समायोजन त उहाँको नेतृत्व

0: त्यो 62 वार्ड सबै त्यसरी हुनुहुन्थ्यो। 14 अधिवेशनबाट निर्वाचित भए 2 जना महामन्त्री
1: वैधानिकता कुरा आउँछ। उनीहरूको अलिकति इस्यु के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि।
0: त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
1: होइन, अहिले मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवाललाई पनि नेतृत्व दिएर, त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
0: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, त्यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले दिएँ भने त्यही नै कुरा हो अहिलेसम्मको हाम्रो छलफलको।
2: दिवानिकट काँग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साझापखमा एउटा विषय संक्षेपमा, सरकारले सातामा 2 दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 2 दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भनिन्,
3: हालको लागि चाहिँ 2 दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
2: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा 2 दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
3: आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्न गई देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भएको छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
2: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ 2 दिन सार्वजनिक विधाको व्यवस्था कार्यान्वयन ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: नाब्लुसको दक्षिणमा रहेको कुसरा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबुरिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यान आकर्षण गराउने पछिल्लो घटना हो। कुसराबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब 1 दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाय अबुरिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाई प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।
6: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
11: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478927976
10: र 98578369।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: पिसाब खोल्ने समस्या
3: पाठे घरमा समस्या पाठे घर खस्नेको समस्या
1: पाठे घरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98453-0653।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228777494, 98228777494।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा म रात्रिकालीन सहयात्री वन्दना निउपानेको तर्फबाट श्रोता साथीहरू यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ मध्यपश्चिम कापसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकै साथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौ त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न

श्रोता कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईहरुकै दुःख पीड़ा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नु भएका कथा व्यथा वेदनाहरू प्रस्तुत गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् यो मिठो सुगम।

भाइले मलाई भन्दथे कुकुरतिर हेर्यो, कुकुरलाई आँगनको ढिल काट्यो भने खेदे मैले। त्यसपछि भाइ त खाली कुकुरतिर हेर्दै रुन पो थाल्यो। त्यो रुवाई सुनेर पर गल्लीमा पुगेको कुकुर पनि टपक्क रोकियो र भाइतिर फर्किएर हेर्यो। कुकुरलाई नै आमा थाने झै उसको रुवाईको लयले भने जस्तो लाग्यो, आमा जान्छु लाग्यो। उसले आमा जान्छु भनेर कुकुरसँग जान्छु भनेको हो, मैले बुझाउँदै भने आमा त देउताको घर जानु भयो नि, उसको अमुख भाषामा भाव मात्र बोल्यो। कहिले आउनुहुन्छ नि देउताको घरबाट आमा? मैले आउनु नि बाबु, यत्तिकै हो अब, आउनुहुन्न। फर्केर आउने भा म किन रुन्थे, नजाने भर पो रुन मन लाग्छ। तर ऊ पत्याउँदैन, उसलाई लागेको छ आमा गोठ पारि पुगेकी छन्, एकछिन पछि फर्केर आउँछिन्, दुध खुवाउन आउँछिन्। मैले आफ्नो दुलाको अनुहार नसम्झे चाहिँ यो भाइले पनि जिन्दगी भरि आफ्नी आमाको अनुहार सम्झिने छैन। अब उसको रुवाईको लयमा तोते बोलीको भावले भनिरहेछ, भोक लाग्यो, दिदी म बुबु खान्छु। मैले ठुलो भाइलाई भने, जा बाबु रमा काकीको घरबाट भाइलाई भनेर अलिकति दुध लिएर आइछ। ठुलो भाइले पनि एक कचौरा दुध ल्यायो। घरमा दुनो छैन, बा दुनो गाई या भैँसी जे भए पनि किन्न खोज्दै हुनुहुन्छ। दुध तताएर मन तातो बनाए र भाइलाई चम्चाले खुवाउन लागे। ऊ खान अप्ठ्यारो मान्दैछ, आमाको बुबु हो खाऊ, उसको भावले भनिरहेछ, नै आमाको बुबु खान्छु लाग्यो। उसले आमा भनेर कुकरकै दुध खान खोजिरहेछ अझै। पल्लो घरकी काकी आइन्, तिनी सुत्केरी भएको भर्खर 2-3 महिना भएको छ। भाइलाई काखमा लिएर आफ्नो दुध खुवाउन खोजिन्। उसले दुध चुस्न भन्दा पहिले तिनको अनुहारमा हेरे, कुनै के सोच्यो, मुख हालेर पनि चुस्न मानेन, छोडिदियो र उसको अनुहारमा पनि उही भाव झल्किरह्यो। त्यति बेलामा घर पछाडितिरबाट घुमेर कुकुर हाम्रो अगाडि आँगनमा आइरहेको छ। भाइको रुवाईको लय सुनेर आए जस्तो छ, आयो र मातृत्व आँखाले भाइलाई हेरिरह्यो। यो कुकुर हाम्रो घरकै हो, भाइको जन्मदेखि आजसम्म सबै घटनाक्रमहरूको साक्षी भर्खर ब्याएको थियो। 5 छाउरा छाउरी के भएर हो कुनै, ती सबै मरेछन्। ऊ अहिले सन्तान शोकमा छ लाग्यो। भाइबाट उसले त्यसको क्षतिपूर्ति गर्दैछ, त्यो क्षतिपूर्तिमा कारुणिकता भए पनि त्यसलाई मैले मन पराइरहेकी छैन। कुकुरलाई अगाडि देख्न साथ मैले हातले ताकेर तपाउन खोजे, टेरेन, अगाडि बसिरह्यो पुच्छर हलाएर। उसका आँखाले भनिरहेछन्, मेरो छाउरो अघाएकै छैन, मेरो दुध गानेन लाग्यो, देऊ मेरो छाउरो, म उसलाई दुध खुवाउँछु। मैले नजिकै रहेको सानो लौरा समातेर ताके, अलि पर सरेर बस्यो, डर लागिरह्यो। कुकुरको दुध खाएर भाइ पनि कतै कुकुर जस्तै भुक्ने हुने त होइन, यसको स्वभाव रूप पनि बिस्तारै कुकुरको जस्तै हुँदै गयो भने नपटिकन नपिटिकन लौरो ताकेर मात्रै कुकुरलाई खेदे र बाटो कदाए, खेदे पनि फेरि आइहाल्छ। म एकदम डराए, मेरो डरको साथी कोही हुँदैन, डर नै हुन्छ, डर हुरी हुन्छ, म सुकेको पात हुन्छु, सधैँ मैले ध्यान दिनु पर्यो। ठुलो भाइलाई पनि भने, तेरो काम भाइ र कुकुरलाई हेर्ने, भाइ कता छ कुकुर कता छ, भाइको नजिक आउन साथ कुकुरलाई खेदिहाल्नु, उसलाई घरमा छोडेर पधेर या दाउरा घाँस गर्न जाँदा पनि भाइको चिन्ता लाग्ने हुन थाल्यो। कतै भाइले कुकुरको दुध खाँदै त छैन, गोठतिर गए, हाम्रा गाई पनि भैँसी पनि ब्याउने छन्। तिनका आँखामा हेरे, तिनले पनि मलाई हेरे। गाईले मलाई देखेपछि घाँस मागेको हो भन्ने मैले बुझेँ, तर गाईले हेर्दा साँच्चै उनले भनिरहेकी छिन् कि मेरो दुध खाएर तिमीहरू म जस्तै भएका छौ र मेरो जसरी नै घाँस कुदो खाने भएका छौ र मैले जस्तै गोठमा बाँधे र मलमूत्र त्यागेकै ठाउँमा बस्ने भएका छौ र मैले जस्तो मैलो पानी खाएको छौ र म जस्तो अमुक भएका छौ र यी मानिसहरू पशुको
सहारामा बाँचेर तिमीहरू पशु भएका छौ र त्यसपछि मलाई कुकुर प्रति दया लाग्यो, उसले देखाएको ममता प्रति श्रद्धा लाग्यो। साँझतिर ठुलो भाइलाई भने, बाबु कुकुर कता गयो, बोला त, त्यो भुकायो होला, भाइले बोलायो। भाइले बोलाउन नपाउँदै कुकुर त टुप्रुक्क पुच्छर हल्लाउँदै आँगनमा आइपुग्यो। म भने अझै डराइरहेकी छु, फेरि कतै भाइलाई यसले दुध खुवाउने त होइन। ती गाई पनि कस्ती, मलाई कति धेरै कुरा सम्झाइन्। आमाले जस्तै आँप खाएर आँप जस्ता, सुन्तला खाएर सुन्तला जस्ता, सागपात खाएर सागपात जस्ता, अरू जे जे खान्छौ त्यही त्यही जस्ता भएका छौ र हामी। हामी त जे खाए पनि आफू जस्तै छौ, ती फलफुल र सागपातले पनि, माटो जे खाए पनि, जे खाएको हो त्यस्तै भएका छैनन्, आफू जस्तै भएका छन्। मलाई ठुला ठुला पण्डित जतिहरूको ज्ञान भन्दा गाईले सिकाएको ज्ञान बढी नै लाग्यो। अझ धेरै कुरा सिकायो कुकुरले, तर मैले सिकिरहेकी छैन। तैपनि भाइले कुकुरको दुध खान्छ कि भन्ने डर चाहिँ लागिरह्यो। त्यसको क्षतिपूर्ति गर्न मैले एउटा जुक्ति निकाले, सुन्तला लगभग निस्किसकेको छ, कतै कतै बोटमा दुई चारवटा साना साना साना दाना बाँकी रहेका छन्। ती टिपे, किस्रा किस्रा बनाएर छोडाए। एउटा किस्राको एक छेउमा सिंहले छेडेर त्यहाँ धागो उने र खाबोमा बाँधे। अर्को टुप्पामा सिंहले 10 फल बनाए, आमाको 10 धारा आउने फल जस्तै। र भाइलाई भने, बाबु बुबु खाऊ, उसले खान मानेन, सायद पत्याएन। मैले फकाए, बाबुले बुबु खायो। मैले खुसी भएको अभिनय गरे, उसलाई फुर्क्याए फकाए। उसको टुहुरो अवस्थाले कुकुरको मातृत्व त पग्लिएको छ। म उसकी आमा सरहकी दिदी, मलाई कस्तो भयो होला। उसले खाना त खायो, तर बुबु भनेर खाएन, सुन्तला नै भनेर खायो। बुबु जसरी खाएन, सुन्तला जसरी नै खायो, उसका लागि सुन्तला आमा हुन सकेनन्। उसले सुन्तलाको केस्रामा कुकुरको थुन देखेन। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतु धरती उपन्यास वाचन गरिरहेका छौ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

मामा र बा भोलि दुहुनो गाई लिएर आउने अरे मामा घरबाट। भान्जालाई दुध भएन भनेर आमाले गाई पठाइदिन लाग्नु भएको रहेछ, त्यसैले बा लिन जानु भएको। बा नभएर आत्तिएकी छु किनभने भाइ बिरामी छ, जाडो उत्पात बढेको छ, चिसो लागे जस्तो छ भाइलाई, आमाको छातीको तातोले सेकेर सन्चो हुने बिरामी लागेको छ भाइलाई। छिमेकी काकीले दिनुभएको भैँसीको दुध पनि खाएन, जबरजस्ती खुवाएको पनि ओकल्यो, लिटो पनि खान मानेन। राति भइसक्यो, रोइरहेछ भित्रैदेखि, उसको फोक्सोबाट हुरी चले चाहिँ सास चलिरहेछ, भित्र बाहिर गरिरहेछ, कतै बाहिर मात्र गरिदियो भने कोखा हानिरहेछ। म एकदम डराइरहेको छु, कतै निभ्ने बेलाको दियो चर्को बोलेको त होइन। मामा घरबाट त्यहाँ ल्याएको हप्ता दिन भइसक्दा पनि ऊ अझै तग्रिएको छैन, बदलामा ऊ बिरामी भएको छ। बा हुनु भएको भए पनि मलाई आड हुने थियो, म एकदम डराइरहेकी छु। कतै भोलि भाइका निम्ति बाले दुहुनो गाई ल्याइपुग्दा यसलाई केही हुने त होइन। ठुलो भाइ निदाइसकेको छ, प्रकृति पनि निदाए जस्तै भएको छ, चिसो रात उत्कर्षमा पुगेको छ लाग्छ। भाइको रोग पनि उत्कर्षमा पुगिसकेको छ, उसको शरीर छाम्छु, जहाँ छामे पनि ढाड मात्र बिझाउँछ, तिनै ढाड पनि तातेका छन् ज्वरोले। दुईवटा सिरक ओढाएकी छु, आफ्नो छातीमा टाँसेर राखेकी छु, उस सिरकभित्र मेरो छातीमा ताकेर रोइरहेछ उसको रुवाई र पीडा। दुवै मैले खप्न सकिरहेको छैन, उसको कोखा हानिरहेको छ, डर लाग्यो आफ्नै सासको प्रहारले कतै उसको कोखा नै पाल त पर्ने होइन। हाम्रो घरमा दुनु पनि छैन, भैँसी त छ तर ब्याउने। बा र मामाले एउटा लैनो गाई पाल्नुभयो मामा घरबाट, माली गाई। गाई सँगसँगै सानी बाछी पनि थिए गाजेले। एक मन त मलाई आमा नै फिर्ता आए जस्तो लाग्यो, आमा गाई भएर आउनुभयो, आमा पनि मामा घरबाटै बिहे गरेर आउनु भएको हो बासँग। गाई पनि मामा घरबाटै आए कि, हामीलाई आमाले आफ्नो दुध खुवाएर हुर्काउनु भयो, बढाउनु भयो। यी गाईले पनि हामीलाई दुध खुवाएर पाल्दैछन्, एउटा भावना त हो सोचे, यी आमा नै हुन्। मैले ठुलो भाइलाई भने, बाबु यी हाम्री आमा हुन्, अब यिनलाई आमा भनेर बोलाउने है। ऊ एकदमै खुसी भयो, बाले के जडीबुटी खुवाउनु भयो सानो भाइलाई। एक दुई दिनमै भाइ बिस्तारै सन्चो हुँदै गयो, अब घरमा प्रशस्त दुध पनि भयो। भाइ बिस्तारै तङ्ग्रिँदै पनि गयो, उसका शरीरका हाडहरू पनि अर्को हप्ता दिनमै धेरै छुपिँदै गए। दिनहरू बित्दै जाँदा भाइ त आफैसँग खेल्ने भयो। मैले खुसी हुँदै भने, बा भाइ त अब बाँच्छ, ती गाईलाई कुदो पानी घाँस ओराल दिने काम प्राय मैले नै गर्छु, कहिले काहीँ बाले पनि गर्नुहुन्छ। माथि कान्लातिर छोडिदियो, चरिराख्छन् आफै। साँझ परेपछि ए आमा भनेर बोलाए, अचम्म भयो, तिनी त बाबा गर्दै आइन्। मलाई आमा आए जस्तै लाग्यो, भाइले पनि आमा भनेर बोलाउँछ। गाईले साँच्चै बिउजे चाहिँ बा गरेर आउँछिन्। भाइले पुतलीमा आमाको प्राण प्रतिष्ठा गरे चाहिँ मैले गाईमा आमाको प्राण प्रतिष्ठा गरे जस्तै लाग्यो। आज बिहान गाईले बाबा गरे, म बिउजिए, सधैँ कुखुराको भाले भालेले उठाउँथ्यो, आज गाईले उठाइन्। मलाई मेरी आमाले नानी उठ, अब उज्यालो भयो भने जस्तै लाग्यो। माली गाईले बोलाई, बाबा पनि म विभिन्न ध्वनिमा सुन्छु, कहिले नानी भनेर बोलाए जस्तो लाग्छ, कहिले भोक लाग्यो, कहिले तिर्खा लाग्यो, कहिले चढ्न जान्छु आमा भनेर बोलाउँदा भने बा गरेको हजुर भने जस्तो लाग्छ। मेरी आमाले भन्दा धेरै दुध दिने गाई जसको टाङ मुनि पुच्छर म प्रत्येक गाई तिहारमा पुच्छु, लाग्छ म आमाको
टाङमुनि बाटा छिर्ने खेल खेलिरहेको छु। सानो छँदा त आमाको पिठ्यूमा चढेर आमालाई मोडा बनाएर कति दुःख दिन्थे होला। तर यी गाईको टाङमुनि बाटा प्रत्येक गाई तिहारमा छिरेर के म त्यो भाडा तिर्न सकुला र अचम्म भएको छ। जब मैले र भाइले ती माली गाईलाई आमा बनायो, त्यसपछि भाइले झुम्राको पुतलीलाई आमा बनाएर बोलाउन छोडेको छ। श्रोता, यति बेला हामी कार्यक्रम जीवन कथामा अमर निरूपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका छौँ। अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

आजो बोली एमुना मेरा लागी एमुना नदी जस्तै पवित्र निर्मल भएकी छन्। जब उनका कुरा सुन्छु मेरो मन उनका रसिक कुराले नुहाउँछ, जसरी तीर्थालुहरू गंगामा नुहाउँछन्। नुहाएपछि शरीर चंगा भए जस्तै उनका कुरा सुनेपछि मेरो मन पनि चंगा हुन्छ, कहिले त चंगा भन्दा पनि बढी हुन्छ, किनभने मेरो मन चंगा भन्दा धेरै माथि टाढा टाढासम्म पनि उडेर जान्छ। एक दिन हाम्रो घरको बारदलीमा बसेर उनले आफ्ना कुराहरू भन्न सुरु गरिन्। 14 वर्षसम्म मेरो बिहे नहुँदा आमा एकदमै अतिनु भयो, बा हुनुभएको भए धेरै पहिले नै बिहे हुन्थ्यो होला मेरो। कतै बिहे नहुँदै म महिनावारी हुन्छु कि भन्ने ठूलो डर थियो आमालाई आफन्तलाई। त्यसपछि म अपवित्र हुन्छु, मेरो बिहे हुँदैन, ठूलो हुँदै र सफ्रिँदै गएको मेरो जीव देखेर आमा मलाई दिनदिनै तर्सित आँखाले हेर्नुहुन्थ्यो। मलाई थाहा थिएन उहाँले मलाई मन पराउनु हुँदो रहेनछ जस्तो लाग्थ्यो, मलाई बिहे गर्न खोज्नु भएको रहेछ। ती 25-27 वर्षका जवान र राम्रा युवक पढेका पनि तिनको अघिल्ला दुईवटी दुलही मरेका रहेछन्। तिनी माग्न आउँदा आमाले भन्नुभएछ, तपाईँका त दुईटी दुलही मरेका रहेछन्, दुलही फाप्दो रहेनछ तपाईँलाई, पहिले अर्को बिहा गरेर आउनु अनि बल्ल मेरी छोरी दिउँला, नत्र देर मात्रै क्यार्नी हो र तपाईँका गरले मेरो छोरी नै मर्छ। उहीलाई जसरी पनि मलाई बिहे गर्न मन लागेको रहेछ, मलाई पाउनु नै उहाँले जेठी बिहे गर्नुभयो। आफूले हेर्दै नहेरी बाह्र दाईहरूले हेरेको घरमा बिहे गर्नुभयो। त्यसको 20-22 दिनपछि उहाँले मलाई बिहे गर्नुभयो। जन्माउने बेलामा आमाले भन्नुभयो, मेरी छोरीलाई कहिल्यै नरुवाउनु है जयनारायण। श्रोता, यति बेलासम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतु धरती उपन्यास वाचन गरिरहेका थियौ। जीवन कथाको लागि छुट्याएको समयले पनि निटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर यति बेलासम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। र हाम्रो कार्यक्रम सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-8054 पनि पठाउन सक्नुहुन्छ। भन्दै रात्रिकालीन सहयात्री वन्दना न्यौपाने पनि आगामी एक साताका लागि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: দাঁত দুঃখ
1: দাঁত ছোপের বসিরাখ ঔষধি গর্ন জানু ভনে মানে হইন
0: অস্তি ভর্খর তো ঔষধি গরেক বিষ কো উনিশ ভাগ হইন
1: যা পাই তে ঔষধি করে পছি তেসাই তো হুন্ছ
0: আপন ইয়া দুখির মর্নু হই সক্যো তুমি ভন না কা যাও ম
1: কোরাহি কো হসপিটাল রোড মা রহেকো সগরমাথা ডেন্টাল ক্লিনিক মা জানু না অনি চাঁড়ে নিকু
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73
9: मध्यपश्चिम ट्याङ च्याक यति बेला रात्रिको 10 बजेको छ
10: ४९.४ मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, होंचका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी। कहाँ थियो बास अघि बको थिए, कसो हुँदा यो पिंजरा लिदो भए, कहाँ छ जानु कुन साथ लिकन, तलाई मालुम छकियो कुरा मन। बुद्धि विनोदमा कवि शिरोमणि लेखनाथ पौड्याल। नमस्कार। प्रकृति, संस्कृति र जीवन प्रवृत्तिका बारेमा बयान गर्ने प्रस्तुति कार्यक्रम त्रिवेणीमा हामी श्रोता स्वागतका लागि हाजिर भएका छौं। आजको प्रस्तुतिमा हामी जीवन गतिका बारेमा चर्चा गर्नेछौ। आरम्भमा भने यो गीति गरिमा।

0: जीवन अज्ञात देखि ज्ञात र फेरि अज्ञात सम्मको यात्रा नै जीवन हो। जानेको ठाउँबाट देखिने दुई तिरको नजानेको दृश्य नै जीवन हो। जन्म अघिको विगत अज्ञात छ, जीवन पछिको आगत पनि अज्ञात छ, मात्र आज ज्ञात छ। भोगेको अवस्थामा मात्र केही चेत छ, नत्र दुवै दिशा अविदित छन्। जीवन यही अविदितबाट आउँछ र अविदितिरै जान्छ। जीवन बडो विचित्रको यात्रामा छ। दुई तर्फको महाअविदित बीच सत शरदको अनुभूति, जीवन कहाँबाट आउँछ र यसपछि कहाँ जान्छ अज्ञात छ। कहाँ थियो बास अघि बको थिए, कसो हुँदा यो पिंजरा लिँदो भए, कहाँ छ जानु कुन साथ लिकन, तलाई मालुम छकियो पुरा मन। जीवन जान्ने जमरको यस्तै प्रश्नबाट उठ्ने गर्छ। कतिले जीवन भनेको जन्म यौवन जरा जीर्ण वा मरणको चरणमा मात्र बुझ्ने बुझाउने प्रयास गरेका छन्। जान्ने देख्ने अवस्थाको मात्र अध्ययन गरेका छन्। तर जीवन यतिमै अन्त्य हुँदैन, यसको सूक्ष्म रूप पनि छ। नदेखिने अवस्थामा पनि जीवन रहन्छ, कहिले अन्य जीवको जीवन अवस्थामा त कहिले सूक्ष्म जीवन शक्तिको रूपमा जीवन रहन्छ र चल्छ। मानव जीवन चेतनाको तहबाट तल झर्यो भने त्यो अन्य जीवको जुनीमा गएर 84 लाख जुनी घुम्ने र माथि गयो भने जीवनको चेतना शक्ति हुँदै सूक्ष्म हुँदै शान्ति बन्दै शिवत्व पुग्ने शास्त्रहरूको कथन छ। शास्त्र झूठ छैन भन्ने ऋषिहरूको मत छ। आर्य सभ्यताले जीवनको सत्ता वा आधारलाई आत्मा भनेको छ। आत्मालाई अमर तत्व भनिएको छ। आत्मचेतनले जीव उन्नत हुँदै मुक्त हुँदै मोक्ष प्राप्त गर्दै शिवत्वमा समाहित हुने अर्थ गरिएको छ। मोक्षको मार्ग भुलेर मन कामनामा रमाउँदा सोही बमोजिमको योनिमा जन्म लिने कामना पूर्तिमा रमाउने भोगमा अल्झिने देवता भई अवतारमा आउने अनेक चालमा जीव चल्ने पनि संकेत गरिएको छ। पुनर्जन्मको प्राप्ति र जीवन गतिको चक्र मानवको चाह आकांक्षा र चेतनाको तह अनुसार चलिरहने पूर्वीय ऋषि महर्षि मनीषी सिद्ध बुद्धहरूले बताएका छन्। शाक्यमुनि बुद्धले 32 औं जन्ममा बुद्धत्व प्राप्त गरेको, संसारी मोहका कारण जडभरतले पुनर्जन्म लिन परेको, रतिले रहर पूरा गर्न राधा भएर जन्मेको अनेक उदाहरण आर्य अध्ययनहरूमा पाइन्छ। यो त आत्मोन्नतिको गति भयो, माथितिरको गति भो। तर आत्मा नै नचिनी, आत्माको अस्तित्व नै नमानी, आत्मानुशासन पालना नगरी आत्मवञ्चक बनेकाहरू अवचेतनको ओह्रालो लाग्छन्। तिनको आत्मा मृत्यु पश्चात प्रेत भूत भौतिकमा खस्छ, कीट पतंगको जुनीमा जान्छ। कैयौं जुनीको यात्रा पछि पुनः चेतना प्राप्त भएमा उसले मनुष्य जुनी प्राप्त गर्छ र माथितिर लागेर देवता साधक सिद्ध बुद्ध भएर शिवत्वतर्फ आउँछ भनी अविदितको बारेमा अर्ति उपदेश गरेको पाइन्छ। तर संसारी मानिस भन्छन् नमरी स्वर्ग देखिन्न।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा
8: खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: ब्लू, कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदो को डाइजेस्टिव र कुकी छ है नाइस। अड्गुरी
2: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
5: घरबाट बाहिर आई समाजमा निस्किने जीवन अवस्था युवा अवस्था हो। युवा अवस्था ऊर्जाशील हुन्छ, ऊर्जा विकासको चरम उत्थानमा पुगेको हुन्छ। ऊ केही गरौं भन्छ, केही फेरौं भन्छ, केही सुधारौं भन्छ, क्रान्ति नै गरौं पनि भन्छ, नयाँ युग ल्याउने योजना बनाउँछ, युग पुरूष बन्ने सपना सजाउँछ। यो बडो वेगको अवस्था हो, वायुको वेग जस्तो, सूर्यको चमक जस्तो तेजको अवस्था। यो अवस्थामा थोरै मोडले पनि माथि पुर्याउँछ, थोरै थकानले पनि तल ओह्राल्छ, सानो टकरावले पनि दुर्घटना हुन सक्छ, सूक्ष्म स्पर्शले पनि व्यापक महत्व लिन सक्छ, सानो भेटले पनि विराटमा लैजान सक्छ। युवा चाल चमत्कारको चाल हो, तिलस्मी ताल हो, यसमा होश र जोशको समन्वय रूपी पंख चाल्नु छ, पक्षीको उडानी चाल बुझ्नु छ। चरा दुवै पखेटा फिजाएर चलाएर उड्छ, तर उडाईको दिशा र गन्तव्य चन्तुले निर्धारण गर्छ। मुन्टो जता मोडिन्छ, उडाई त्यतै फर्किन्छ। त्यसरी नै युवाको जीवन उडाई पनि मन र आत्माको पंख चाली ज्ञान वा हंसको दिशामा उडाउनु छ, अनि ऊ ताकेको शिखरमा पुग्छ, उचाईपूर्ण यात्रामा उड्छ, हिमाल हेर्दै मुक्तिनाथ माथि उडेर कैलाश पुग्छ। यो उन्नत उडाई जीवनको शाश्वत उडाई हो, यसले कहिल्यै तल ओह्राल्दैन, झन्झटको जंगलमा ओह्राल्दैन, संसारको जंजालमा बेरिन पुग्दैन। यस्तो उडान भर्न युवालाई भौतिक शिक्षा मात्र होइन, आर्य अध्यात्मको अध्याय पनि दिनु छ, यसको अध्ययन पनि गर्नु छ। विश्वविद्यालयमा पढेर बाकस बोकी विदेश पस्ने शिक्षाले यो उचाइ आउँदैन, विदेशीको द्वारमा उद्धारको आग्रह गर्नेले यो उघार पाउँदैन। जगत जहाँ गए पनि उस्तै हो, जन्मभूमिमा गर्न नसकिने केही हुँदैन। पैसा पर गएर मात्र पाइन्छ भन्नु भ्रम हो, पैसा त संसारभर प्रसारित छ, जहाँ बसेर ताने पनि आउँछ। नेपाली वन सम्पदाले अमेरिकी पैसा तानिरहेछ, पैसा पर गएर पाइने र घर नपाइने भन्ने होइन, यो त अज्ञानता मात्र हो। पैसामुखी पढ़ाईले जीवनलाई चढ़ाई दिँदैन, उठान दिँदैन, उत्थान दिँदैन, उडान दिँदैन, आर्य चुलीको आस्वाद दिँदैन। आर्य सभ्यता भनेको भौतिक आर्जनको मात्र सभ्यता होइन, आत्मोन्नतिको उचाइमा गएर विश्वलाई गरूडले झैं विहंगम दृष्टिले हेर्ने सभ्यता हो, उडानको सभ्यता हो। जात जाति थात बास देश देशान्तर सीमा समृद्धिमा समर गर्ने सभ्यता होइन, विश्वलाई साझा घर र विश्ववासीलाई समान परिवार विश्व बन्धु देख्ने दृष्टिको सभ्यता हो। जगतबाट ज्योतितिर लाग्ने सभ्यता हो, तमसोमा ज्योतिर्गमयको यात्रा गर्ने सभ्यता हो। युवालाई यो विशारद दिनु छ, यसका हकदार बनाउनु छ, आर्य आर्जनका अधिकारी बनाउनु छ, जिम्मेवारी दिनु छ, संस्कारले सुधार गरी समुन्नत बनाउनु छ, अनि त गलत कार्य गर्ने भूल कहाँ। आज समाज सुधारक भनिने कि अल्मले आदमीले युवा भ्रष्ट भए दुर्व्यसनमा गए लागूमा लागे कपाल पाले पुर्खाको आर्जन ढाले माया प्रेमको नाममा इज्जत फाले बाबुआमाको सपना खोलामा बगाए भनेर गुनासो गर्छन् गनगने गीत पनि सुनाउँछन् सुधारको नाउँमा गाउँ गाउँ डुल्छन् अनेक गृह खोल्छन् अनि समाज सुधारकको नाम दर्ता गराउँछन् तर युवाको ऊर्जा बुझ्दैनन् त्यस अवस्थाको आवश्यकता बुझेर व्यवहार गर्दैनन् युवालाई बुढाले झैं कार्य गर्न लगाएर आफूले भोगेको जीवन जस्तै जीवन जिउन लगाएर आफ्नै आग्रहमा अड्काएर बुढापाकाले हिँडेको बाटामा फर्काएर मर्काएर युवालाई उन्नत बनाउन सकिन्न। युवा भनेको विगतको युगमा आएको नयाँ संस्करण हो, बुवा आमाको नयाँ रूप हो, युगको नवीन आविष्कार हो। युग सापेक्ष चल्ने भएकाले ऊ युवा हो, उसको मन मस्तिष्क र सोच युग बमोजिम बनेको हुन्छ, आधुनिक हुन्छ, वर्तमान वातावरण मुताबिक बनेको हुन्छ। त्यही युगको अवस्थामा खेल्न रमाउन र केही कार्य गर्न दिनु युवालाई बुझ्नु हो, उसलाई युगीन खुलासाको अवसर दिनु छ, उभित्रको निकासलाई आकाश दिनु छ, आशा दिनु छ, उसको प्रतिभा प्रस्फुटित हुने प्राङ्गण दिनु छ। तर नयाँ युग भन्दैमा युगान्तर भने हुँदैन, युवाले बितेको युगको प्रातः स्मरण गर्नै पर्छ। पूर्व अध्ययन बिना आज कुनै पाठ पढ़ाई पूर्ण हुँदैन, ध्यान साधना समाधि बिना सूक्ष्म शरीर र ज्ञानको उदय हुँदैन, वास्तवको बोध हुँदैन, आफ्नै आत्माको अनुशासन र धुकधुकी सुन्न सकिँदैन। बाहिरी भौतिक अध्ययन त आधार बिनाको अध्ययन हुनेछ, त्यस्तो आधार रहित युग नै हुँदैन। युवालाई नयाँ युगको अवसर भए पनि त्यो युग सञ्चालनमा पूर्व युगको ज्ञान र संस्कार आवश्यक पर्छ। यही संस्कारले परिशुद्ध पारी उसलाई जगबाट गजुरसम्मको यात्राको अवसर दिनुहुन्छ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधि प्रस्तुत राप्ती अंचलक पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जार को व्यवस्था
0: अर्डर अनुसार खाली बोतल को उत्पादन
1: बीस लिटर जार मा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-5670-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-2577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
13: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
14: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
15: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
16: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
15: यौन उत्तेजना नहुने,
16: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
15: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
16: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
10: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
3: समय बिहान 11 बजेदेखि।
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
17: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
18: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
17: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
18: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
17: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
18: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
17: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
19: फेरि अहिलेको पढाइले सिर्जना कम दिँदा, विषयको बोध नहुँदा घोकेर पढ्ने पढाउने डर त्रास र बाध्यतामा राखेर बोर्डिङ शैलीमा पढाउँदा युवाको सिर्जना सुकेको छ, सो प्रतिभा लुकेको छ। मात्र घोकेका शब्दले काम गरेर दाम कमाउने दाउमा आजको युवा सूत्रबद्ध हुँदै आएको छ। पढाइलाई खुला, रुचिकर, खेलेर सिक्ने शिक्षा बनाइएन भने कविता, कथा, गीत, निबन्ध जन्मने बिउ नै मर्नेछ। चित्र विचित्रको संसार र कल्पना हराउनेछ। संगीतको रस नै सुक्नेछ। बिम्ब लक्षण देखा पर्ने छैन। दर्शनको लहरा हुनेछ अनि युवा गलत वस्तुको संगत र सेवनमा फस्नेछ। चाँड, रक्सी, गाँजा खाने, हल्ला गरेर अरूलाई सताउने, परिवारको प्रवाह नगर्ने, व्यक्तिमाथि हिंसा गर्ने, बलात्कार जस्तो अप्राकृत बाटोमा हिँड्ने, आतंक मचाउने भयानक भाषमा पनि भाषिन सक्छ, भूलवश जान सक्छ। विवेक, विचार, सृजना, साहित्य, दर्शनमा युवा शुष्क भए भने देश नै दुर्दशामा फस्छ, समाज र सभ्यता धरापमा पर्छ। तसर्थ शिक्षा पद्धति जीवन सापेक्ष बनाउनु छ। बारम्बार शिक्षा नीति फेरेर त्यो उन्नत हुने होइन, त्यो स्थिर राखेर युवालाई सफल र सृजनशील बनाउनु छ। जुन देशका नीति नियमहरू स्थिर छैनन्, फेरिरहन्छन्, त्यो समाज अलमलमा पुग्छ, सत्यापनमा जाँदैन र देशका नागरिक अप्ठ्यारोमा पर्छन्, अलमलमा रोकिरहन्छन्, बन्ध्याकरणमा पर्छन्। अनेक थरी शैक्षिक विधि फेरेर हाम्रो शिक्षा नीति आज आफ्नै पथमा आएको छ। फेल नहुने पद्धति, पढेका जति सबै पण्डित हुने पूर्ववत अवस्थामा फर्केको छ। यसलाई स्थित बनाई युवालाई खुला, सहज, अभययुक्त जीवन जान्ने शिक्षा दिनु छ। आनन्द आविर्भाव दिने विद्या सिकाउनु छ। जब विद्या बोझ नभई बोधको बाटो हुनेछ अनि विश्व विस्मयकारी हर्षले भरिनेछ, जब शिक्षा जागिर, तलब, धनार्जन, दाम दोहनको दमनबाट उम्किनेछ, तब दुनिया दंग हुनेछ। जब शिक्षा आत्मज्ञान, आत्मोन्नतिको ऊर्जा हुन्छ, अध्यात्मको आँखा हुन्छ अनि संसार पंख खोलेर उडेको हंस झैं आनन्दित, आह्लादित र प्रह्लादित हुनेछ। युवा स्वदेशमा बसेर पनि, स्वरोजगारमा रमेर पनि देशलाई सम्पन्न बनाउनेछन्। जुन पुस्ताको युवा अवस्था आनन्दपूर्ण हुन्छ, उसकै प्रौढ अवस्था पूर्णानन्द बन्छ, वृद्ध अवस्था पनि सम्मानपूर्ण रहन्छ, उल्लासपूर्ण रहन्छ, जीवनमा जे गरियो रमाइलो भो भनेर धन्यभागी हुन्छ, भगवानलाई धन्यवाद दिने खालको हुन्छ, स्वरप्रति कृतज्ञ हुने स्वभाव पलाउँछ। युवा अवस्थाले सदा यसरी खुलासा खोज्छ, प्रौढ अवस्थामा पनि युवापनको आशा खोजिन्छ अनि उसले या त यस्तै जीवन फेरि पाऊ भनेर महेश्वरलाई महोदय मान्दै माग गर्छ, या सदा शिवलाई मोक्षको मार्गमा लैजान आमन्त्रण गर्छ। मृत्यु भयानक मान्दैन, स्वागतपूर्ण मान्छ, रोचक मान्छ, अर्को परिवेशको प्रवेश ठान्छ, दोस्रो जगतको यात्रामा ऊ निस्किन तयार हुन्छ, परागमनको तयारी हुन्छ। जब वृद्धहरू मृत्युलाई सहर्ष स्वीकार गर्छन्, मोह त्यागेर महानतामा जाने मौका मान्छन्, त्यो समाज शान्त र समुन्नत हुन्छ, सौरवशाली हुन्छ, गौरवशाली हुन्छ। त्यहाँका सदस्यले जीवनको वास्तविकता जिउँछन्, जीवनधाराको धर्म बुझ्छन्, जानेर जिउने जागृति पाउँछन्, आफूप्रति गौरव गर्छन्, अहम् ब्रह्मास्मिको चुलीमा पुग्छन्। जीवनको उत्तराखण्डमा पनि आशाको यौवन र अचम्मको जिज्ञासा रहनु नै जीवन हो, जिउँदो जाग्दो रहनु नै जरा जीर्ण नआउनु हो, फूलसँग रमाइरहनु वृद्धतामा पनि फूलको खोजीमा हिँडिरहनु जीवनको यौवन अवस्था हो, जवानी अवस्था हो। शरीर जीर्ण र वृद्ध हुन सक्छ, उभित्रको मन र चेतन युवा अवस्थामा रह्यो भने त्यही नै भाग्यशाली जीवन हो, त्यो नै जीवन ऊर्जाको सफल उन्नति हो, उज्यालो हो, थप उज्यालोमा जाने पर्खाईमा प्रसन्न रहने पथ हो, आशाको आँखा उघारी रहनु नै युवा अवस्थामा रहनु हो। यस्ता व्यक्तिहरू आजीवन सानन्द सौभाग्यमा रमाउँछन्, आफैमा राम पाउँछन्, आफैमा कृष्णको आकर्षण भेट्टाउँछन्, शिवको सम्यक्ता सदा सहायता भलो भाव भेट्टाउँछन्। हाय जीवन त क्या आत्मीय र आनन्दपूर्ण यात्रा रहेछ भन्दै विगत र आगतको चक्रिय चालमा चकित हुन्छन्, अचम्भित हुन्छन्। कोही भारी बिसाउँदैछन्, कोही यात्राको सामल भरेर नवीन यात्रा भर्दैछन्। संसार त आवत जावतको मंच रहेछ, ग्रह ग्रहमा यो गति होला, पृथ्वीमा जीवनको जे प्रकृति छ अन्य पिण्डमा पनि त्यही पद्धति परिपाठ चलेर पूर्णमा पुग्दै होलान्। यो अचम्मको आस्वाद लिनु नै जीवनको यात्रा रहेछ, यौवन पूर्ण अवस्थाको रस आस्वादमा रमाउनु नै जीवन रहेछ भन्दै यात्रामा कोही आइरहलान्, कोही गइरहलान्, मार्गको मजा हेरिरहलान्, भेटघाटको भाषा बोलिरहलान्, जीवनको अनुभव आफ्ना अनुजलाई बताइरहलान्। यो संसार जीवन अनुसन्धान र त्यसको हस्तान्तरणको समाज बनिरहला।

0: आदरणीय श्रोतावृन्द, जीवन प्रकृति का बारे में बोलिएका वाक्यहरू आजलाई यति नै। सुन्ने श्रोतामा धन्यवाद भन्दै समाविष्ट गीत संगीतका श्रष्टामा सबैले आभार व्यक्त गर्दछौं। अवस्थ प्राविधिक मित्र उमेश श्रीमाल र म नारायण भण्डारी यस प्रस्तुतिबाट विदा हुन्छौ। नमस्कार। आशाको ज्योति जागी रहे, जीवन यात्रा अज्ञात छँदै छैन।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक।